0: प्रतिशत पुगेको छ भने शहरी क्षेत्रमा 18.34% पुगेको छ। यो तथ्याङ्कले स्पष्ट संकेत गर्छ ग्रामीण क्षेत्रले अवसर भन्दा अभाव धेरै भोगिरहेको छ। प्रदेशगत अवस्था हेर्दा सुदूरपश्चिम अझ बढ़ी दबावमा देखिन्छ। त्यहाँ गरीबी दर 34.16% पुगेको छ। यही गरीबी दर कर्णालीमा 26.69% छ भने लुम्बिनीमा 24.34% छ। देशका अन्य प्रदेशको तुलनामा यी क्षेत्रका नागरिकमा रोजगारीका लागि बाहिरिनु पर्ने दबाव ठूलो छ। जिल्लागत अवस्था झन गम्भीर रहेको छ। देशकै सबैभन्दा बढ़ी गरीबी दर रहेको अछाममा यो अनुपात 49.58% पुगेको छ।
1: डेढ दर्जन कम्पनीको 1 खर्ब भन्दा बढ़ी रेटिङ निगरानीमा अभियान दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरणका साथै धितोपत्र बीमा र ब्यांकिङ कसुरमा सरकारले दीपक भट्ट सहित शंकर ग्रुप र अन्य विभिन्न व्यावसायिक समूहसँग आबद्ध करिब 150 जना विरूद्ध मुद्दा दायर गरेपछि डेढ दर्जन कम्पनीको 1 खर्ब रूपियाँ भन्दा बढ़ीको क्रेडिट रेटिङ पनि निगरानीमा परेको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आफूले रेटिङ गरेका कम्पनीका प्रमुख व्यक्ति तथा संचालकहरू विरूद्ध कानूनी कार्यवाही शुरू भएसँगै सम्भावित असरलाई मूल्यांकन गर्दै ती कम्पनीहरूको रेटिङलाई उच्च निगरानी अर्थात क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशन्समा राखेको हो। इन्फोमेरिक्सले निगरानीमा राखेका कम्पनीहरूमध्ये 15 रेटिङ क्रेडिट रेटिङका छन्।

2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण भने प्राप्त नगरिएको बताइएको छ।
2: निजामती कर्मचारीको सेवाका शर्त र सुविधामा प्रतिकूल असर नपर्ने गरी संघीय निजामती सेवा विधेयकलाई अगाडि बढ़ाउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गृह कार्य तीव्र पारेको छ। अर्थ मन्त्रालयको सहमति पाई कानून मन्त्रालय पुगेको संघीय निजामतीको सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यतिबेला श्रम मन्त्रालयमा छलफलका क्रममा छ।
1: ट्राफिक जाम बढ़ी हुने सादो बाटो र एकान्त कुनामा आगामी आर्थिक वर्षमा अण्डरपास निर्माण थालिने भएको छ। यसका लागि 12,46,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यी दुवै ठाउँमा अण्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिसकिएको छ।
2: बहुप्रतीक्षित नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको 0.01% सहुलियत ऋण सहयोग निर्माण गरिएको नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा पुगेको हो।
1: बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पनि पर्न थालेको छ। बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा गर्न थालेको जानकारीहरूले बताएका छन्। बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याजभन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढ़ेको उनीहरूको भनाई छ।
2: वर्षदेखि छाप्न बाँकी रहेका सवारी चालक अनुमति पत्र लाइसेन्स एकै पटक छापिएर आएपछि उपत्यका यातायात कार्यालयहरूमा सेवाग्राहीको भीड़ लागेको छ। छापिएको लाइसेन्स लिनेको चाप बढ़ेपछि कार्यालयले अतिरिक्त कर्मचारी र समय थप गरेर वितरण गरिरहेका छन्।
1: त्रिवी शिक्षण अस्पताल महाराजगंजमा असार 15 पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने भएको छ। बीमा सेवा बापत अस्पताललाई तिर्नुपर्ने मागदाबी भुक्तानी बापत केही रकम तिरेर पुनः सञ्चालनमा ल्याउन बोर्डले निर्देशन दिएपछि स्वास्थ्य बीमा नियमित सञ्चालन गरिने अस्पतालले जनाएको छ।
2: औषधि व्यवस्था विभागले व्यवसाय सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गरेको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
1: पोखराको पृथ्वी चौक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चौक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो।
2: गत वर्ष असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 भित्रै मुख्य सड़क संरचनाबाट सवारी सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बगेर यातायात अवरूद्ध हुने समस्या हटाउँदै स्थायी संरचना मार्फत सड़क सञ्चालन गर्ने लक्ष्य लिएको हो।
1: गरिमा विकास बैंक लिमिटेड कोअपरेट बिजनेस अवार्ड एण्ड समिट 2026 विकास बैंक समूहतर्फ डेभलपमेन्ट बैंक अफ द इयर 2026 सम्मानित भएको छ।
2: अब शेयर बजार गत साता नेप्से परिसूचक अघिल्लो साता भन्दा 0.80% घटेको छ। अंकका हिसाबमा 21.92 अंक नेप्से परिसूचक तल झरेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 2724.03 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2702.11 बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिशो खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। युद्ध अन्त्य गर्न 14 बुँदे सहमतिमा हस्ताक्षर गरे यता आइतबार पहिलो पटक इरान र अमेरिकाको प्रतिनिधि मण्डल वार्तामा जुटेको छ। स्विजरल्याण्डको जेनेभामा शुरू भएको वार्तामा कतारका प्रतिनिधिहरू पनि सहभागी छन्। पाकिस्तानको मध्यस्थतामा त्रिपक्षीय वार्ता शुरू भएको हो। वार्तामा लेबनानको युद्ध विराम र इरानको रोगका सम्पत्ति फुकुवाका विषयमा छलफल भएको इरानी संचार माध्यम आईआरआईबीले जनाएको छ।
3: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत मियामी स्टेडियममा अहिले उरुग्वे र केप भडेबीचको खेल जारी छ। उरुग्वे र केप भडेबीचको खेल रोमाञ्चक बराबरीको स्थितिमा पुगेको छ। पहिलो हाफमा 2-1 पछि परेको केप भडेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 2-2 बराबरीमा ल्याएको छ। खेलको 61 मिनटमा केप भडेका मिडफिल्डर हेलियो वारेलले शानदार गोल गर्दै टोलीलाई खेलमा फर्काएका छन् भने उरुग्वेको रक्षा पंक्तिलाई छिचुल्दै वारेलाले गरेको यो गोलसँगै मियामी स्टेडियममा रहेका केप भडेका समर्थकहरूमा खुशियाली छाएको छ।
2: अब विचार विश्लेषणको पालो। प्रविधि आधिपत्यको युगमा विज्ञान कूटनीति शीर्षकमा सञ्जय भूमागाईको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालले क्षेत्रीय टेक हब बन्ने विश्वव्यापी सूचना प्रविधिको विकासको फाइदा लिने औपचारिक घोषणा गरिसकेको अवस्थामा हाम्रो परिकल्पनालाई वास्तविक रूपान्तरण गर्न राष्ट्रिय विज्ञान कूटनीतिको रणनीति र कार्ययोजना आवश्यक छ। अत्यन्तै संवेदनशील विषयमा पनि सरकारवाला निकायहरूबीच रहेकाको पर्खालका कारण सहकार्यको अभाव छ, जसले गर्दा हामीले असफलताको तीतो अनुभव भोगेका छौं।
3: लैंगिक न्यायको प्रश्न शीर्षकमा डाक्टर श्रीमणिराज खनालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालले आफ्नो संविधान मार्फत सामाजिक न्याय, लैंगिक समानता र समावेशी विकासको प्रतिबद्धता व्यक्त गरेको छ। महिनावारी स्वास्थ्य सामग्रीमा सुलभ पहुँच सुनिश्चित गर्नु त्यस संवैधानिक प्रतिबद्धताको कार्यान्वयन हो। कर प्रणाली तब मात्र न्यायपूर्ण मानिन्छ जब त्यसले सबै नागरिकलाई समान अवसर प्रदान गर्छ। महिलाको जैविक आवश्यकतालाई आर्थिक बोझका रूपमा होइन सार्वजनिक स्वास्थ्य र मानव अधिकारका रूपमा स्वीकार गर्ने दिनदेखि नै यस बहसले आफ्नो साँचो उद्देश्य पूरा गर्नेछ। राज्यको दृष्टिकोण बदलिएको दिन मात्र महिला समानताको यात्रा साँच्चीकै अगाडि बढ़ेको मान्न सकिनेछ।
2: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
2: समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल छ। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363441163। मोबाइल 9841168870।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिवार।
0: रेडियो आदि खुला 105.4।
3: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहस डिजिटल प्लेटफर्म hamspatro.com र नेपाली नेटवर्क .com पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। विश्वभर छरिएर रहेका नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्नेछौ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा शुरू भएको छ। हिजोको उद्घाटन समारोहमा निकै ठूलो लेख्य सहभागिताका साथ महाधिवेशन, पहिलो ऐतिहासिक महाधिवेशनको शुभारम्भ भयो। रवि र बालेन्द्रको सन्देश थियो, गणतन्त्रमा हामी प्रतिबद्ध छौं र पार्टीमा एकजुटका छौं। संविधान तथा लोकतान्त्रिक गणतन्त्र, शासन पद्धति, संघीयताका विषयमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह दुवैले सम्बोधन पनि गरे। लामिछानेले प्रधानमन्त्रीमा 5 वर्ष शाह रहने प्रस्ताव, शाहले पार्टीमा कुनै पक्ष विपक्ष नहुने समेत उद्घोष गरेका छन् र कुनै पनि हालतमा गुट र उपगुटको राजनीति, राष्ट्रिय स्वतन्त्र पार्टीमा हुन नहुने भन्ने खालका विषयहरूको पनि सन्देश हिजो दिएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन्द्र शाहको हुनेछ। उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा सन्देश दिन खोजेका छन्। प्रधानमन्त्रीमा बालेन्द्र शाहले गोल हान्ने काम गरिरहनु भएको छ र प्रधानमन्त्री बालेन्द्र शाहले नै अहिले तत्कालका लागि चलाउनुहुन्छ। उहाँको एउटा सन्देश छ। बालेन्द्र शाहले भनेका छन्, जनताको मत हावा जस्तो हो, कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर भनिरहनु भएको छ। हामी हावाबाट चलेका छैनौं, हामीले त बाढ़ी ल्याएर खोला फर्काएको हो। खोला एक पटक सीधा बाटोमा फर्किसकेपछि निरन्तर त्यही बाटो हिँड्छ, हावा जस्तो पूर्व, पश्चिम, उत्तर, दक्षिण जाँदैन, बालेन्द्र शाहले बताएका छन्। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन हामी चर्चा र परिचर्चा गरिरहेका छौं। महाधिवेशनमा अहिलेको अवस्थामा अब पार्टी एकजुटका भएर अगाडि बढ्छ त, महाधिवेशनको सन्देश के हो? गुट र उपगुट कुनै पनि हालतमा नहुने र हुन नदिने प्रतिबद्धता बालेन्द्र शाह र रवि लामिछानेले गर्दै गर्दाखेरि पार्टीमा आखिर गुट छैन त? आजको बहसको केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा अन्य दलहरू पनि उपस्थित भए। निमन्त्रणा दिइसकेपछि नेपाली कंग्रेसका सभापति गगन कुमार थापादेखि नेकपा एमालेका नेता प्रदीप गेवाली हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति अर्थात अध्यक्ष राजेन्द्र लिङ्गेनदेखि उपेन्द्र महतो, सिके राउत लगायतहरूको पनि त्यहाँ उपस्थिति रह्यो वर्षमान पुनसम्मको, र सबैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना दिएका छन्। पहिलो महाधिवेशन भव्यताका साथ सम्पन्न होस् भन्ने उनीहरूले शुभेच्छा पनि प्रदान गरेका छन् र कतिपय रूपमा त्यस कार्यक्रममा उद्घाटन समारोहमा उहाँहरूले संशय समेत व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चै सही ट्र्याकमा जान सक्छ त, जनताको म्यान्डेटलाई अंगीकार गर्न अगाडि बढ़न सक्छ त भन्ने खालका विषयहरूलाई समेत उनीहरूले चिन्ता र चासोका विषयमा हेरेका छन्। आजले श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब बिग्रने छुट छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एकदिका बनाएर लैजान सक्नुपर्छ र पार्टीमा राष्ट्रसभाका प्राय पदमा प्रतिस्पर्धाको सम्भावना त छ। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित छ र त्यसपछि लोकतान्त्रिक प्रक्रिया मार्फत प्रतिस्पर्धा गर्ने तयारी यतिखेर देखिएको छ। आदरणीय श्रोता, अवसरलाई सदुपयोग गर्न राष्ट्रसभालाई सुझाव दिएका छन् विभिन्न दलका नेताहरूले। कंग्रेसका सभापतिले भन्नुभयो, जनमत नेताहरूको अहंकार आपसी टक्राव र सत्ताको उन्मादका कारण पटक पटक दुर्घटनामा परेको छ। राष्ट्रसभाले दुवैको अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनको सदुपयोग गरोस्। गगन कुमार थापाले बताउँदै गर्दा प्रदीप जीवालीले भन्नुभयो, राष्ट्रपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिन्छ भन्ने भन्दा पनि संविधानवाद विधिको शासन मौलिक अधिकार न्यायको अवधारणा लगायतलाई कसरी अगाडि बढ़ाउँछ भन्ने महत्वपूर्ण विषय हो। आज प्रदीप जीवालीले शुभकामना सन्देशमा भन्नुभएको छ। आदरणीय श्रोता, वर्षमान पुनले भ्रष्टाचार र विकृति अन्त्य तथा सुशासनको एजेण्डामा हामी सँगै थियौं छौं र रहनेछौं। स्थिति बसाल्न चालिएका कदमहरू विधि सम्मत र संविधान भन्दा बाहिर नहुन्। यतिखेर नेकपाले पनि सुझाव दिएको छ। राप्रपाले भनेको छ, इतिहासले तपाईँहरूलाई विशिष्ट अवसर दिएको छ, यो अवसरबाट चुक्नुभयो भने राष्ट्रपालाई मात्र होइन सिंगो देशलाई नै ठूलो धोका हुनेछ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजा ल्याउँछ भनेर पनि मतदान गएको छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेनले बताउनु भएको छ। उपेन्द्र महतोले भन्नुभयो, संघीय लोकतान्त्रिक उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक क्रान्ति र सामाजिक रूपान्तरणका दिशामा अघि बढ़न राष्ट्रपालले मुलुकको चुनौतीलाई सम्बोधन गर्ने गरी ठोस नीति र रणनीति तय गर्नेछ। आज हामी चर्चा गर्न चाहन्छौ, आज हामी बहस गर्न चाहन्छौ देशको पछिल्लो राजनैतिक अवस्थाको विषयमा पनि चर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा नेकपा एमाले भित्रको विवाद र त्यो विवाद समाधान हुन सक्छ, नेतृत्व परिवर्तनका जुन लड़ाईहरू छन् ती लड़ाईहरू कहिले साम्य हुन्छन्? नेकपा एमाले ढिक्का भएर अगाडि बढ़न सक्छ? नेकपा एमाले भित्रको आखिर विवाद के हो? नेकपा एमाले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई विदाई गर्न खोजिरहेको छ। एघारौं महाधिवेशनबाट भर्खरै नवनिर्वाचित हुनुभएका अध्यक्ष ओलीलाई हटाउनका निम्ति अन्य के आधारहरू छन् नेकपा एमालेमा? यतिखेर नेता कार्यकर्ताहरूले के भनिरहेका छन्, के गरिरहेका छन्? आजको अवस्थामा हामी चर्चा र परिचर्चा पनि गर्नेछौं। आदरणीय श्रोता, आजको नेपाली बहसमा देशको समग्र विषय, राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको अवस्था लगायतका विषयमा बहस चर्चा गर्दैछौ। राष्ट्रपाललाई लडाउने शक्ति अहिलेसम्म छैन, यदि लड्नै पर्यो भने हामी आफै भित्रबाट लड्छौ भन्ने खालका पनि विषयहरू आएका छन्। जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ, गाउँघरमा छैन। पश्चिम नेपालका हजारौं युवाहरूको नाम जनगणनामा नेपालमै भए पनि उनीहरूको श्रम समय र आमदानीको मुख्य स्रोत भारत लगायतका कतिपय रूपमा खाड़ी मुलुक बन्ने गरेको छ। देशको अझै पनि बसाई सराई दरदेखि लिएर माइग्रेटदेखि लिएर देशका युवाहरू विदेश पलायन हुनेदेखि लिएर यी यावत विषयहरूमा चाहिँ देशले निकै ठूलो समस्या यतिखेर बेहोर्नु परेको छ। आदरणीय श्रोता, विश्व राजनीतिले पनि अप्ठ्यारो स्थिति सिर्जना गरेको छ। अमेरिका र इरानको वार्ता त शुरू भएको छ र यो वार्ताबाट केही समाधान निस्कने पनि अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको बसाईले एकाएक चर्चामा लटौती स्याङ्चुरी रिसोर्ट भन्ने खालका विषयहरू पनि आएका छन्। छोटो विश्राम लिन्छौ, विश्रामपछि नेपाली बहसमा उपस्थित हुनेछौ।
4: समिति हो चौदह क्या में बहुत लोटी पढ़ी रो बैंक ने विवरण पी भी है मुई खाता लिखा ही हमरो
5: खाई खाई बहु कोई लोटरी भर दिल
6: आगे समझो लोटरी पढ़ दी छापता ही गुरी
5: भर दी आ भर दी लोटरी खाली पढ़ दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बनी खाई बिसे खाई मई विश्वास आनंद फोन खाले पनी आप विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
6: सिद्धार्थ ब्याङ्क क्यारे जनहेदरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
9: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
8: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
9: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
8: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
9: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
8: मोबाइल नम्बर 9855054313 र 9141443842।
9: मूल्य होइन स्वास्थ्य रोजौं। हेलो,
10: भाइ तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
11: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
10: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
11: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
10: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
8: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
10: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
8: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682123।
0: रेडियो आदिखोला 105.4।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन चितौनमा शुभारम्भ भएको छ। त्यो दृश्यलाई कसरी हेर्नुभयो, उहाँहरूको सन्देश के थियो? देशको ठूलो पहिलो दल भएका कारणले गर्दाखेरि उहाँहरू एकदिक्का भएर देशलाई समुन्नतितर्फ लैजाने भन्ने खालको सन्देश गयो। तपाईँका पार्टीबाट पनि जानु भएको थियो नेता प्रदीप गुयालीजी।
12: जे जस्तो भएर भए पनि संवैधानिक असंवैधानिक जे तरिका अप्नाएर भए पनि बीचमा चुनाव भयो, चुनावपछि अत्यधिक मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारमा छ। त्यो पार्टीको प्रथम महाधिवेशन नेपालको संविधान कानून नियम अनुसार 5 वर्षमा हुनैपर्ने हाम्रो संवैधानिक र कानूनी प्रावधान छ, त्यो अनुसार उसको महाधिवेशन भइरहेको छ। सबै राजनीतिक दलहरू संवैधानिक र कानूनी व्यवस्था अनुसार हुन् भन्ने हाम्रो शुभेच्छा र शुभकामना शालीनतापूर्वक प्रदीप गुवालीले दिनुभयो र उहाँले राजनीतिक रूपमा एउटा तीव्र गतिमा जाँदा सन्तुलन गुमाउनु हुँदैन, सचिवृद्धि गर्ने सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्छ। यो विधिको शासन हो, कानूनको सर्वोच्चता हो र बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली हो, यसमा समावेशिता छ भन्ने कुराको सन्देश दिनुभयो। त्यही कुरालाई पनि हामी कस्तो राजनीतिक संस्कार बसाल्दैछौँ तपाईँले देखि नै हाल्नुभयो।
3: होइन, उहाँले त भन्नुभएको छ नि त, अब त हामी गन्तव्यमा गएर मात्र ब्रेक लाउने हो क्या, गाडी अब हुइक्या हुइकी छ भन्नुभयो नि त होइन प्रधानमन्त्रीले?
12: हुन्छ, उहाँले हुइक्याउनुहुन्छ, हुइक्याउँदाखेरि दुर्घटना नहोस् भन्ने हाम्रो शुभेच्छा हो, त्यसमा हाम्रो के भन्नु छैन। हुइकाउने कुरा सबै उहाँको मुखीमा हुन्छ भन्ने हुन्न, किनभने विधिको शासन हो, कानूनको सर्वोच्चता हो, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, नियामक निकायहरू स्वतन्त्र छन्, कानून सम्मत छन्, कानूनमा मेरो निर्णय हुनुपर्छ भन्ने कुरा भएन। विगतमा मेरो निर्णय गर्ने गरी गरे भनेर उहाँहरूले आरोप लगाउनुहुन्थ्यो, अब मेरो निर्णय गर्नुपर्छ भनेर भन्न थालियो भने धेरै यसले गतिलो काम गर्दैन कि भन्ने आशंका सबैलाई छ।
3: होइन अधिकारीजी, अब सीमाको विषयमा पनि नेपालको राष्ट्रियताको विषयमा म माथि शंका गर्नु पर्दैन, म एकदम क्लियर छु भनेर हिजो स्पष्टीकरण पनि दिए जस्तो गर्नुभयो होइन, यो कुरामा तपाईँहरू सन्तुष्ट हुनुहुन्छ हो? अब सीमाको विषयमा यो विवाद झिक्न खोजे होइन,
12: अब सन्तुष्ट त उहाँले संसदमा उभिएर नेपालले नि भारतको सीमा मिच्याएर छ भन्ने कुरा त उहाँले माग्नु भएको कुरो नि, त्यस्तो कोही गरेका छ कहिले? नेपाल त बरु के थियो भने ग्रेटर नेपालको कुरा गर्दा हामी सुगोली सन्धिमा ठगियौँ। वास्तवमा त्योभन्दा पहिले त हामी अझ तपाईँलाई म बताउँ, बहादुर शाहले राज्य विस्तार गर्दा सिक्किम समेत नेपाल हो, अनि हामी कति कसरी मिच्यौँ भन्ने कुरा त हामीले बुझेकै छौँ नि। अनि इस्ट इन्डिया कम्पनी सरकारले के थर्कने बेलामा मोहन शमशेरलाई भन्यो, अब तपाईँहरू यो व्यवस्था इत्यादि के होला, तपाईँहरू सीमा के गर्नुहुन्छ भन्दाखेरि भारदारी सभा बस्यो मोहन शमशेर गएर, त्यहाँ चाहिँ अब दार्जिलिङसम्म हो, दार्जिलिङमा अब त्यहाँ क्रिस्चियनहरू बढी छन् भनेर प्राज्ञहरू नाम नल्याउँ मैले उनीहरूले भने, त्यसपछि उनीहरूले इन्ट्रेस्ट राखेन, नेहरूसँग कुरा राख्दा हाम्रो भूमिका हामी फर्काउँदा व्यवस्था पनि त्यस्तै हुन्छ नि फेरि भनेपछि मोहन शमशेरहरूले सम्झ क्लेम गरेनन् र सुगौली सन्धि पछि पनि हाम्रो विभिन्न सन्धिहरूले यो कैलाली कञ्चनपुर भागी बर्दिया कैलावास समेत हामी कहाँ आयो त्योभन्दा पनि तलसम्मै विस्तार थियो हाम्रो राज्य. त्यसैले हामीले मिजौँ भन्ने कुरा दुनियाँमा कुनैले पत्याउला के भन्लान्, बेलायतीहरूले, इस्ट इन्डिया कम्पनी सरकारको हिस्ट्री बुझेकाले, भारतका विद्वानहरूले के भन्लान् अनि हामी यस्तो कुरा बोल्छौँ.
3: अनि भारतका विद्वानले त उहाँलाई त शुभकामना पनि दिनुभयो, धन्यवाद पनि दिनुभयो नि त अस्ति होइन.
12: विद्वानले के दिए तपाईँले सुन्नुभयो होला. केही चाहिँ अब शासकहरूले जहिले पनि भारतीय सत्ता जनता हाम्रो जनता जनता बीचको सम्बन्ध असाध्यै सुमधुर छ. भारतीय क्षेत्रीय प्रभुत्ववादले जहिले पनि हामी माथि थिचोमिचो गरिआएकै छ अनि त्यस अनुकूलको बदलिएपछि नेपालको संसदमा प्रधानमन्त्री त्यस अनुकूलको बोलिदिएपछि त उनीहरूले ताली पड्काएको बिहानै यहाँको गृहमन्त्रीले भाजपाका अध्यक्षले शुभकामना दिए नवयुवा प्रधानमन्त्रीलाई भने तपाईँले सुन्नु नै भयो हाम्रो देशको कति हामी आत्मग्लानीले निवारण पर्यो. हाम्रो उहाँ कुन पार्टीको अब त्यो पार्टीभित्रको राजनीति कुरा मेरो देशको प्रतिनिधि हो नि होइन. मैले गौरव गर्न पाउनुपर्छ. पश्चिमा किल्ला काङ्गडा पूर्वमा टिस्टा पुगेको थियौँ कुन शक्तिको सामुमा कहिले हामी झुक्ने आज झुक्दैछौँ हामी. अब हामी एक बिहानै कुनै दिन सिक्किम भयौँ भने के होला मलाई सबभन्दा ठुलो चिन्ता त्यहाँ छ. त्यसैले त्यो सामान्य रूपमा लिइँदैन कि हामीले उहाँले जे बोल्नुभयो अब ललकारेर बोल्नु भएको छ. उहाँले उहाँको शङ्का गर्ने कि नगर्ने त्यो त उहाँले प्रधानमन्त्री चिन जाँदा नै त्यसो भन्नुभयो. उहाँ प्रधानमन्त्री हुँदा अर्को थोक भन्नुभयो. अब दुनियाँलाई थाहा छ म यसमा तपाईँलाई प्रश्न पार्नु पर्ने कुरै देख्दिनँ.
3: अब अहिलेको अवस्थामा सरकार सुशासनको बाटोमा एउटा गतिमा छैन, सरकार त्यो ढङ्गले अगाडि बढ्न खोजिरहेको छैन.
12: सुशासन भनेको मेरो मनको कुरा, म सत्तामा हुँदा मैले लागू गर्ने भन्ने भित्र हुँदैन. कानुनको राज्य हुन्छ, विधिको सर्वोच्चता हुन्छ, मान्छेको लोकतन्त्र भयरहित वातावरण हुन्छ र कानुनको उपचार सबले पाउनुपर्छ. त्यस्तो छ. आज मान्छे सुसाइड किन गरिरहेको छ होइन. आज सुकुमासी बस्तीहरूमा अब डोजर चल्यो, छानबिन गर्ने यति समयभित्र देऊ भन्ने र अर्को व्यवस्थापन गरेर होल्डिङ सेन्टरहरूको पूर्व तयारी गरेर गर्नु पाएको भए धेरै राईहरू मर्ने थिएनन् होला, फलानुहरू झुन्डिएको अवस्थामा फेला पर्ने थिएनन् होला होइन. त्यसैले लोकतन्त्र कस्तो हो भने यो 7 हर्स पावरमा धान कुट्ने मेसिन चल्छ तर एउटा भैँसीले भैँसीको सिङले घोडाको खुट्टा मुनि हान्यो भने आन्द्राबाट निस्किन्छ क्या. त्यसको लोकतन्त्र चाहिँ संवेदनशील पनि छ, बलियो पनि छ तर लोकतन्त्रलाई ठिक ढङ्गले चलाइएन भने दुर्घटनामा हुन्छ. त्यसैले हाम्रो कुरा के हो भने हामी कसैले जितेको कसैले सरकार बनाएको कुरा हामी 5 वर्ष हो हामीले सक्यौँ फेरि अर्को पटक हामी आउँला नआए हामीभन्दा राम्रो आउला होइन. उहाँहरू हामीभन्दा राम्रो हुन भन्दिनँ हो हाम्रो तर विधिको शासन भनेको मेरो मुठीमा हुनुपर्छ भन्ने यो प्रकारान्तरले हिटलरिजमै हुन्छ.
3: अब अहिलेको अवस्थामा जुन ढंगले नेकपा एमाले भित्रको विषयलाई पनि म उठान गर्न चाहन्छु किनभने अब नेकपा एमालेलाई कसरी एक ढिक्का बनाएर लैजाने, निर्वाचनको समीक्षा हुने एउटा एक किसिमको समिति बनाएको छ त्यसले के रिपोर्टहरू ल्याउला, तर एमाले भित्र अब पार्टी अध्यक्षलाई विश्राम दिएर नयाँ सिराबाट र नयाँ ढंगले पार्टीलाई पुनर्गठन गर्नुपर्छ भन्ने माग र मुद्दा व्यापक रूपमा उठ्यो होइन. अहिले
12: यो कस्तो हो भने हामी हाम्रो पार्टी हामी कसरी चलाउँछौँ भन्ने चासो सर्वसाधारणलाई पनि रहेछ भन्ने त्यति होइन त. अहिले हामी त प्रमुख प्रतिपक्ष पनि होइनौँ, सत्ता पक्ष पनि होइनौँ तर एमाले राम्रो भएको भए हुन्थ्यो भन्ने पनि हाम चासो रहेछ. एमाले बिग्रियोस् भन्ने पनि रहेछ हामीले बुझ्यौँ. त्यसैले के हो भने हाम्रो एमालेलाई कसरी लाने भन्ने बारेमा हाम्रा आम जिल्ला कमिटीका पदाधिकारीहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, केन्द्रीय कमिटीको भूगोलमा रहेका साथीहरूको के छ राय अब खुला खुलस्तै आओस् र अनि यो पार्टीको समीक्षा एवं पुनर्गठन कार्यदलले काम गरोस् भन्ने हो र हामीले प्रश्न भनेका छौँ. हामीले शुद्धिकरण गर्छौँ, हामीले सुदृढीकरण र विस्तार गर्छौँ र कमिटीहरू र तलदेखि माथिसम्म पुनर्गठन गर्छौँ. त्यसका लागि कुन विधि अप्नाउँ, के गरौँ, के गर्दा राम्रो हुन्छ, तपाईँहरूको धारणा के छ भन्न यी सम्बन्धी राय लिन अब यो कार्यदल बनेको हो. कार्यदल अब म इन्चार्ज भएकोले पर्दैन छु त म मेरो प्रदेश बाहेक अन्त मैले भ्याउन पनि भ्याउँदिनँ. प्रदेशमा साथीहरू अस्ति भर्खरै हामीले प्रदेश कमिटीको बैठक राख्यौँ, त्यहाँ पनि साथीहरूले धारणा राख्नु भएको छ. अब 11 गते यहाँ छ, साथीहरू आउनुहुन्छ. हामी कार्यदलले आफ्नो राय राख्यौँ, कार्यदलका सदस्यहरूले अहिले हामी केही राय राख्दैनौँ, तल केन्द्रीय सदस्य जो भूगोलमा काम गर्नु भएको छ उहाँ र जिल्ला कमिटी र प्रदेश कमिटीका पदाधिकारीले राय राख्नुहुन्छ, त्यो कुरा पनि हामी सन्दर्भ सामग्रीको रूपमा लिन्छौँ र हाम्रो विधि प्रक्रिया महाधिवेशन भएको धेरै भएको छैन, यी सबै कुरालाई मध्यनजर गरेर मान मर्दन कसैको नगरिकन पार्टीलाई सुव्यवस्थित सुसङ्गठित चुस्त दुरुस्त, किनभने पार्टी ठुलो भएर हो कि होइन, कमिटी मात्रै ठुलो हुने तर जनतातिर नफर्कने हामीले भनेका छौँ, जनशैली बनाऊ, जनताका कुरा सुनौ, जनता कहाँमा जाउँ होइन, अब हामीले जनसङ्गठनहरूलाई परिचालित गरौँ, जनताको बहुदलीय जनवादलाई वैचारिकरण गरौँ, यी सूत्रका आधारमा हामी अहिले पार्टी पुनर्जागरण अभियान सञ्चालन गरिरहेका छौँ, त्यसैले हामी पुनर्गठनको अभियान त हामीले सुरु गरि नै सक्छौँ।
3: यसको मतलब पार्टी अध्यक्षबाट अब केपी शर्मालाई विश्राम दिनुहुन्छ होइन तपाईँहरू, बहुमत बहुमत सदस्यले त्यो खोजिरहेको छ होइन अहिले,
12: हामी यो व्यक्ति केन्द्रित कुरा तपाईँले प्रश्न गर्नुभयो त्यो ठाउँमा हामी पुगेका पनि छैनौँ, हामीले हाम्रो सिङ्गो पार्टी जीवनलाई जनताको जीवनसँग र राष्ट्र राष्ट्रियता लोकतन्त्र गणतन्त्र संहिता समानुपातिकता समावेशिता जस्ता मूल उपलब्धिहरू छन्, यी उपलब्धिहरूसँग कसरी यसलाई बरकरार राख्ने र हाम्रो गतिलाई कसरी तीव्र गतिका साथ आम जनतासँग हामी अब आत्मालोचक भएर हामी तपाईँहरूसँग डिएटेज भएछौँ होइन, सम्पर्कित हुनुपर्ने जति हो त्यति हुन सकेनौँ, त्यो कारण के हो, तपाईँहरू अब हामीलाई कसरी अगाडि बढेको देख्न चाहनुहुन्छ भन्ने मूल कुरा हामीले विचारमा शैलीमा संगठनमा चाहिँ पुनर्गठन गर्न चाहन्छौँ। विचार पनि के हो भने राजनीतिक रूपमा हिजो हामी त निर्णायक राष्ट्रिय शक्ति निर्माण गरेर देशको नेतृत्व गर्छौँ भन्ने थियो, अब हामी पाँच वर्ष त हामी त्यो ठाउँमा पुग्दैनौँ, किन अब हुन त पाँच वर्ष पनि के भन्नु र दुई तिहाईको पनि अब संविधानमा अब नदेखिएको प्रधानमन्त्रीलाई सिफारिस गर्न लाएर राष्ट्रपति महोदयले चुनावै गराउनु होइन, अब त्यो अर्को दुई तिहाईको प्रधानमन्त्री केपी ओलीले हुँदा यो संसद पुनर्स्थापना भयो अदालत त्यति अब निर्णयमा एकरूपता छ कि छैन सबैले मूल्याङ्कन गरेकै छन्, पाँचै वर्ष जाओस् हाम्रो त्यो कामना छ, भएन भने पनि अब हामी आफ्नो तयारी त गर्छौँ, हाम्रो पार्टीलाई राष्ट्र राष्ट्रियता जनताको मौलिक हकसँग जोडेर यो जनताको पार्टी हो भन्ने कुरामा कहीँ न कहीँ किन कन्फ्युजन भयो यो भन्दा हाम्रा शैलीले होला, हामी सरकारमा हुँदा या हामीले गठबन्धन जसरी गर्यौँ त्यसो कारणले होला, सब कुरा हामी गहिरो गरी छलफल गर्छौँ, त्यसैले व्यक्ति केन्द्रित कुरा अहिले हामी त्यो सन्दर्भमा पुगिसकेकै छैन।
3: होइन तर सचिवालयमा त उहाँको विपक्षमा मत बढी भयो भन्ने विषय पनि आयो होइन त्यो बैठकमा केन्द्रीय कमिटी, तपाईँ पनि हुनुहुन्छ सचिवालयमा होइन, विष्णु पौडेलजी महासचिवजी उहाँको विपक्षमा उभिनुभयो, उहाँले त लोभी पापीहरू चाहिँ त्यो त्यो ढङ्गले अगाडि गएका छन् भन्ने पनि भन्नुभएको छ होइन,
12: त्यो पक्ष विपक्षमा उभिएको प्रसङ्गै होइन, त्यहाँ पुगिएकै छैन, हामी कसरी जाने भन्ने छलफल हो हाम्रो, मैले म प्रदेशको संयोजक, यहाँ म भर्खरै एक महिना नै भएको थिइनँ संयोजक, यहाँ जिरो सिट आयो अनि मैले म समीक्षा मेरो गर्नु परेन, मेरो जिम्मेवारी के हो मैले लिनु परेन, अनि म अब इन्चार्ज भइरहने कि नरहने मैले पनि भन्नु पर्यो, हामीले आफ्ना कुरा यसरी राख्या मात्रै हो, हामीले चाहिँ अध्यक्ष रहनुहोस् नरहनुहोस् भन्ने विषय प्रवेशै गरेका छैन कि, त्यो चाहिँ नि अब नुस्खाका नुस्खा दिएको छ, हेडलाइन लिडिङ चाहिँ म्यासेज समाचार बनाएको छ, त्यसो गर्दा हामीलाई एउटा गौरव पनि छ, हाम्रो पार्टीका प्रति सञ्चार जगत चित्ताकर्षक ढङ्गले नै केन्द्रित छ भन्ने बुझ्यौँ हामीले, त्यति
3: होइन त्यो त ठिकै छ कि, तर चाहिँ अब पार्टी पुनर्गठनका लागि जुन बाहिर आवाजहरू आइरहेका छन् हामीसँग पनि कतिपय नेताहरूले कुरा गर्दै हुनुहुन्छ, यो एउटा बलियो ढङ्गले सशक्त रूपमा अगाडि त आयो नि त होइन यो विषय, अब महाधिवेशन अर्ली महाधिवेशनमा जाने भन्ने विषयहरू
12: यो आइरहन्छ आदि छ फेरि पनि आउला, तर मूल कुरा हामी विधि पद्धतिसँग ढङ्गले नै जान्छौँ, हाम्रो पार्टीलाई पुनर्गठन गर्न हाम्रा फोरमहरू छन् उपयुक्त फोरमले गर्छ, अलि अब यस्तो अब हाम्रो पार्टीभित्र एउटा समस्या के देखिए छ भने के कुरा कुन ठाउँमा भन्ने, अब अराजकता होइन दक्षिणपन्थी अवसरवाद यस्तो चाहिँ झाङ्गिएको छ के, कम्युनिस्ट पार्टी क्रान्तिकारी हुन्छ, जनमैत्री हुन्छ, मजदुर मैत्री हुन्छ, किसान मैत्री हुन्छ, मध्यमवर्गीय मैत्री हुन्छ, तर हामी त्यसो भयो कि भएनौँ, हाम्रो शासनमा हुँदा सत्तामा हुँदा हामी त्यस्तो भयौँ कि भएनौँ होइन, यी सब कुराको समीक्षा हुन्छ कि, अब त्यसमा पार्टी अध्यक्षको होला, उपाध्यक्षको होला, महासचिवको होला, उपमहासचिवको होला, हामी सचिवहरूको होला, केन्द्रीय कमिटीका सदस्यहरूको होला, इन्चार्जहरूको होला, अब यी सबै कुराको हामी अहिले गहिरो गरी अब नयाँ जीवनका साथ नयाँ गतिका साथ पुराना कमजोरी नदोहोऱ्याउने गरी जान हामीले अलिक विस्तृत कम्प्रिहेन्सिभ स्टडी गर्दैछौँ।
3: अध्यक्षको आशंका किन हो? लोभी पापीहरू छन्, उनीहरूले चाहिँ पार्टी फुटाउन मन सक्छन् भन्ने खोजेको के हो त्यो चाहिँ?
12: उहाँले त्यसरी व्यक्त गर्नुभएको कि होइन सुन्न मैले पाएको छैन। त्यस्तो शब्द उहाँले व्यक्त गर्नुभएको भने हाम्रो आदरणीय अध्यक्षले त्यो तहको व्यक्त गर्नुभएको हो भने अब त्यो म उहाँसँग सोधेर मात्रै भन्न सक्छु। त्यो उहाँले गर्नै पर्दैन। हाम्रो नेता पार्टी अध्यक्ष उहाँ नै हो नि। अहिले अब यो हामीले केही सोचेकै छैनौँ त्यस बारेमा।
3: अब अहिले देशमा जनताहरू अब यो वैदेशिक रोजगारमा जानेहरूको लाइन पनि त्यस्तै छ होइन, पासपोर्ट बनाउनेतिरको पनि लाइन त्यस्तै देखिन्छ। हरेक क्षेत्रमा चाहिँ बेरोजगारी समस्या उत्तिकै छ। यसको लागि चाहिँ हिजो केही भएन भन्ने खालको भाष्य निर्माण गरिएको थियो, तर आज पनि के हुँदैछ भन्ने खालको अर्को प्रश्न चाहिँ निर्माण भइरहेको छ। भन्दा नेपालले कहिलेसम्म यो पोलिटिकल ल्याब टेस्टका रूपमा मात्रै प्रयोग हुने, यसको चाहिँ एउटा सुशासन केन्द्रीय ढंगले समृद्धितर्फ चाहिँ देश कहिलेसम्म अगाडि बढ्ने, यसमा त जिम्मेवार राजनीतिक दलहरूले पनि त चिन्ता र चासोको विषय लिनु पर्ला नि त होइन, सरकारभन्दा पनि
12: दुई छिमेकी हाम्रो बाधक नभइकन साधक बनाउने उपाय हामीले खोज्नु पर्यो होइन। दुई छिमेकी हामी छिमेकी त फेर्न सक्दैनौँ। अनि छिमेकमा कुन राजनीतिक व्यवस्था हुन्छ, प्रबन्ध हुन्छ, त्यो हाम्रो चासो र चिन्ताको विषय होइन। जुन राजनीतिक व्यवस्थामा जुन दलले जुन परिपाटीले शासन गर्छ त्यो उनीहरूको आन्तरिक मामिला हो। उनीहरूको आन्तरिक मामिलामा न हाम्रो चासो र हस्तक्षेप हुन्छ, न हाम्रोमा उनीहरूको होस् होइन। त्यसो भएको हुनाले अरू विश्व राजनीतिको र छिमेकको राजनीतिको प्रभाव हामी कहाँ जबरजस्त पर्छ। त्यसैले अब पृथ्वीनारायण शाहले शासन गर्दाको होस् वा अहिलेको बालेन्द्र शाहले प्रधानमन्त्री हुँदाको अवस्था होस्, हाम्रो पराष्ट्र नीतिमा यी कुराहरू असंलग्न परराष्ट्र नीति, तटस्थ परराष्ट्र नीति, छिमेक प्रधान र संसारमा हाम्रो सबै मित्र भन्ने कुरा पछिल्लो अवधिमा केपिओले जे स्थापित गर्नुभयो यो सही कुरा हो। त्यसैले परराष्ट्र नीति यहाँ कुन व्यवस्था छ भन्ने आधारमा फेरिने कुरा होइन। त्यसैले मित्र पनि फेरिने या नफेरिने कुरा होइन। तर हामी के भयौँ, म सत्तामा गएपछि फलानुको नजिक, फलानुको टाढा भन्ने भाष्य बनाउँदै बनाउँदै हाम्रो देशलाई यस्तो बनायौँ र अहिले हामी हाम्रो देशको अर्थतन्त्र कसरी चाहिँ बलियो बनाउने, रोजगारी कसरी सिर्जना गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई कसरी बलियो हुने, राष्ट्रिय पुँजी कसरी निर्माण हुने, त्यसतर्फ भन्दा हामी यो विश्व राजनीतिको भू राजनीतिको प्रभावमा हामी बगिए भयौँ। त्यो राजनीति विश्व राजनीति आफ्नो ठाउँमा छ, त्यो हाम्रो प्रतिकूल त्यसका कारणले नहोस् भनेर हामी यहाँको कृषि, यहाँको जलस्रोत, यहाँको खानी खनिजहरू, यहाँको उद्योग व्यवसाय, राष्ट्रिय पुँजी निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्छ। हाम्रा नीतिहरू घोषणाहरू तदनुकूल छन्, घोषणा पत्रमा उल्लेख छन्। शिक्षा र स्वास्थ्य सुशासनका हकमा पनि अब अहिले त हामी के भने सातो खुवाएर तर्फ भन्दा हामी यो विश्व राजनीतिको भू राजनीतिको प्रभावमा हामी बगिए भयौँ। त्यो राजनीति विश्व राजनीति आफ्नो ठाउँमा छ, त्यो हाम्रो प्रतिकूल त्यसका कारण

0: अनि लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्रमा सुन्ने धेरै गर्ने बढी हो नि त. हामी सुन्ने र सुनाउने धेरै भए पनि गर्ने अब अहिले पनि नयाँ काँटकाँट नयाँ युवाहरू सरकारमा आएको हुन्छ कि भन्यो झन् दुर्घटनातिर हुन्छ भन्ने आशंका आतंक मान्छेमा थायो. त्यस कारणले त्यो नहोस् भन्ने नि
1: होइन. अब सदन पनि राम्रोसँग चल्नु पर्यो. प्रतिपक्षीहरूले पनि विरोधका नाममा विरोध गर्नु भएन, अवरोध पनि गरिदिनु भएन. होइन,
0: प्रधानमन्त्री ललकारले त राष्ट्रपतिलाई आफ्नो नीति कार्यको गोठालो हो र राष्ट्रपति राष्ट्रको राष्ट्रियताको प्रतीक हो होइन, संविधानको पालनकर्ता हो.
1: राष्ट्रपतिको पनि त केही अब्जेक्सन नै छैन.
0: पढ्न लगाएर आफू बाहिर हिँडेर अनि संसदमा बोल्दिनँ भने च्यालेन्ज गरेर हुन्छ. अनि यो यही हो लोकतन्त्र, यही हो संसदीय प्रजातन्त्र, यही हो चाहिँ जनउत्तरदायित्व, यही हो जवाबदेहिता. त्यो कुरा पो हो त विपक्षीले सिस्टममा आउँ भनेको. आफ्नो आफ्नो बहुमत छ, काम गर, तर सिस्टमबाट गर न, झ्यालबाट किन गर्छ, ढोकैबाट गर भन्न पाइँदैन प्रतिपक्षीले.
1: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद खगराज अधिकारीजी. नमस्कार.
0: यो महत्वपूर्ण समय दिनुभयो, धन्यवाद.
1: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री खगराज अधिकारी. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम हुन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: किन बोलाको मलाई? हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन. अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र. तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि.
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ.
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ.
5: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ.
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ.
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ.
4: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ.
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ. साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ. सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ. ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806661052.
6: रेडियो आदि खोला 105.4.
7: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो. भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने.
8: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ.
7: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्.
8: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829.
6: रेडियो आदि खोला 105.4.
1: बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
9: धन्यवाद श्यामजी.
1: होइन, हिजोको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले एकताको सन्देश दिनुभयो, अंकमाल गर्नुभयो होइन रवि लामिछानेजीसँग.
9: नेपाली कांग्रेस पार्टीको स्थापनाकालदेखिको एउटा संस्कार हो मतभेद गर्ने, मनभेद नगर्ने राजनीतिक आधारमा, जुन एउटा गान्धीको दर्शन थियो. आफ्नो प्रतिस्पर्धीहरूलाई शत्रुको व्यवहार नगर्ने, मित्रवत व्यवहार गर्ने, त्यही कुराको एउटा निरन्तरता, एउटा उच्च

0: संस्कार रूपमा हामीले त्यसलाई हेर्नुपर्छ। गगन थापाले त्यहाँ जुन सौहार्दतापूर्वक रासोपाको प्रथम सम्मेलन गएर त्यसलाई शुभकामना दिनुभयो, एउटा नेपाली काँग्रेसले जहिले पनि इतिहासमा यो हेट द सिन नट द सिनर भनेर भन्छ गान्धीयन क्रममा, नेपाली काँग्रेसले लोकतन्त्रको शर्तमा राणासँग पनि सहकार्य गरेको छ, राजासँग पनि सहकार्य गर्यो, कम्युनिस्टहरूसँग पनि सहकार्य गर्यो, र अहिले आएको अति दक्षिणपन्थी शक्ति रासपा पनि रासपासँग पनि नेपाली काँग्रेस सहकार्य गर्छ, र यो यो सहकार्यको शर्त भनेको लोकतन्त्रको मित्रवत सहकार्य हुने
1: अति दक्षिणपन्थी शक्ति हो र राष्ट्रिय स्वतन्त्र पार्टी डेमोक्रेटिक लिबरल डेमोक्रेट होइन।
0: अब यो कुराको परीक्षण हुँदै जान्छ, उहाँहरू पार्टी बन्ने क्रममा हुनुहुन्छ, उहाँहरूको दर्शनको पनि त्यो फरक हुँदै जान्छ। अहिले अहिले तत्कालका लागि मेरो बुझाइ जुन यो पपुलिस्ट वेबबाट सोसियल मिडियाबाट आएको पार्टी हो त्यो त्यही जार्गनमा फिट हुन्छ
1: होइन। आजको दिनमा चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले पनि त गगन थापाजीलाई अङ्कमालै गर्नुभयो नि त होइन।
0: हो त्यो कुरा ठुलो रहेछ, तपाईँले भनिदिनु भयो त्यसमा खुसी छ।
1: तर एकदमै राम्रो सन्देश प्रवाह गरे नि त, उहाँहरू बीचको तिक्तता थियो नि त अहिलेसम्म होइन, लामै वर्ष भइसकेको थियो होइन भेटघाट नभएको, उहाँ त जाने कि नजाने भन्ने नै कन्फ्युजनमा थियो नि त होइन।
0: होइन यो तिक्तता भन्दा पनि केही इस्युगत केही मुद्दाहरूमा उहाँहरूको फरक मत थियो, तर एउटा लोकतान्त्रिक पार्टीले अर्को लोकतान्त्रिक फ्रेममा आएको एउटै संविधानभित्र बसेर काम गरिरहेका पार्टीहरूले किन सहकार्य त सहकार्य गर्यो, किनकि संसदमा एउटा पार्टी सत्तापक्ष छ अर्को पार्टी प्रतिपक्ष छ, त्यो हिसाबले पनि जहाँ पनि नोकझोक हुन्छ भेटघाट हुन्छ, तर त्यो सबै नोकझोक र भेटघाटलाई सौहार्दपूर्ण ढंगले अगाडि लगियो भने देशलाई र जनतालाई फाइदा हुन्छ भनेर हामीले त्यो दृश्य देख्न पाएका हौ। यो दृश्य यस्ता दृश्यहरू हामीले अब नियमित रूपमा देख्न पाउँछौ।
1: अब अहिलेको अवस्थामा चाहिँ यसले केही सन्देश पनि दिन खोजे हो नेपाली कंग्रेसका सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको यो अङ्कमालले, वा चाहिँ यो शिष्टाचार हो, यो सामान्य प्रक्रिया मात्रै हो, एज अ विश्लेषकको हिसाबले कसरी हेर्नुभएको छ?
0: मैले तपाईँलाई सुरुमै भने कि यो नेपाली काँग्रेस पार्टी जुन सिद्धान्त जुन परम्परा जुन संस्कार भन्नु लोकतान्त्रिक संस्कारहरू विकसित भएको छ, बीपी कोइरालाको समयदेखि नै जुन प्रधानमन्त्री मोहन शमशेरले बीपी कोइरालालाई जेल हाले र जेलबाट रिहाई भएर सामान्य निको भइसकेपछि बीपी कोइराला एकपटकमा चाहिँ प्रधानमन्त्री मोहन शमशेरसँग संवाद गर्छु भनेर मात्रै बीपी कोइराला मोहन शमशेरसँग संवाद गर्न जानुभएको थियो। भनेको जहिले पनि त्यो मतभेद हुन्छ तर मनभेद नहोस् भन्ने र आफ्नो कुरा सुनाएर प्रतिपक्षको मन जित्ने विपक्षीको मन जित्ने जुन एउटा गान्धीवादी संस्कार हो त्यो संस्कारकै निरन्तरता हो। नेपाली काँग्रेसले मैले तपाईँलाई सुरुदेखि भने कि जहिले पनि नेपाली काँग्रेसले आफ्ना कुराहरू विपक्षी समेतलाई राखेर सिङ्गो देशलाई राखेर मन जितेर कानून बदलेर मन जितेर मत पनि जित्ने त्यसपछि कानून बदलेर कानून बनाएर समाजलाई सुसंस्कृत बनाउन अगाडि बढेको पार्टी हो। त्यसको झिल्को हामीले जे देख्न पायौं त्यसको उदात्त प्रदर्शनी हामी देख्न पायौं।
1: यो प्रथम ऐतिहासिक महाधिवेशनले नेपाली राजनीतिमा नेपालको एउटा ठूलो राजनैतिक दल जसले सत्ता चलाइरहेको छ दुईटै नजिकको राजनैतिक दलले कस्तो खालको सन्देश दिन खोज्यो, बालेन्द्र रवि बीचको खटपटदेखि लिएर अन्य श्रृंखला कतिपय विषयहरू बाहिर आउने गर्दथे होइन, अदृश्य खेलहरू भइरहेका विषयहरू पनि सँगसँगै जोडेर आउने गर्दथे, हिजोको यो दृश्यले चाहिँ के सन्देश प्रवाह गर्यो?
0: हिज एउटा जुन किसिमको जसरी अघिल्ला संसदहरूमा पार्टीका सबै शीर्ष नेताहरू फर्स्ट रोमै बस्नुहुन्थ्यो, यो पटकको चुनावी परिणाम त्यस्तो सहज भएन, त्यही भएर नेपाली काँग्रेसका के अरे यो संसदमा सर्वदलीय बैठक सभामुखले डाक्नुपर्नेमा त्यति बेला सत्ताधारी दलका नेता रवि लामिछानेजीले डाक्नु भएको थियो, त्यो बैठकमा नेपाली काँग्रेसका नेता पार्टी सभापति गगन थापा जानुभएको थिएन, त्यसमा टिप्पणी भएको थियो, उहाँलाई लागेको यो संसदीय दलको मामिला हो, त्यसमा हाम्रो दलका नेता जानुहुन्छ भिक्षुवाङनामले जानुभएको थियो, र यसरी यो चुनावको परिणामपछि अथवा विगत लामो समयदेखि नै रासोपाका शीर्ष नेताहरू र नेपाली काँग्रेसका शीर्ष नेताहरूलाई एउटै स्टेजमा देख्न पाइएको थिएन, त्यो हिजो देखिसकेपछि एउटा उच्च राजनीतिक संस्कार अब सौहार्द किसिमबाट अगाडिको बाटो जान्छ, छलफल गरेर अगाडि बढ्छन् भन्ने कुरा देखा परेको छ।
1: प्रधानमन्त्रीको सम्बोधन यहाँले हेर्नुभयो नि त होइन, सीमाको विषयको सम्बोधन पनि हेर्नुभयो, तत्कालीन नेकपा एमालेकै नेता प्रदीप नेवालीजीले अलिकति ब्रेक टाइम टाइममा लाउनुहोस् दुर्घटना हुन सक्छ भन्ने ढंगका आशयलाई चाहिँ हामी गन्तव्यमै पुगेर मात्र ब्रेक लाउने हो, यो बीचमा ब्रेक भन्ने छैन भन्नुभयो होइन। हामीले त अब हावा होइनौ, कहिले यता पूर्व चल्ने कहिले पश्चिम चल्ने, हामी त खोलो हौ, खोलो फर्कियो, खोलो स्टेट भइसके पछाडि चाहिँ निरन्तर बक्ससम्म भन्नुभयो। उहाँहरूको यो साहस भन्ने, उहाँहरूको यो के भन्छ कन्फिडेन्स भन्ने, अब सत्ता र सरकार चाहिँ सही ट्र्याकमा छ।
0: हाम्रो प्रधानमन्त्री बालेन्जीमा दुईटा धङधङीबाट उहाँ अझै मुक्त हुनुभएको छैन। उहाँले स्टेजलाई ऱ्याप ब्याटलको माइक बनाइदिनुहुन्छ एउटा कुरा, किनकि उहाँ ऱ्याप गाएको एउटा कुरा, र दोस्रो कुरा त्यो मेयरको जुन त्यो माइन्ड सेट हो त्यसबाट पनि उहाँ बाहिर आइसक्नु भएको छैन। र उहाँले जसरी हिजो जुन अख्तियारको बारेमा टिप्पणी गर्नुभएको छ, अरू विषयहरूको बारेमा बोल्नुभएको छ, त्यसले चाहिँ उहाँको अझै त्यो उहाँले डेमोक्रेटिक नर्म्स र डेमोक्रेटिक फङ्सनिङको बारेमा उहाँले बिस्तारै बुझ्नुहुन्छ। त्यो सीमाको बारेमा दिएको कुरालाई उहाँले थोरै करेक्सन गर्नुभएको छ, आगामी दिनमा उहाँले आफ्ना गल्तीलाई थप करेक्सन गर्दै जानुहुन्छ भन्ने मलाई लागेको छ।
1: कसरी ऱ्याप ब्याटल हुन्छ उहाँको माइक, तपाईँले कसरी ऱ्याप ब्याटल भन्नुभयो? उहाँले त भन्नुभयो नि त अब हामीले अख्तियारलाई समयमा काम नगर्ने व्यक्तिहरूको चाहिँ फाइल नखोल्ने, थामेलीमा राख्ने, गलत क्रियाकलाप गर्नेलाई त पाँच दिन पाँच घण्टा मात्र होइन पाँच वर्ष ल्याएर पनि स्पष्टीकरण सोध्छौ होइन, उहाँहरूलाई चाहिँ दबाब दिन्छौ भन्नुभयो नि त होइन।
0: नेपालको प्रधानमन्त्रीको कार्यालयले अख्तियारको एउटा स्वतन्त्र संवैधानिक निकायलाई बोलाएर छलफल गर्ने निर्देशन दिने कुन धारामा लेखेको छ त्यो उहाँले हेर्नु पर्यो नि त, बुझ्नुहुँदैन। परिणाम दिने भनेर विधि क्रस गर्न पाइँदैन, त्यो कुरा बिर्सन भएन। सबैको एउटा चाहिँ डिस्टिङ्क्ट रोल छ संविधानले दिएको, त्यो अनुसार काम गर्नुपर्छ।
1: तर काम पनि त समयमा गर्नु पर्यो नि त अख्तियारले पनि होइन।
0: होइन यो होइन यो यो यो सबै कुराहरू मैले अख्तियारको वर्तमान नेतृत्व प्रेम राईले ठिक गरेका छन् भनेर मैले कोही पनि भन्न सक्दिनँ, दावा गर्न सक्दिनँ। तर त्यसका बावजुद त्यसलाई चलायमान बनाउने विधि छ, प्रक्रिया छ, त्यसलाई मिच्ने हक र अधिकार नेपालको प्रधानमन्त्री संस्थालाई छैन।
1: अब अहिलेको अवस्थामा राष्ट्रपा आफूलाई एउटा शक्तिशाली पार्टीका रूपमा र विस्तारै अब एउटा नव उदयमान राजनैतिक दल स्थापित राजनैतिक दलकै रूपमा स्थापित गर्न खोजिरहेको छ होइन हिजोको यो सन्देशले।
0: राष्ट्रपा संसदको चौथो शक्तिको रूपमा प्रवेश गरेदेखि नै स्थापित शक्ति भइसकेको थियो, त्यसलाई फागुन 21 निर्वाचनले थप पुष्टि गर्यो। र राष्ट्रपा अहिले जुन सोसल मिडियाको वेबबाट उदाएर सत्ता चलाइरहेका विश्वका दुर्लभ पार्टीहरू मध्ये हो, त्यो त्यो भन्न मलाई कुनै शंका र संकोच छैन। तर त्यसका बावजुद अहिले राष्ट्रपा अब इस्टाब्लिस पोलिटिकल फोर्स भइसक्यो, यसले आफ्नो निरन्तरतालाई कसरी कायम गर्छ, डेलिभरीमा कसरी जोड दिन्छ, राष्ट्रपाले काम गर्दै गर्दा हाम्रा जुन कन्स्टिट्युसनल जुन फन्डामेन्टलहरू हुन् र एउटा लोकतन्त्र जुन प्यारामिटर हो, यसले लोकतन्त्रलाई थप बलियो र मजबुत बनाएर जनतालाई परिणाम दिन्छ कि लोकतन्त्रलाई नै खोक्लो बनाएर र परिणाम नदिकन बाहिरिन्छ भन्ने बीचको द्वन्द हो। त्यो बीचमा राष्ट्रपालाई परिणाम दिएर प्रभावकारिता सहित परिणाम दिँदाखेरि त्यो परिणति त्यो विधि र प्रक्रिया पुर्याएर गर्छ कि सधैँ कानून मिचेर कानून भाँचेर, किनकि दुनियाँभरिको इतिहासले पढाएको पाठ के हो भन्दाखेरि जहाँ संस्था बन्छन् इन्स्टिट्युसन बन्छन् त्यो लोकतन्त्र दिगो हुन्छ बलियो हुन्छ, र जहाँ संस्था भाँचेर परिणाम दिन लागिन्छ त्यसले ती दलहरूको पनि निको गर्दैन, ती नेताहरूको पनि निको गर्दैन। आज राष्ट्रपाको यो मिश्रित परिणति छ, यो मिश्रित बाटोबाट कुन बाटो रोज्छ, संस्था निर्माण गरेर देश विकास गर्ने कि संस्था भत्काएर देश निर्माण गर्ने, त्यो च्वाइस चाहिँ राष्ट्रपाको हो।
1: होइन अहिले नेपाली कंग्रेसको स्थिति के छ? नेपाली कंग्रेस पनि विभाजनकै डिलमा छ होइन शंकरजी?
0: म आज हामी कंग्रेसको बारेमा हामीले निरन्तर बहस नै गरिरहेका छौं। नेपाली कांग्रेस पार्टी मौजुदा अहिलेको वर्तमान समयमा विभाजनको दिलमा छैन। कंग्रेस पार्टीमा कंग्रेस पार्टीको आजको लडाई विचारको लडाई हो, हामी कहाँ जाँदैछौँ भन्ने कुराको लडाई हो। भाद्र 23 र 24 घटना हुनुभन्दा अगाडिदेखि नै नेपाली समाजको डाइनामिक्स फेरिएको छ। सामाजिक सञ्जालले हाम्रो देशभित्र र बाहिर भएको आप्रवासनको तीव्र प्रभावले, हाम्रो रेमिट्यान्स इकोनोमीले, दुनियाँभरिको आइटीको प्रभावले, क्लाइमेट चेन्ज, जियो पोलिटिक्स, यो सबै कुराले मानिसहरूको चेतनामा ठूलो बदलाव ल्याएको छ। त्यसलाई अभिव्यक्त गर्ने शैली बदलिएको छ र हामीले परम्परागत शैलीबाट अगाडि बढेर हुँदैन भनेर कंग्रेसमा गगन थापाको नेतृत्वमा एउटा बिगुल बजिरहेको थियो र त्यो बिगुलले चाहिँ विशेष मारि र त्यो बिगुललाई समयमा पहिचान गर्न नसकेको जसरी बीपी कोइरालाले 14 सालमा परिवर्तित आवाज बुझ्नु भएको थियो र त्यसलाई स्वर्ण संसदले स्वीकार विश्व अधिवेशन भएको थियो र पुनः बीपी नेतृत्वमा आउनु भएको थियो अहिले 4 वर्ष पुगिसकेपछि पनि त्यो नियमित अधिवेशन गर्न आलताल गरेकाले कंग्रेस नेतृत्व बदलेर आएको आजको कंग्रेसको झगडा विचार झगडा हो देशलाई कुन दिशा दिने भन्ने झगडा हो र त्यो कुरामा पार्टीले विशेष महाधिवेशनमा एउटा बाटो लिइसकेको छ र आज कंग्रेसमा किनकि यो बीचको पुस्ता जसरी टोनी ब्लेयरले हालै त्यस लेखमा जेरेमी कोर्बिनको वर्षहरूलाई इन्टेलेक्चुअली ब्यारेन भनेको त्यो खडेरीका वैचारिक खडेरीका वर्षहरू भनेर भनेका छन् शेरबहादुर देउवाको सभापतिको 2 कार्यकाल पनि त्यही वैचारिक खडेरीको सिद्धान्तको खडेरीका वर्ष थिए हिज मात्रै राष्ट्रको अधिवेशनमा कंग्रेसका सभापति गगन थापाले के भन्नु भन्दाखेरि हामी 10 वर्षको हाम्रो सारा ध्याउन्न जसरी हुन्छ गठबन्धन गर्ने चुनावमा पनि गठबन्धन गर्ने चुनाव पछि गठबन्धन गर्ने र सत्ता कहिले पनि नछाग्ने डेमोक्रेसीमा सत्तामा बस्ने कुरा जति महत्वपूर्ण छ विपक्षमा बस्ने कुरा त्यति नै महत्वपूर्ण छ र एउटा लोकतन्त्र र संसदीय लोकतन्त्र जीवन्त रहनको लागि एउटा सत्ताधारी दललाई 5 वर्ष समय दिनुपर्छ र विपक्षले 5 वर्ष धैर्य राख्नुपर्छ भन्ने कुराको नेपाली कांग्रेसले त्यो हृदयङ्गम गरेको छ त्यो कुराको अभिव्यक्ति हो त्यो कुरा उहाँहरूले स्वीकार गर्ने कि नगर्ने
1: होइन अब एउटा किता त अब कंग्रेसको होइन संस्थापनतिर आउने पक्षमा चाहिँ देखिया छैन अध्यापक क्रियाशील सदस्यता अध्यापक नगर्ने आफ्नै अडानमा बस्ने सम्मान मात्र खोज्ने होइन अब सम्मानजनक उपस्थिति हुनु पर्यो पद पावर शक्ति सन्तुलन यी यावत कुराहरूले चाहिँ अप्ठ्यारोमा धकेल्दैछ होइन कंग्रेसलाई
0: एमजी हामीले के कुरा बिर्सनु भएन भन्दाखेरि हिजो त्यही चितवनको त्यही ठाउँमा होइन कांग्रेसका सही मानिसहरू मारिएको कंग्रेस झण्डा उठाएर कि उनीहरू पद खोजेर कांग्रेस भएका थिए मलाई यो आज गगन थापाको पुस्तासँग गगन थापाको नेतृत्वसँग पद खोज्ने हिस्सा खोज्ने बार्गेनिङ गर्ने जुन नेताहरू हुनुहुन्छ उहाँलाई देखेर दया लाग्छ उहाँहरूले पहिला जुन लडाईँ लड्नुभयो पञ्चायतमा बीपी कोइरालासँग सँगसँगै गणेशमानसँग सँगसँगै किसुनीसँग सँगसँगै गिरिजा प्रसादसँग सँगसँगै तर उहाँहरूको त्यो मति र गति उहाँहरूको जुन इतिहास चेतना हो त्यो ठिकठाक चलेको छैन उहाँहरूका प्रति मेरो हाम्रो पुस्ताको अत्यन्त उच्च आदरभाव हुँदाहुँदै उहाँहरूले ठिक समयमा यो ऐतिहासिक जुन पदचाप छ त्यसलाई बुझेर नयाँ पुस्तासँग होस्टेलमा हैसे गरेर समयको बेगलाई बुझेर अगाडि बढ्नुहुन्छ भनेर मेरो कामना छ
1: र अन्तमा जाँदा जाँदै नेपाली कंग्रेसलाई एक ढिक्का बनाउनका निम्ति गगन थापाजीको प्रयास कस्तो छ
0: यो जसरी बीपी कोइरालाले 36 सालको जनमत संग्रहका दरमियानमा एउटा वक्तव्य दिनुभएको थियो कि हामीले यो जनमत संग्रहमा विजय जनमत संग्रह बहुदल पक्षलाई विजय गराउनको लागि हामीले नेपाली कांग्रेसभन्दा बाहिरका शक्तिहरूलाई पनि प्रभावित गर्नुपर्छ उनीहरूको मन जित्नुपर्छ र बहुदल जिताउनुपर्छ त्यसका लागि हामीसँग सँगसँगै काम सुरु गरेका कंग्रेस गर्ने काम सुरु गरेका र बीचमा अन्त बढाइएका साथीहरूलाई पनि हामीले स्पेस दिनुपर्छ भनेर एउटा आह्वान गर्नुभएको थियो त्यसै गरी आज नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मान्यतामा मूल्यमा र हाम्रो संविधानलाई जोगाउने मूल्यमा हाम्रो आफ्नो उपजलाई जोगाउने मूल्यमा नेपाली कांग्रेसले सदनभित्र पनि संघर्ष गर्नुपर्नेछ सड़कमा जनताका माथि पनि संघर्ष गर्नुपर्नेछ पुनर्पटक त्यसका लागि बाहिर पनि हामीले साथीहरूको मन जित्नुपर्नेछ र हामी सँगसँगै पार्टीभित्र रहेका साथीहरूको मन जित्नुपर्छ र डेमोक्रेसीको फन्डामेन्टल जहिले पनि म 51मा नपुग्नुन्जेल म 51 नपुगुन्जेल म 49 हुन्जेल मैले 51 मत मान्नुपर्छ तपाईँले हिजो गगन थापाको इस्युजबाट के कुरा बुझ्नु पर्यो भने गठबन्धनको बारेमा गगन थापा सुरुदेखि खिलाफमा हुनुहुन्थ्यो सुरुदेखि तर उहाँ भन्नुभयो कि हाम्रो पार्टीले लिएको नीति त्यो थियो भनेर उहाँ स्वीकार्नु किनकि त्यो उहाँले लिएको नीति थिएन शेरबहादुर देउवाले लिएको नीति भयो नि त्यो पार्टीले पार्टीको बहुमत तथा पार्टीले लिएको नीति थियो भनेर उहाँ स्वीकार्नु भयो त्यही भएर म जहिलेसम्म म 49 छु 51 पुग्दिन म 51 राय मानेर हिँड्ने हो पार्टीको मत मानेर हिँड्ने हो र मैले म आफू 51 पुगेको दिन आफू पछिलाई सँगै लिएर हिँड्ने हो त्यो कुरा बहुमत र अल्पमतको जुन ज्ञानलाई उहाँले अज्ञानतावश अल्मलिनु भएको छ त्यो कुराहरूमा त्यो डेमोक्रेसीको पाठ चाहिँ उहाँहरूलाई चाहिँ चाँडै चाहिँ एउटा बुद्धत्व प्राप्त होस् भन्ने मेरो कामना
1: हस् शङ्करजी यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: धन्यवाद अवसरका लागि
1: राजनीतिक विश्लेषक नेपाली कंग्रेसका केन्द्रीय सदस्य शंकर तिवारी आदरणीय श्रोता नेपाली बस छोटो विश्रामी छौ विश्रामपछि पुनः उपस्थित हुन्छौ
2: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
3: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
3: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
3: हाम्रा सेवाहरू
2: दाँत तथा मुखको परीक्षण
3: दाँतको एक्सरे
2: दाँत सफा गर्ने
3: दाँत टल्काउने
2: मुख गनाउने समस्याको उपचार
3: दाँत रङको सिमेन्ट भर्ने
2: दाँतको जरेदेखिको उपचार
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
2: साधारण दाँत निकाल्ने
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
3: गिजाको शल्यक्रिया
2: कृत्रिम दाँत राख्ने
3: दाँत रङको वा मेटलको खुल लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ वालिङ ओरल एण्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
3: डाक्टर किरण गुरुङ फोन नम्बर 0363590025 मोबाइल 9860404822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ
4: रेडियो आदि खोला 105.4
5: नेपालको एउटा इतिहासमा नै अब बीपी कोरालदेखि पछिको एउटा अब्बल व्यक्तित्वको रूपमा विकसित हुने भनेर सिके राउतले पनि सम्बोधन गर्नुभएको थियो र त्यो गर्दै गर्दाखेरि एउटा कुरा के देख्यो भने राजनीतिक वित्तमा विपक्षीहरूले सधैँभरि अर्को दललाई चाहिँ परास्त गरेर त्यहाँ षड्यन्त्र गरेर दल फुटाएर अघि बढ़न खोज्ने जुन एउटा परम्परा तोड्दै रवि रामसरले के सन्देश दिनुभयो भने एमाले र कांग्रेस तपाईँहरू पनि आन्तरिक कलहलाई बन्द गर्नुहोस् हामी एउटा सशक्त राजनीतिक आवरणमा एउटा सशक्त विपक्षी चाहिएको छ हामीलाई उपयुक्त विपक्षीको भूमिका निर्वाह गर्नुहोस् भनेर भन्दै गर्दाखेरि अब यो देशमा चाहिँ रवि लामिछाने नेतृत्व सभापति नेतृत्वको राष्ट्रपाले अरू दललाई फुटाएर होइन अरू दललाई पनि जुटाएर देशलाई समृद्धितर्फ लानको लागि अग्रसर भएको आकलन गर्नुभयो एउटा स्पष्ट सन्देश दिनुभयो भने रवि लामिछाने सँगसँगै के भन्नुभयो भने आगामी पाँच वर्षसम्मको लागि देशको प्रधानमन्त्री भनेको भालेन शाह हो उहाँको खुट्टामा मैले बल जिम्मा लगाएको छु बल कुनै पखत केही कारणले गर्दा अर्को खुट्टामा गयो भने पनि उहाँको खुट्टा पुर्याउने जिम्मेवारी मेरो हो भन्ने सन्देशले आउँदो पाँच वर्षसम्म स्थायी सरकार हुने पनि स्पष्ट सन्देश आएको छ र जहाँसम्म सीमा विवादको प्रश्न थियो जहाँसम्म सुकुम्बासीको समस्याको समाधानको प्रश्न थियो त्यो सब स्पष्ट सन्देश यो पाँच वर्षभित्रमा हामी सुकुम्बासी समस्याको समाधान गर्छौं हामी सहकारी समस्याको समाधान गर्छौं हाम्रो वार्ताबाट हामी विदेशी राष्ट्रसँग मित्र राष्ट्रहरूसँग सीमा विवाद समाधान गर्छौं हाम्रो सीमा समाधान गर्न सक्षम छौं भन्ने स्पष्ट सन्देश दिएको छ
1: तर अब अहिलेको अवस्थामा चाहिँ अन्य राजनीतिक दलका नेताहरूले पनि त्यहाँ सौहार्दता देखियो होइन कंग्रेसका सभापति गगन थापासँग आलिङ्गन गर्नुभयो अंकमाल गर्नुभयो लामो समयपछि नेपालका सबै राजनैतिक दलहरू एकजुट हुनुपर्छ तब मात्र देशको विकास हुन्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी जानकार रहेको अवेर रहेको सन्देश हो यो
5: एकदम स्पष्ट रूपमा त्यसले दुईटा सन्देश दियो एउटा कुरा के हो भने पार्टी सभापति र अध्यक्षहरूलाई निमन्त्रणा गरिएको थियो त्यसमध्ये नेकपा एमाले र माओवादी केन्द्र भनौँ वा तपाईँ नेकपाबाट चाहिँ पार्टी अध्यक्ष उपस्थित हुन नसक्नु र प्रतिनिधि मात्रै पठाउनुले चाहिँ उहाँहरूको मनमा चाहिँ कता कता कटुता अझै कायम रहेको छ कि भन्ने आशंका जनतामा सिर्जना गरेको एउटा कुरा अर्को कुरा भनेको गगन थापाको उपस्थितिले सिङ्गो नेपाली काँग्रेसको लोकतान्त्रिक मर्मलाई उज्जवल गरेको छ र गगन थापाको हाइट पनि यसले निकै उच्च बढाएको छ हेर्नु त्यसो हुँदाखेरि जनतामा एउटा सशक्त प्रतिपक्षको भूमिकामा लोकतान्त्रिक पक्षको रूपमा गगन थापाको नेतृत्वको नेपाली काँग्रेस रहेछ भन्ने कुरा पनि एउटा सन्देश दिएको छ भने सिके राउतले जुन सम्बोधन गर्नुभयो त्यो सम्बोधन अत्यन्त अत्यन्तै मार्मिक मात्रै होइन अत्यन्तै देशले चाहेको के हो र हामी यो देशलाई के गर्न चाहँदैछौ भन्ने कुराको स्पष्ट सन्देश उहाँले दिनुभयो र त्यसले एउटा के सन्देश दियो भने सशक्त विपक्षी पनि अब राष्ट्रपतिको सरकारको अहिलेको मतलाई चाहिँ हिजोसम्म के भनिन्थ्यो भने यो पपुलिजमको मत भनेर भने तर होइन यो वास्तवमा एउटा के रहेछ भने जनताको रूपान्तरण परिवर्तन रहेछ भन्ने कुरा अंगीकार गर्नुभयो उहाँहरूले र यो जनताले रूपान्तरण र परिवर्तन गर्न दिएको यो मतलाई हामी उच्च सम्मान गर्छौं भनेर भगवान थापा सिके राउत बाबुराम भट्टराई लगायतले जुन वक्तव्य दिनुभयो जुन मन्तव्य दिनुभयो त्यो मन्तव्यको क्रममा हामीले एउटा कुरा के आभास लियौं भने अब देशमा चाहिँ एउटा सशक्त रूपान्तरणको आवश्यक रहेछ हिजोसम्म हामीले गलत गरेका रहेछौं भन्ने कुरा यता कता आत्मसात भएको पनि प्रश्न गरेको छ।
1: होइन गगन थापा पछिल्लो पुस्ताको दिमागसँग माइन्डसँग भिज्ने खालको र पुस्तान्तरणको एउटा हिमायतीका रूपमा अगाडि बढेको आभास भयो हिजोको उपस्थितिले
5: एकदम त्यसलाई हामीले हिजोको सम्बोधनबाट भनौं वा हिजो शुरूमा उपस्थित नहुने अवस्था हामी समझमा सोचिरहेका थियौं तर अन्तत उहाँ त्यो महाधिवेशनमा उपस्थित हुनुभएकोले के सन्देश दियो भने उहाँ यो नवा युवा पुस्ताको रूपान्तरणमा उहाँको साथ सहयोग रहेछ र हिजोसम्म उहाँले स्पष्ट भन्नुभयो हिजोसम्म हामीले गल्ती गर्यौं हामीले पार्टीभित्र आन्तरिक रूपमा जुन कुरा उठाउनु पर्ने उठाउन सकेनौ अब हामी त्यो गल्ती गर्दैनौ तपाईँहरू पनि गल्ती नगर्नुहोस् भन्ने सन्देश के हो भन्दाखेरि देशले के चाहेको छ नवा पुस्ताले के चाहेको छ त्यो सम्बोधन गर्नुपर्छ पार्टीभित्र गुटबन्दी गर्नु हुँदैन पार्टीभित्रका गुटबन्दीले देशलाई यहाँसम्म ल्यायो भन्ने कुरा गगन थापा सँगसँगै त्यसलाई चाहिँ रवि लाम्साने र प्रधानमन्त्री बालन शाह दुवैजनाले सम्बोधन गर्दाखेरि अब पार्टीभित्र गुटबन्दीले चाहिँ यहाँसम्म देश पुर्याएको रहेछ देशलाई अहिले तहस नहस पुर्याउन आन्तरिक गुटबन्दी एउटा अहम कारण रहेछ भन्ने कुरा पनि प्रश्नबाट आएको छ र युवा शक्तिको सम्बोधन गर्नको लागि यी युवा नेताहरूको अग्रसर भूमिका रहन्छ र यसले देशलाई रूपान्तरण दिन्छ होला भन्ने एउटा आयाम देश र नागरिकले अब महसुस गर्नुपर्ने मैले आत्मसात गरेको छु।
1: होइन अब अहिलेको अवस्थामा चाहिँ गगनजीले भन्नुभयो नि त हामी त प्रतिस्पर्धी हौ हामी दुश्मन होइनौ होइन हामी द्वन्द्व चाहँदैनौ भन्ने खालको पनि त सन्देश दिनुभयो नि त हिजोको सभाबाट
5: स्पष्ट सन्देश हो त्यो सन्देशले के दियो भन्नुहुन्छ भने त्यो सन्देशबाट देश र जनतामा चाहिँ एउटा सत्ता पक्ष र विपक्ष संसदमा अहिले जुन ताना हुसा लुछाटानी देखिएको छ लुछाटानीलाई समाप्त पारेर विपक्षको भूमिका कस्तो हुनुपर्छ भन्ने कुराको पनि स्पष्ट सन्देश दिएको छ र विपक्षी भनेको शत्रु होइन कहिले पनि सत्तामा विपक्षीको भूमिका कस्तो हुन्छ लोकतन्त्रमा भन्ने कुराको सन्देश पनि दिनुभएको छ। त्यस कारणले लोकतन्त्रमा विपक्षी भनेको सशक्त प्रतिपक्षको भूमिकाले सरकारको सकारात्मक कार्यमा सहयोग गर्ने र नकारात्मक कार्यहरू सरकारले पथ बिचोल्न खोज्यो भने त्यसलाई उपयुक्त सल्लाह सुझाव दिनुपर्ने र त्यसको विरोध गर्नुपर्ने अवस्थामा विपक्षी रहनुपर्छ भन्ने कुराको सन्देश दिँदाखेरि अब यसले लोकतान्त्रिक नर्म्सलाई चाहिँ अलिकति विकास गर्नको लागि टेवा पुर्याएको पनि अवस्था छ।
1: अब बालिन शाहले भन्नुभयो प्रदीप गेवालीको कुरालाई कटाक्ष गर्दै होइन हामी चाहिँ गन्तव्यमा पुगेर मात्र ब्रेक लाउने हो बाटोमा चाहिँ ब्रेक लाग्दैन अब बाटोमा ब्रेक नलाउँदाखेरि त दुर्घटना पनि त हुन सक्छ नि होइन
5: यस्तो हुन्छ हामीले सामान्यतया उहाँकै कुरामा पनि दुर्घटना हुने अवस्थामा दुईटा कुरा उहाँको एकदम गहन कुरालाई मैले विवेचना गरेँ पहिलो कुरा भनेको के हो भने बाटामा ब्रेक लाउँदैनौँ भनेको चाहिँ हामी कामको रफ्तारमा छौँ हामी स्पिडमा काम गर्छौँ काम गर्दै जाँदाखेरि अघि पछि हेर्ने दायाँ बायाँ हेर्ने हाम्रो निश्चय छैन जनताको चाहनाले के चाहनाले हामीलाई मतदान गरेर पठाए जुन उद्देश्यले जनताले हामीलाई मत दिए त्यो उद्देश्य पूरा नभएसम्म हामी रोकिन्नौ भन्ने कुराको सन्देश हो त्यो हेर्नुहोस् त्यसले हामीले अब उहाँले गाडीसँग तुलना गर्नुभयो तर त्यो तुलना हामीले कसरी हेर्नु भने जनताले 35 वर्षदेखि पिल्सिएर आज दुई तिहाईको मत दिएर हामीलाई पठाउनुको कारण के हो त्यो कारण हामीले बुझेका छौँ त्यो भन्दा बाहिर गएर हामी कुनै पनि काम गर्दैनौ हाम्रो ब्रेक त्यो काम समाधान नहुन्जेलसम्म लाग्दैन भन्ने कुरा सँगसँगै पाँच वर्ष यो पाँच वर्षभित्रमा फेरि हामी सुकुम्बासी समस्यालाई ल सहकारी समस्या लिएर समाप्त गर्छौँ अर्को चुनावमा हामी त्यो समस्या लिएर जाँदैनौ भन्ने आवश्यकले के देखायो भने हिजोका दलहरूले 35 वर्षदेखिबाट एउटै एजेण्डा लिएर पटक पटक चुनावमा जनता नाट्ने काम गरेका थिए त्यो काम अब हामीबाट हुँदैन हामी स्पष्ट सन्देश लिएर जान्छौँ भन्ने कुरा पहिलो आयो भने दोस्रो सीमा समस्याको बारेमा स्पष्ट सन्देश उहाँले दिनुभएको अवस्था रह्यो र तेस्रो भनेको पार्टीमा आन्तरिक गुटबन्दी हुँदैन हामी पार्टीलाई सक्रिय रूपमा लान्छौँ र अध्यक्षको रूपमा सभापतिको रूपमा निर्विकल्प हामी रवि लाम्साङलाई लानुपर्छ भन्ने र रवि लाम्साङले पनि अब प्रधानमन्त्री पाँच वर्षको लागि बालन शाह भन्दै गर्दाखेरि यो देशले अब हिजोका दिनमा 25 वर्षदेखिबाट जुन विचलन जुन तानाशाह जुन गुटबन्दी थियो त्यो गुटबन्दी अब यो पार्टीमा रहँदैन भन्ने स्पष्ट सन्देश दिएको हुँदाखेरि यसलाई हामीले नकारात्मक रूपमा नहेरौँ र सकारात्मक रूपमा हेरौँ र यो ब्रेक लाग्दैन भन्ने कुरा चाहिँ जनताले जुन स्पिडमा मत दिएका थियो त्यो स्पिडलाई समाप्त नपारेसम्म त्यो स्पिड चाहिँ अन्त नभएसम्म हामी रोक्दैनौँ भन्न खोजेको मात्रै होइन जनतालाई लिनु हुँदैन हामीले
1: होइन अब गगनजीले पनि त स्वीकार गर्नुभयो नि त हिजो पार्टीमा चाहिँ हाम्रो पनि त्यहाँ बोलबाला चल्न सकेन पार्टीलाई हामीले चाहिँ होइन रिफर्म गर्न सकेनौँ हिजो पुरानै पुस्ताको नेतृत्व त्यहाँ रह्यो त्यो कारण गठबन्धनको संस्कार र संस्कृति शैलीले चाहिँ यसलाई होइन बर्बादीको दिशातर्फ लग्यो भन्ने कुरा उहाँले त आत्मसमीक्षा पनि आत्ममन्थन गर्नुभयो नि त होइन हिजोको बैठकमा हिजोको अधिवेशनमा
5: यसलाई उहाँले आत्मसमीक्षा पनि गर्नुभयो। जेएनजी आन्दोलनलाई हामीले बुझिनु, जेएनजीको भावनालाई हामीले बुझिनु भने आत्मसमीक्षा गर्नु भनेको चाहिँ यो सरकार चाहिँ पोपुलिस्ट सरकार होइन, यो सरकार जनताको चाहना अनुसारको सरकार हो भनेर उहाँले सो खुला मञ्चमा आत्मसात गर्नुभएको कुरालाई हामीले मान्नुपर्छ। हेर्नुहोस् त्यसो हुँदाखेरि जो जो व्यक्तिले अहिलेको यो सरकारलाई पोपुलिस्ट सरकार, एनजीओबाट चलेको सरकार, विदेशी हस्तक्षेपकारी सरकार भन्दै ती दलका नेताहरूले अहिले आत्मसात के गर्नुपर्छ भने होइन, यो सरकार नेपाली जनताको सरकार रहेछ, नेपाली जनताको स्वाभिमानमा आघात पुगेकोले गर्दाखेरि रूपान्तरण आएको रहेछ भन्ने कुरा अझै पनि आत्मसात गर्न ती दलहरूले सकेनन् भने हेर्नुहोस्, योगन थापाको सन्देशलाई पनि बुझ्न सकेनन् भने उनीहरूको अभिगत अब एक दिन इतिहासमा खोज्नुपर्ने अवस्थासम्म पुग्न सक्छ। त्यस कारणले हामी सुध्रिने अवस्था अझै पनि छ, सशस्त्र विपक्षीको भूमिका निर्वाह गरौं, सुध्रौं, देशलाई बनाऊ, कुनै पनि पक्ष विपक्ष गुटबन्दी नगरिकन सही काममा देशको हितमा सबैले लागू भन्ने सबैलाई हार्दिकतापूर्वक निवेदन मैले पनि गरेर गगन थापा, रवि लामिछाने र बालन शाहको सन्देश पनि देशलाई त्यही नै थियो हिजोको।
1: अब जाँदा जाँदै देश एउटा सही बाटोमा जान्छ भन्ने आशा गरौं अहिलेका यी क्रियाकलापहरूबाट।
5: होइन, मैले त खेम सरसँग पटक पटक इन्टरभ्यूमा पनि कुरा गरेको थिएँ, जेएनजी आन्दोलन जेएनजी मुभमेन्ट पछिको जनमतले अब जे सही ट्रेकमा जान्छ भन्ने कुरा मैले पनि पटक भने। अब पनि हिजोको सन्देश जनरल प्रश्न के गर्यो भने अब यो देशलाई चाहिँ एउटा सही ट्रेकमा लानका लागि रवि बालनको एउटा समूह एउटा जन्म भएको छ, यो जन्म भएको समूह भनौँ, यसलाई जन्म भएको एउटा नेतृत्वलाई भनौँ, यो नेतृत्वले देशलाई अब सही दिशामा लान्छ। यदि यो नेतृत्व पनि सफल हुन नसकेको अवस्था हुन्छ भने देश बर्बाद भएर जान्छ। त्यसो हुँदाखेरि हिजो हामीले आकलन मात्रै गरेका थियौँ, हिजो प्रष्ट रूपमा सार्वजनिक रूपमा आम नागरिक समक्ष, देशवासी समक्ष, सीमा विवाद सहितका सम्पूर्ण विषयलाई
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
7: यस समयको साथमा जितु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। सैन्य जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक म स्वस्थ मेरो नगर स्वस्थ अभियान स्वास्थ्यलाई प्राथमिकता, योग दिवसका अवसरमा विद्यालय स्तरीय योगासन प्रतियोगिता सगरमाथा मावि प्रथम र बल्याङ 10 महिला सशक्तिकरण क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न। स्याङ्जाको वालिङ नगरपालिकाले 20 नगरसभा मार्फत आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। नगर प्रमुख कृष्ण खाँडले नगरवासीको स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउने लक्ष्यका साथ म स्वस्थ मेरो नगर स्वस्थ अभियानलाई विशेष प्राथमिकता दिँदै आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। वहाँले स्वास्थ्य क्षेत्रका सुधारमुखी योजनाहरू सार्वजनिक गर्नुभएको हो। नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको विद्यालय र समुदायमा सामुदायिक नर्स परिचालन गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीतिमा उल्लेख छ। सरकारी विद्यालयहरूमा सफल देखिएको यस कार्यक्रमलाई आगामी वर्षदेखि निजी संस्थागत विद्यालयहरूमा समेत विस्तार र प्रोत्साहित गरिने नगर प्रमुख खाँडले घोषणा गर्नुभयो। किशोर किशोरीको स्वास्थ्य, महिनावारी स्वच्छता र सामुदायिक स्वास्थ्य सचेतनाका लागि यो कदम चालिएको नगरपालिकाले जनाएको छ। यसै गरी पछिल्लो समय चुनौतीका रूपमा देखा पर्दै गएका नसर्ने रोगहरू जस्तै मुटुरोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर आदि न्यूनीकरणका लागि नगरका विभिन्न वडाहरूमा विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खाँडले भन्नुभयो, नगरवासी स्वस्थ नभएसम्म नगरको विकास सम्भव छैन। त्यसैले म स्वस्थ मेरो नगर स्वस्थ अभियान मार्फत हामी गाउँ गाउँ र विद्यालय तहसम्मै स्वास्थ्य सेवा र सचेतना पुर्याउनेछौं। निजी विद्यालयहरूलाई पनि यस अभियानमा जोडेर अघि बढ़ाइनेछ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खाँडले फालिङको समग्र विकास, आर्थिक समृद्धि र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। वहाँले नगरवासीको स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासमा केन्द्रित हुँदै उत्पादनमुखी कार्यक्रमहरूलाई विशेष जोड़ दिइने उल्लेख गर्नुभयो। हामीले फालिङलाई समृद्ध नमूना नगर बनाउने संकल्पका साथ व्यावहारिक र कार्यान्वयन योग्य नीति तथा कार्यक्रम ल्याएका छौं। नगर प्रमुख खाँडले भन्नुभयो, स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै नगरवासीको जीवनस्तर उकास्न यो नीति सहयोगी हुनेछ। सभामा उप प्रमुख, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आइतबार स्याङ्जाको वालिङमा अन्तर्विद्यालय स्तरीय योगासन प्रतियोगिता गरिएको छ। वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जलि योग समिति नेपाल स्याङ्जा, पतञ्जलि योग समिति नेपाल स्याङ्जा र पतञ्जलि युवा नेपाल समितिको व्यवस्थापनमा वालिङ स्थित पतञ्जलि योगपीठ भवनमा प्रतियोगिता गरिएको हो। प्रतियोगिताको उद्घाटन गर्नुहुँदै फालिङ नगर प्रमुख कृष्ण खाँडले आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको जन्मभूमिको रूपमा रहेको वालिङले योग तथा जड़ीबुटीका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। योग तथा आयुर्वेदको महत्वका बारेमा यहाँका नागरिकलाई जानकारी दिँदै योगातर्फ आकर्षित गर्नका लागि नगरपालिकाले विभिन्न टोल तथा विद्यालयहरूमा योग साधना केन्द्रहरू सञ्चालनमा जोड़ दिँदै आएको बताउनुभयो। नगरपालिकाले वालिङलाई जड़ीबुटीको हकका रूपमा विकास गर्ने गरी जमीन भाड़ामा लिएर विभिन्न जड़ीबुटी लगाएको प्रमुख खाँडले बताउनुभयो। कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य मैया देवी पौडेल, मिरिकुट नगरपालिकाका निवृत्तमान नगर प्रमुख साईराम खनाल, पतञ्जली योग समिति नेपाल स्याङ्जाका अध्यक्ष नारायण प्रसाद तिवारी, महिला पतञ्जली योग समिति नेपाल स्याङ्जाका अध्यक्ष कविता भूषाल, पतञ्जली योग समिति नेपाल स्याङ्जाका महामन्त्री खगेन्द्र प्रसाद दरियाल लगायतले अन्तर्राष्ट्रिय योग दिवस तथा योगको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए। अन्तर्विद्यालय स्तरीय योगासन प्रतियोगितामा स्याङ्जा जिल्लाका 16 सामुदायिक विद्यालय तथा 12 संस्थागत विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा सगरमाथा आवासीय मावि वालिङ छमिर्दीले प्रथम स्थान हासिल गरेको छ। प्रथम स्थान हासिल गरेको सगरमाथा माविले नगद 10,000 सहित प्रमाणपत्र प्राप्त गरेको छ। त्यसै पाइनिज मावि वालिङ द्वितीय र बाल विद्या विकास मावि वालिङ तृतीय भएका छन्। द्वितीय र तृतीय हुनेले क्रमशः 7,000 र 5,000 नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिता हुनु पूर्व बिहान 5 बजेदेखि अन्तर्राष्ट्रिय प्रोटोकल अनुसारको योग अभ्यासका बारेमा जानकारी गराइएको थियो। बिहान 7 बजेदेखि योग साधक तथा विद्यार्थीहरूसहितको र्यालीले वालिङ नगरपालिकाका मुख्य मुख्य बजारहरूमा प्रभात फेरी गरेको थियो। गोलेङ नगरपालिका 10 नम्बर वडाको आयोजनामा महिला सशक्तिकरण क्षमता विकास तथा उद्घोषण तालिम सकिएको छ। तालिमको समापनका अवसरमा बोल्नुहुँदै गोलेङ नगरपालिकाका उपप्रमुख हेमा नेउपाने तिमिल सिन्हाले यस प्रकारका तालिमले महिला दिदी बहिनीहरूको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। वहाँले महिला दिदी बहिनीको मागका आधारमा नगर तथा वडाले क्षमता विकास तथा उत्पादनसित जोड़िने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि महिला दिदी बहिनीहरूको मागलाई सम्बोधन हुने कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो। कार्यक्रममा गोलेङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले तालिममा सिकेका कुराहरूलाई आफ्नो जीवनमा पनि प्रयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रममा गोलेङ नगरपालिका 10 नम्बर वडा अध्यक्ष मुक्ति प्रसाद खनाल, पूर्व वडा अध्यक्ष ध्रुव प्रसाद शर्मा पंगेनी, वडा सदस्य सरस्वती खनाल, सहभागीहरू दुर्गा पल्ली, मिनु गाहा मगरले आफ्नो धारणा राख्नु भएको थियो। तालिममा 20 जना महिलाहरूको सहभागिता रहेको थियो। खुमारियल फाउण्डेशनको 8 साधारण सभा तथा तेस्रो अधिवेशनले लेखनाथ शर्मालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। काठमाडौँमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा हिमांशु अरियाल, सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा छविलाल अरियाल, सहसचिवमा युक्त अरियाल तथा सदस्यमा कमल अरियाल र गौरव अरियाल निर्वाचित हुन भएको छ। फाउण्डेशनका संरक्षक भेषराजा अरियालको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको थियो। संरक्षक अरियालले फाउण्डेशनले स्वास्थ्य, शिक्षा र खेलकुदको क्षेत्रमा निकै राम्रो तथा सकारात्मक कार्यक्रम गरेको बताउनुभयो। संरक्षक भेषराज अरियालले सबैको साथ, सहयोग र विश्वासका कारण फाउण्डेशनले छुटो समयमै समाजमा सकारात्मक छाप छोड्न सफल भएको बताउनुभयो। नवनिर्वाचित अध्यक्ष शर्माले फाउण्डेशनले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, विपद व्यवस्थापन र रोजगारीका क्षेत्रमा केन्द्रित भएर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि ती क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरिने बताउनुभयो। यसैबीच अधिवेशन अगावै फाउण्डेशनले स्याङ्जामा पत्रकार सम्मेलन मार्फत हालसम्म स्याङ्जा जिल्लामा शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायत सामाजिक क्षेत्रमा करिब 1 करोड़ रूपियाँ बराबरका कल्याणकारी कार्यक्रम सञ्चालन गरिसकेको जानकारी दिएको थियो। भिरकोट नगरपालिका 7 बलमाटामा प्रधान कार्यालय रहेको फाउण्डेशनले आर्थिक वर्ष 2082/83 करिब 85 लाख रूपियाँ आमदानी गरेको र विभिन्न कार्यक्रम मार्फत 97 लाख रूपियाँ बराबर खर्च गरेको जनाएको छ। चालू आर्थिक वर्षमा करिब 11 लाख रूपियाँ सापटी तथा भुक्तानी दिन बाँकी रहेको विवरण पनि प्रस्तुत गरिएको छ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
3: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिकावासीलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको छ। गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क दिने घोषणा गरेको हो। जलविद्युतको आमदानी उज्यालो मर्स्याङदीमा लगानी कार्यक्रम अन्तर्गत उपभोक्तालाई मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिनुभयो। प्रस्तावित व्यवस्था अनुसार 50 युनिटसम्मको विद्युत उपभोगको महसुल गाउँपालिकाले बेहोर्नेछ। गाउँपालिकाका 9 ओडाका करिब 4400 घरधुरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यस कार्यक्रम कार्यान्वयनका लागि करिब 55 लाख रूपियाँ बजेट प्रस्ताव गर्ने तयारी गरिएको अध्यक्ष गुरूङले बताउनुभयो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विद्युत रोयल्टीबाट करिब 4 करोड़ रूपियाँ आमदानी हुने प्रक्षेपण गरेको छ। सोही आमदानीलाई स्थानीय जनताको हितमा उपयोग गर्दै जलविद्युतको प्रतिफल नागरिकसम्म पुर्याउने उद्देश्यले कार्यक्रम ल्याइएको अध्यक्ष गुरूङले बताउनुभयो। नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार मर्स्याङदी गाउँपालिकाका करिब 4200 ग्राहक मध्ये 92% 50 युनिट भन्दा कम विद्युत उपयोग गर्ने गरेको तथ्याङ्क छ। गाउँपालिकाको यो कार्यक्रमबाट 92% घरधुरी पूर्ण रूपमा लाभान्वित हुनेछन्। 10% घरधुरीले पनि 50 युनिटसम्म विद्युत राहत पाउनेछन्। पोखराको पृथ्वी चौक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तुला कम्प्लेक्सका 320 पत्थर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चौक स्थित सेती नदी पत्रीको वास्तुला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायले सत्र खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा सम्वादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। उहाँका अनुसार बस पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो। महानगरपालिकाले खाली गरेको वास्तुला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। 2030 बस पार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र भर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो। महानगर प्रमुख आचार्यले लालपूर्जा भएका जग्गाधनीको छानबिन पनि द्रुत गतिमा भइरहेकाले केही दिनमै वास्तविकता सार्वजनिक हुने बताउनुभयो। महानगरले सुकुम्बासी बस्तीका 572 घर परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेशन सम्पन्न भएको र बाँकीको समय छिट्टै सकिने जनाएको छ। अब अन्त्यमा आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङ नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक म स्वस्थ मेरो नगर स्वस्थ अभियान स्वास्थ्यलाई प्राथमिकता। योग दिवसका अवसरमा विद्यालय स्तरीय योगासन प्रतियोगिता सगरमाथा मावि प्रथम र गल्याङ 10 महिला सशक्तिकरण क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न। आदि खोला खबर सकियो। साँझ 6:30 अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक अनि म सँगै विदा हुन्छौ। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खुलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँ रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असार महिनाको 8 गते सोमबार तदनुसार सन् 2026 जून 22 तारीख ज्येष्ठ शुक्ल पक्ष शुद्ध शुक्ल पक्षको अष्टमिति थिए। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा कामको चाप बढ़नेछ केही दौड़धूप गर्न परे पनि फाइदा हुनेछ भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ दिगो काम प्रारम्भ हुन सक्छ पुरूषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ़नेछ अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। वृष राशि हुनेहरूको लागि प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ फाइदाको स्रोत पहिल्याउन सकिनेछ प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् सेवामूलक कामबाट धनलाभ हुनेछ स्वास्थ्य सफल रहनेछ अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ समय लागे पनि तारिफ योग्य कामले अरूको उपकार गर्न सकिनेछ। मिथुन राशि हुनेहरूको लागि तत्काललाई सानो फाइदा खेद्दा पछि पछिल्लो लाग्न सक्छ विश्वमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ तत्काल योजना सार्वजनिक नगर्नुहोला काम बिग्रने डरले सताउनेछ साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ अरूको व्यवहारले शंका उजाए पनि परिवारजनको साथ सहयोग प्राप्त हुनेछ पछि लाभ हुने काम गर्न सकिनेछ। कर्कट राशि हुनेहरूको लागि हिम्मत गर्दा लक्ष्यको उत्साह प्राप्त हुने समय छ पेसा व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन् कृषि र उद्योगतर्फ मनज्ञ फाइदा उठाउन सकिनेछ रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्ने समय छ शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ आमदानी बढ़नेछ विगतका कर्मको उचित प्रतिफल पाइनेछ प्रशस्त धन आर्जन गर्ने मौका छ। सिंह राशि हुनेहरूको लागि विचारले धेरैलाई आकर्षण गर्ने समय छ प्रशंसकहरू बढ़नेछन् सहयोगीहरूले साथ दिनेछन् रोकिएको काम पनि सम्पादन हुनेछन् बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ मेहनतले सम्मानित स्थान दिलाउनेछ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ अरूको भर पर्दा प्रभावकारी काम नहुन सक्छ विशेष योजना सार्वजनिक नगर्नुहोला।
कन्या राशि हुनेहरूको लागि आकर्षकको पहाड़ले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफ योग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ़नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। मिचुड़िएका आफन्तहरू नजिकिन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तुला राशि हुनेहरूको लागि जटिल कामले लोभ्याउनेछ, तर खर्च पनि उत्तिकै लाग्न सक्छ। विस्तृतमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि कड़ा परिश्रम गर्नुपर्ला। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ़नेछ। छरछिमेकमा केही असमझदारी देखिएला टाढाका साथीभाइसँग सम्पर्क बढ़नेछ। आफ्ना बाटो भने टाढिनु पर्नेछ। वृश्चिक राशि हुनेहरूको लागि आमदानी बढ़नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फर्को मार्न सकिनेछ। विभिन्न स्रोत साधन जुट्नेछन्। संचित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनज्ञ रकम हात लागि हुनेछ, तर दायित्व पनि बढ़न सक्छ। सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हात लागि हुन समय लाग्नेछ। तापनि मेहनत गर्दा लक्ष्य प्राप्ति हुनेछ। धनुराशि हुनेहरूको लागि पुरूषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकारी गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कृतिमानी दिलाउन सक्छ। मकर राशि हुनेहरूको लागि धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ़नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। समस्या र चुनौती समाप्त हुनेछन्। नाम र दाम हात लागि हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ। कुम्भ राशि हुनेहरूको लागि परिस्थितिवश केही समस्यामा अल्झन पर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन दोहोराएर प्रयत्न गर्नुपर्ला। दौड़धूपले कमजोरी अनुभूति हुन सक्छ। अर्थ अभावले पनि मन पिरोल्न सक्छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि आजको दिनमा महत्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। जुझारू कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। वाद विवादमा अघि नसर्नुहोला। मेहनतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। मनज्ञ आमदानी हुनेछ र सुविधाका वस्तु प्राप्त हुनेछन्। हजुर, यदि रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि बढ़नुहोस्, पक्कै पनि सफलता प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142580 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142580 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ, हुनुहुन्छ आदि खोला संचार सहकारी संस्था लिमिटेड वालिङ आर्ट स्याङ्जीद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला FM 105.4 MHz शेयर सदस्य हुनुहुन्छ। गल्याङका निवृत्तमान नगर प्रमुख गल्याङ 11 भूतराज अधिकारीज्यूको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं। उहाँको सामाजिक तथा राजनैतिक यात्रामा सदैव सफलता मिलोस्। जन्मदिनको विशेष दिनमा जन्मदिनको विशेष शुभकामना।

सुन्दै गर्न खोला रेडियो आदि खोला यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस् शुभ रहोस् सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: साधारण निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 औं साधारण सभा एवं 9 औं अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्क्स।
2: ओइ एमजी श्रेया, असम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयौ?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 98462-98145।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469-18921 र 98462-39399।
1: हार्दिक निमन्त्रणा।
5: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
5: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
5: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं

0: प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन।
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन, प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 मा हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट: आजीवन वैश्विक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ 8 बगाले टोल।
1: मोबाइल नम्बर 9856 27966, 9856 40126 र 9460 81 136।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363 440 331, मोबाइल 9856 55 331।
3: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856 51068 र 9836 70771।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
6: सामाजिक सञ्जालजी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटैना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परे म नुए तोय तारी शङ्ख लैदी भिसा ब्याङ्गरी यही मरी तुरन्त खबर लना।
7: सतर्क तन ठगे तब त क्या जोगिना
8: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन हाडजोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाडजोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आङ खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 063-4141-051, मोबाइल 98-5-60-52-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: होइन, के भयो, किन बन्द भएको हो गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-4141-502, मोबाइल 98-5-60-40-502 र 98-4-60-51-401। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98-4-61-24-288 र 98-4-63-86-647।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
7: कस्तो सास गनाएको तिम्रो त?
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
7: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
10: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
10: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
10: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आए।
11: भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
12: हाम्रा सेवाहरू
11: दाँत तथा मुखको परीक्षण,
12: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
12: दाँत टल्काउने,
11: मुख गनाउने समस्याको उपचार,
12: दाँत रङको सिमेन्ट भर्ने,
11: दाँतको जरेदेखिको उपचार,
12: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
11: साधारण दाँत निकाल्ने,
12: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
11: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
12: गिजाको शल्यक्रिया,
11: कृत्रिम दाँत राख्ने,
12: दाँत रङको वा मेटलको खुल लगाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
13: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
11: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
12: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
14: ए नानी, त्यो पानी नपिऊ त।
15: किन र काका?
14: त्यो पानी फोहोर छ।
15: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
16: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: यस मैम, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856025271।
5: अनि तयो कागज केमा थिए वा? अँ झिल्काई, त्यो पर्सनल नम्बर ब्लक लै भए पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खर्खाई। अनि बैङ्करी बैङ्करी अँ चर चाहिँ तली लगपर्दी समलपति न आफै न मोबाइल नम्बर फेरिदिया बधेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
6: सतर्क तन ठगी तब्द क्या जोगी न
7: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
9: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
10: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
9: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
10: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
9: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
10: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
9: मोबाइल 9849618921 र 9862939399।
11: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने,
12: मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
13: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364141163 मोबाइल 9841698870
13: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चौरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-4-41-6-24।
7: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भुख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 63-4-41-044, मोबाइल 98-60-81-173। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार। यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म। स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्याल्यू एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्डे। सम्पर्क मोबाइल 98-560-86-143।

0: to all.
1: ओ माइलाबा बिरामी हुनु भयो कि कस्तो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464 85411

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्री हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846705556।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9856555250।
5: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
5: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
6: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
9: प्रसन्न मेडिको फर्मा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
10: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
9: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856027971 र 9841600866।
10: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
11: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
12: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
11: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो?
12: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
13: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
10: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
13: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
10: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्ना सुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
3: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9846211629 र 9861868251।
6: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू

0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच, ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 63414087, मोबाइल 98469701740। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460 86005।

0: ए दिदी पक्नुस्ता भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9860 3988 र 9860 55988।
3: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006। मोबाइल 9850655266। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बिपी चोकको रामु दाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 9815556496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत साथ सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
9: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: अधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने, बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै, संखुवा सभामा पहिरोका कारण 3 परिवार विस्थापित, यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई र गुणस्तरीय बिउ बिजनको अभाव, अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई, इजरायल लेबनान युद्ध मुख्य चुनौती, र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। चितवनमा हिजोदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको बन्द सत्र आज हुँदैछ। बन्द सत्रमा सभापति रवि लामिछानेको राजनैतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको संगठनात्मक प्रतिवेदनसँगै विधान संशोधन प्रस्ताव प्रस्तुत हुँदैछ। आज दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन, पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण शुरू गर्ने तयारी छ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरूद्ध दावी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि 1 घण्टा दिइएको छ। बेलुकी 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। भोलि बिहान 8 बजे साढे 8 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेशको 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच पहिरोका कारण संघुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। गएको शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरोको जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्किएको छ। पहिरोको कारण स्थानीय शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोबाट विस्थापितहरू अहिले छिमेकीको शरणमा बसेका छन्। पहिरोका कारण सभापोखरी 1 धुपुमा खेतीयोग्य जमीनमा समेत क्षति पुगेको छ। धुपुका राजन राई, कर्ण राई र अमर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरले जनाएको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्य प्रदेशमा यस वर्ष उत्पादनमा कमी आएको छ। प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्य प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढ़ी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। यसैगरी प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बिउ बिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। उज्यालो रेडियो र उज्यालो अनलाइनको संचालक संस्था कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गोरागाईलाई पितृशोक परेको छ। उहाँका पिता भीमप्रसाद गोरागाईको 95 वर्षको उमेरमा हिजो बेलुकी निधन भएको हो। उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। उहाँका श्रीमती तथा चार छोराहरू गोपाल गोरागाई, गोविन्द गोरागाई, विनय गोरागाई र कृष्ण गोरागाई हुनुहुन्छ। भोजपुरको भुल्केमा जन्मिएका भीमप्रसाद गोराईका ती दिनहरू नामक संस्मरण संग्रह प्रकाशित भएको छ। पुस्तकमा पूर्वी पहाड़को जनजीवन, संस्कृति र उहाँको जीवनका संघर्षपूर्ण घटनाहरू समेटिएका छन्। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दगनाम र झिंगो सिमानामा पर्ने बाँधबाट पिप्लेमा रहेको तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो। रघुगंगा हाइड्रोका प्रबन्ध संचालक गणेश केसीले आयोजनाको निर्माण सकेका भौतिक संरचनाको परीक्षण गर्ने क्रम चलिरहेको भन्दै 6 किलोमिटर 270 मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताउनुभयो। अब विदेशको खबर। स्विजरल्याण्डमा चलिरहेको अमेरिका र इरान बीचको उच्चस्तरीय वार्तामा मध्यस्थकर्ता देश पाकिस्तान र कतारले उत्साहजनक प्रगति भएको बताएका छन्। दुई देशबीच तनाव कम गर्ने र मध्य पूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित भएको वार्ताको पहिलो दिन नै केही महत्वपूर्ण सहमति भएको अल जजिराले जनाएको छ। वार्तामा अमेरिका र इरानले लेबनानमा चलिरहेको सैन्य तनाव नियन्त्रण गर्न डी कम्प्लेक्सन सेल स्थापना गर्ने सहमति गरेका छन्। यसले युद्धविरामको पालना सुनिश्चित गर्ने र गलत बुझाइका कारण हुने सैन्य झडप रोक्ने अपेक्षा गरिएको छ। साथै अमेरिका, इरान र लेबनान बीच प्रत्यक्ष समन्वय गर्ने संयन्त्र पनि बनाइने खबरमा उल्लेख छ। मध्यस्थकर्ताहरूका अनुसार वार्तामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको छ। यसले राजनैतिक रूपमा वार्तालाई दिशा निर्देश गर्नेछ। यस समिति अन्तर्गत प्राविधिक समूहहरूले आणविक कार्यक्रम, प्रतिबन्ध खुकुलो पार्ने विषय र विवाद समाधानका विषयमा काम गर्नेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध कड़ा चेतावनी दिएको विषयपछि इरानी टोलीले केही समय बहुप्रतीक्षित बहुपक्षीय वार्ता रोक्ने निर्णय गरेको थियो। यसले तनाव उत्पन्न भए पनि अन्तत्व सम्वाद फेरि शुरू भएको खबरहरूमा उल्लेख छ। विश्लेषकहरूका अनुसार यो सम्झौता पूर्ण शान्ति सम्झौता नभए पनि दीर्घकालीन वार्ताको आधार तयार गर्ने महत्वपूर्ण चरण हो। आगामी दिनहरूमा प्राविधिक वार्ताहरू जारी रहनेछन् भने यसले अन्तिम सम्झौतामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब खेल खबर न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको खेलमा इजिप्टले न्यूजील्याण्डलाई 3-1 गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जीत दर्ता गरेको हो। केही बेर अघि सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। इजिप्टले लामो समयपछि विश्वकपमा महत्वपूर्ण सफलता हात पारेको छ। यसैबीच विश्वकप फुटबलमा नै केप भर्डेले दुई पटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। गैराती नै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। पहिलो खेलमा केप भर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने, बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै, संखुवा सभामा पहिरोका कारण 3 परिवार विस्थापित, यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई तथा गुणस्तरीय बहुविजनको अभावले उत्पादन घट्यो, अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई, इजरायल लेबनान युद्ध मुख्य चुनौती, र विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेल्यो।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469 18921 र 98462 39399.
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार.
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन.
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको. के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन. यता भाइको नि यस्तै छ भन्दैछन्.
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन. देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि. अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ. अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ.
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015 23050, सहयोगका लागि मोबाइल 98015 23051.
7: छिटो बनेके वर्ल्ड लिङ्क.
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला. म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए.
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति. स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
3: ल ल, म भर्खरै लिन जान्छु है. आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
8: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ. साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक.
8: मोबाइल नम्बर 98560 54313 र 98141 43 32.
3: मूल्य होइन स्वास्थ्य रोजौ.
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443331, मोबाइल 98565531।
10: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861790076 र 9817162223।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9844-85411। होइन, के भयो, किन बन्द भएको हो गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
8: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल। जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राख्

0: आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 063441502 मोबाइल 98560405002 र 98460501

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565686667
2: यमहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै यही असार 7 गतेदेखि 12 गतेसम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्दे सम्पर्क मोबाइल 98560-86143
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
1: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
3: सम्पर्क मोबाइल 98462-98145
4: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 98560-50119 र 98560-33246
1: चा कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर, हामी कहाँ
8: निशुल्क दन्त परीक्षण तथा एक्सरे,
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 BIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
0: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
9: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
9: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
9: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
9: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
9: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
9: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
9: फोन 0363 4460।
10: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
11: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
10: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
11: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470698066।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको चरणमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: थप जानकारी
12: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ आठ मोड
13: फोन 0364142558
14: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
15: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
14: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
15: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
14: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
15: हाम्रा सेवाहरू
14: दाँत तथा मुखको परीक्षण
15: दाँतको एक्सरे
14: दाँत सफा गर्ने
15: दाँत टल्काउने
14: मुख गनाउने समस्याको उपचार
15: दाँत रङको सिमेन्ट भर्ने
14: दाँतको जरेदेखिको उपचार
15: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
14: साधारण दाँत निकाल्ने
15: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
14: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
15: गिजाको शल्यक्रिया
14: कृत्रिम दाँत राख्ने
15: दाँत रङको वा मेटलको खुल लगाउने
14: बच्चाहरूको दाँतको विशेष उपचार
15: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
14: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
15: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0365905025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
5: ओहो अङ्कल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 6363-6190-004,
8: सम्पर्क मोबाइल 97484-34484।
9: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल छ। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163। मोबाइल 9841698870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ। बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0364141624।
1: हार्दिक निमन्त्रणा।
5: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
5: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
5: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
5: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
5: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ 8 बगाले टोल।
5: मोबाइल नम्बर 9856027966, 9856040126 र 9846181636।

0: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637 70771।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98-4-61-2888 र 98-4-63-86-647। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 063-4-41-051, मोबाइल 98-560-52-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: ए अप्सरा किन बोलाको मलाई?
1: हेर ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु तनी हिँ।
2: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी
2: मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधि समस्या समाधान गरिन्छ।
0: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्या

0: छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806661052।
1: होइन के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइस।
1: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364415502, मोबाइल 9857404502 र 9847514001।
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ECG सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने
5: जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364414087, मोबाइल 9849706140।

0: दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामान अरे दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुङ भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाफी रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
3: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक कोठी दाग दुबी सेतु दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 0364140044 मोबाइल 9847081173
3: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
5: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
4: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
5: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
4: मोबाइल 9135 56496

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
5: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौँ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्री, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560-075656 र 98460-075656।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: रेडियो आदिखोला 105.4

0: सुनिए सुन अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
6: मोबाइल 98469-18921 र 98462-39399।
8: सादर निमन्त्रणा, यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे, ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-44-331, मोबाइल 98560-55331।
10: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: प्रसन्न मेडिको फर्ममा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
1: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्ममा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार। यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म, स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा, 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्दे, सम्पर्क मोबाइल 9856386143।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165885595044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी, वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844-85411। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्ग जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841-24288 र 9843-86646।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864-21629 र 9864-68-2551।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
5: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइ रहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556-85-667।
6: ओइ आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
7: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
6: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
7: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
6: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
7: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
6: ल अब मेरो लुक्स पनि
7: माल हो नि।
6: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
7: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानोप्लास्टिया

0: repairing, bridal makeup, nail art, nail extension, facial, hydrafacial, treatment, skin test, ra cosmetic item haru painu ka shathai, parlor, ebam saloon sambandhi ka sampurna karya haru garincha.
1: Sathai yaharle Manju Beauty Salon TikTok ID ma follow garera hamro video haru pani herna saknu hunecha. Group writer Manju Bhandari ra Bimal Bhandari, Manju Beauty Salon and Training Center, Walling Art Jungle Restaurant bhayeko bhavanko pahilo tala.
0: Sampark mobile 9862-98145.
2: सुन्नु न
3: भन त
2: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भारेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
3: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855031966
2: कार्यक्रम आटियो अरु तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनीर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9560501119 र 9560333246

0: ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुट्या छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98565266।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार। छ्या, कस्तो सास गनाएको तिम्रो त,
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र,
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465448622 र 98241440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याएस यो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर, वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
8: मोबाइल नम्बर 98460-86005।
9: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्ध सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364460600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे, आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 9815564696।
8: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
8: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
8: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
8: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
9: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0364460594।
10: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
11: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
10: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
11: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
10: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
11: फोन 063441258।
12: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
13: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
12: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
13: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
12: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक यस्ती कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
13: हाम्रा सेवाहरू:
12: दाँत तथा मुखको परीक्षण,
13: दाँतको एक्सरे,
12: दाँत सफा गर्ने,
13: दाँत टल्काउने,
12: मुख गनाउने समस्याको उपचार,
13: दाँत रङको सिमेन्ट भर्ने,
12: दाँतको जरेदेखिको उपचार,
13: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
12: साधारण दाँत निकाल्ने,
13: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
12: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
13: गिजाको शल्यक्रिया,
12: कृत्रिम दाँत राख्ने,
13: दाँत रङको वा मेटलको खुर लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार
13: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
12: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
13: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
14: रेडियो आदिखोला 105.4

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राज्यसभामा नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै दिउँसो 2 देखि 4 बजेसम्म मनोनयन दर्ताको समय। सार्वभौमिकता र सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड़। आज राति कोशी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायमै। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा। आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको प्रथम महाधिवेशन अन्तर्गत बन्द सत्रको समय अझै शुरू भएको छैन। आज बिहान 8:30 बजेदेखि बन्द सत्र शुरू गर्ने भनिए पनि बिहान 10:15 बजेसम्म बन्द सत्र शुरू भएको अवस्था छैन। चियाखाजा लगायत कारणले बन्द सत्रमा ढिलाइ भएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाई छ। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया शुरू हुँदैछ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ताको समय सीमा तोकिएको राज्यसभाले जनाएको छ। उम्मेद्वारहरूको अन्तिम नामावली आज राति सार्वजनिक गरिने र भोलि बिहानदेखि पहिलो चरणको मतदान सञ्चालन हुने राज्यसभाले जनाएको छ। महाधिवेशन मार्फत केवल नयाँ नेतृत्व चयन मात्र नभई पार्टीको संगठनात्मक संरचना र प्रतिनिधित्वको स्वरूपमा समेत परिवर्तन गर्न लागेको भन्दै यसलाई पार्टीको भावी दिशा निर्देश तय गर्ने निर्णायक मञ्चको रूपमा समेत हेरिएको छ। संशोधित विधान अनुसार अब उपसभापतिमा महिला अनिवार्य हुने व्यवस्था गर्न लागेको छ। नयाँ संरचनामा 1 सभापति, 1 महिलासहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुनेछन्। राज्यसभाले केन्द्रीय समितिलाई 151 सदस्यीय बनाउने प्रस्ताव अघि सारेको छ। प्रत्यक्ष निर्वाचनबाट 99 सदस्य चयन हुनेछन् भने 51 जना सदस्य समावेशी आधारमा सभापतिले नै मनोनयन गर्ने व्यवस्था गरिएको छ। साथै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गर्दै प्रत्येक प्रदेशबाट कम्तीमा 2 महिला सदस्यको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ। देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सवालमा विज्ञहरूले सरकारलाई ठोस तथा प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। काठमाडौँमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नेपालको अतिक्रमित भूमि फिर्ता लिनको सट्टा अन्य विकल्प वा भूभाग साटासाटको प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले नेपालले आफ्नो भूमि र सार्वभौमिकताको विषयमा स्पष्ट अडान राख्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय हित विपरीत हुने कुनै पनि विकल्प अस्वीकार्य हुने बताउनुभयो। परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले लिपुलेख लगायत क्षेत्रमा नेपालको अधिकार र भोगचलन पुष्टि गर्ने पर्याप्त ऐतिहासिक प्रमाण रहेको दावी गर्नुभयो। उहाँले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा भारत र चीनबीच लिपुलेख मार्ग हुँदै व्यापार तथा तीर्थयात्रा सञ्चालन गर्ने सम्झौता भएपछि नेपालले दुवै देशलाई विरोध पत्र पठाएको स्मरण गराउनुभयो। भारतले विरोध पत्रको जवाब नदिएको तर चीनले प्रमाणका आधारमा विषयमा विचार गर्न सकिने प्रतिक्रिया जनाएको उहाँको भनाई छ। सीमावीद तथा लेखक रतन भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ती अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाई स्पष्ट पार्नुपर्ने र आवश्यक परे फिर्ता लिनुपर्ने माग गर्नुभयो। वक्ताहरूले पनि सीमा क्षेत्रमा बसेर आफ्नो भूमि र अधिकारको रक्षा गर्ने स्थानीय नागरिकहरू नै वास्तविक राष्ट्रवादी भएको बताएका छन्। कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा आज राति ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समग्रमा दिउँसो पनि कोशी प्रदेशका हिमाली पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुने देखिन्छ। यस्तै बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा पनि तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा वर्षाको सम्भावना भए पनि त्यहाँ ठूलो पानी पर्ने सम्भावना भने छैन। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको अवस्था भने कायमै रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा पनि तातो दिन रहने अनुमान छ। अत्यधिक गर्मी हुने क्षेत्रमा जनस्वास्थ्यमा पर्न सक्ने असरलाई सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ। विशेष गरी कोशी प्रदेशमा सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो वा डुबानको जोखिम रहन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। साथै पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा तातो लहर रहने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन र पर्याप्त पानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव बढ़्यो, बन्द रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालन गर्ने सरकारको तयारी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा आजदेखि नेतृत्व चयन प्रक्रिया शुरू हुँदै सीमा रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञको आग्रह, आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको पहिलो कारोबार दिन हिजो बढ़ेको सुनचाँदीको भाव आज पनि बढ़ेको छ। आज सुन 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 600 रूपियाँले बढ़ेको थियो। यसै गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाव तोलामै 10,500 रूपियाँले घटेको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,730 रूपियाँ पुगेको महासंघले जनाएको छ। गएको हप्ता शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ। यससँगै सरकारी निकायले यसको अनुगमन शुरू गरेका छन्। हेटौँडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 2035 सञ्चालित कपड़ा उद्योग 2057 सालदेखि बन्द थियो। त्यसैता कपड़ा उद्योग फेरि सञ्चालनमा ल्याउन पटक पटक प्रयास भए पनि त्यसले सफलता पाउन सकेन। यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिका र इरानबीच भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको अन्तर्राष्ट्रिय संचार माध्यमले दावी गरेका छन्। वार्ताबाट एक उच्चस्तरीय समिति गठन गर्ने सहमति समेत भएको छ। समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन्। समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेका छन्। साथै स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष संचार संयन्त्र स्थापना गरिएको छ। वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ। वार्तापछि मध्यस्थकर्ता कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति निकाल्दै 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएको जानकारी गराएका छन्। दुवै पक्षबीच आगामी वार्तालाई अघि बढ़ाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको समेत विज्ञप्तिमा उल्लेख छ। अब खेल खबर। न्यूजील्याण्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप 2026 अन्तर्गत समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। आज बिहान भएको खेलमा न्यूजील्याण्डलाई 3-1 पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो। जीतसँगै इजिप्ट दुई खेलबाट 4 अंक जोडेर समूह जीको शीर्षमा उक्लिएको हो। इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनेको छ। यस्तै गैराती के बर्डेले दुईपटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। इरान र बेल्जियम बीचको खेल पनि गोलरहित बराबरीमा सकियो। यस्तै स्पेनले साउदी अरेबियामाथि गैराती 4-0 जीत दर्ता गरेको छ। पहिलो खेलमा के बर्डेसँग बराबरी खेलेको स्पेनले यो जीतसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपमा आज राति 11:15 अमेरिकाको डालास स्टेडियममा अर्जेन्टिना र अस्ट्रियाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजपामा नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ताको समय। सार्वभौमिकता र सीमा रक्षाका लागि कूटनैतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड़। आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायम। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सात एक से पाँच थोपलो चार मेगा हर्ज को रेडियो आधी खोले रसोई क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 101.5 थोप्लो 4।

0: अनि तयो कागज के मेथिं वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइ र ब्लक लै र खनखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर्चै तली ललपर्दि
0: समललपति न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तय विषय आफैन बैंक देबिनि जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थनिब दक्या सचेत तल परिम
1: सतर्क तन ठगी तब्द क्या जोगिना
2: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
5: तिमीले जहाँ सोच्यौ मैले नै त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
4: मोबाइल नम्बर 9806641870 र 9865494497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधेरारी चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855054 र 9008447723
8: आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
8: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
5: ए हो र ल ल के छुट्टे छ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
4: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
5: मोबाइल नम्बर 9847621380
9: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
10: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
9: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
11: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
10: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
11: हो र
12: अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशले ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
13: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805130050, सहयोगका लागि मोबाइल 9805130051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9855553031।
1: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ। सादर निमन्त्रणा, यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति, समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे, ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू, बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ, वालिङ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू,
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
1: सम्पर्क फोन नम्बर 0363441624। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना, यही असार 13 गते शनिबारका दिन हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नसा तथा बाथरोग सम्बन्धी समस्या भए बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फिर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-55-52-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट: आजीवन वैश्विक ब्रह्मचारी महादेव पुत्र कुमारजी

0: ritual.
1: 하지요, 스미스다. 크시가 커버 레가쇼. 아바 뉴로 로코 우파짜르 포크라메 운차. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
3: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
4: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
6: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
3: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
5: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
7: मुटुको जाँच, ईसीजी सेवा।
3: भाँचिएको हड्डी प्लास्टर सेवा।
7: डिजिटल एक्सरे सेवा।
3: चिरफार गर्ने,
7: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
7: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 063-4141-087, मोबाइल 9849-7071-47।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
3: ए दिदी पक्लुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
4: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
3: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाससम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
4: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856330988 र 9856555988
1: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
1: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364121133 निशान फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
6: उक्त दिन मुटुको इको पनि गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364141163 मोबाइल 9841698870
6: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते
7: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
8: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
7: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त थम थम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
8: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
9: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
10: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-550-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि
1: भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461224288 र 98436647।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
3: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
5: रेडियो आदिखोला 105.4

0: सुनिए ना, अहिले हाम्रो गाडीमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नु।

0: नमस्कार, म शिव हमाल। तपाईहरु यति बेला सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक स्थितिलाई अभिवादन टक्र्याउँछौ। कार्यक्रमका मिसिका भाकाको सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट यो गर्मी गर्मी समयबाट कार्यक्रमका मिसिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घडी मेटाउनका लागि सधैँका बसाहरूमा जस्तै आज पनि घडीले दिउँसोको एक बजा आउने बित्तिकै यहाँको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम काम्बिसिका भाका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज, इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगइन गरेर अनलाइन मार्फत, साथै यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम काम्बिसिका भाका लिएर हामी तपाईँहरू समक्ष साताको छ दिन अर्थात शनिबार बाहेक अनि दिन महिनावार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर दिउँसो एक बजेदेखि दुई बजेसम्म करिब करिब एक घण्टाको समय अवधिभर तपाईँहरूसँग रहने गर्दछौ र हरेक बार विभिन्न फरक बसाईका साथमा उपस्थित हुने गर्दछौ। र आज हामी कार्यक्रम काम्बिसिका भाकाको दोस्रो श्रृंखला अर्थात सोमवारीय श्रृंखलाको सुन्दर बसाईमा छौं र आजको बसाईमा हामी तपाईँहरू समक्ष पुराना पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्ने चमर्कमा जुटिसकेका छौं। यहाँहरू कार्य व्यस्ततामा फुर्सदको समयमा जहाज जस्ता अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राख्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घार्छौं। यस मधुर खालको भाकाबाट सोही भाकासँगै पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा, पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइँदैन साथैमा यो मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशिखा भाकामा। सबै सुमधुर खालको भाका सँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो उघार्यौं। शर्मिला गुरूङ अनि मोहन गुरूङको आवाजमा सजिएको यो भाका आधबहर समक्ष जोडेका थियौं र यसै क्रममा आज हामी पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्ने जमर्कीमा जुटी रहँदा यति बेला हामी अर्को भाका पस्किन्छौं। सोही भाकासँगै हामी छोटो व्यापारी विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्न त?
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9840501। ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9462-98145।
4: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9560-50-119 र 9560-33-246।
7: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
7: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोस्टाक बगैसा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329।
7: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
7: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ JK 33 34 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
7: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071।
7: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
8: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
8: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9846584411।
9: रेडियो आदिखोला 105.4 MHz।

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका आम्बुस्तिका भाकेमा। आज हामी कार्यक्रमका आम्बुस्तिका भाकाको सोमबारी व्यवसायमा रहेर तपाईँहरू समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं। विशेष गरी पुराना लोकगीत भाकाहरू रहेका छन्। धेरै पहिले बजारमा उपलब्ध भएका यहाँहरूको मनमा सुस्थमा बास बस्न सफल बनेका तिनी भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़ने छमर्कमा जुटिरहँदा यति बेला हामी अर्को भाका जोड्छौं। सही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा छोडी जाने मायाको पीड़ाले मै भए लौरी छाई यस मधुर खालको भाका सँगैको नहा स्वागत गर्दछौ कार्यक्रम काम बस्तीका भाकमा आजको यस सुन्दर व्यवसायमा रहिरहने यस मधुर खालका मान्छे निकालका लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। रेडी बिराको क्रममा हामी अर्को भाका पस्किन्छौ। सही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँ भने हामीसँगै रहनुहोला।

0: के भयो दाइ हजुरलाई? दुईले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
2: आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
4: मोबाइल नम्बर 9847621380।

0: ਬੈਂਕਿੰਗ ਖੇਮਤ ਬਿਲੀ ਕਿਉਂਦੀ ਏਟੀਐਮ ਮੋਬਾਈਲ ਦੇ ਇੰਟਰਨੈਟ ਬੈਂਕਿੰਗ ਗੋਪੇ ਵਿਵਰਣ ਆ ਰਹੀ ਖਾਈ ਬਿਲੇ ਤੁਈ ਮਾਧਿਅਮ ਕਿਆਰੇ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਛਲੀ ਜਾਣਕਾਰੀ ਰੀ ਵਿਸ਼ਿਆ ਨਿਉ ਕੋਲ ਪਰ ਜਿਮੋ ਸਮਈ ਨਿਉ ਠਗਦਿਲ ਖਾਮੋ ਬੈਂਗਰ ਵੇ ਕਰਮਚਾਰੀ ਬੀਰਾ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਵਿਵਰਣ ਰੀ ਵਿਸ਼ਿਆ ਬੈਂਕ ਦੇ ਨੀਲ ਪਰ ਜਿਮੋ ਨਿਉ ਤਾਨੀ ਸਤਰਕ ਤਾਨਾ ਠਦਰਿਕਿਆ ਬਚੇਨਾ ਸਿਧਾਰਥ ਬੈਂਗਰ ਕਿਆਲੇ ਜਨ ਹਿਤਰੀ ਜਾਰੀ ਸੰਦੇਸ਼
1: ਸਿਧਾਰਥ ਬੈਂਕ ਸੰਬੰਧ ਸਦਾ ਭਰੀ ਲਾਈ
2: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही असार 7 गते देखि 12 गते सम्म स्थान वालिङ 8 मुख्यनाथ विकास बैंक अगाडी यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालू एडिसन फ्री हेलमेट स्पट एक्सचेंज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560-86143
3: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
4: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
4: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
4: हाम्रा सेवाहरू
3: दाँत तथा मुखको परीक्षण
4: दाँतको एक्सरे
3: दाँत सफा गर्ने
4: दाँत टल्काउने
3: मुख गनाउने समस्याको उपचार
4: दाँत रङको सिमेन्ट भर्ने
3: दाँतको जरेदेखिको उपचार
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
3: साधारण दाँत निकाल्ने
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
4: गिजाको शल्यक्रिया
3: कृत्रिम दाँत राख्ने
4: दाँत रङको वा मेटलको खुल लगाउने
3: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
3: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 063-590-25 मोबाइल 98-60-40-78-22 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं
6: आहा कति राम्रो हो बालिनाले बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
7: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउली मल भएपछि त सुन्न सुगन्धै भयो नि
6: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो कहाँ पाइन्छ दाई
7: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
6: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 063-441-6696
8: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रम को क्रम में राखी स्थित अंतिम व्यापारिक विश्राम संगे पुनः स्वागत कार्यक्रम करते आज हामी कार्यक्रम गाम्बुसिका भाग्याको यस सुन्दर व्यवसाय सोमबार व्यवसायमा रहेर सुमधुर खालका पुराना पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थानदै अगाडि बढ़िरहेका थियौं। यहाँहरू माझ यिनै अनि यसै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुट्टिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरूमाझ अर्को सुमधुर खालको भाका छोड्दै आजकै सुन्दर बसाई सोमबारीय बसाईबाट म कार्यक्रम संचालिका आरती कुमार पनि अझै पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: कृष्ण अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: समिति हो 14 क्या में बोधे लोटी पर दीरो बैंक ने विवरण पी भी है मुई खाता लिखा है हमरो
5: खै खै बहु कोई लोटर भर दिलवा
6: आंगी समझ जो लोटरी पर दी हूँ छापता ही गुरी
5: भर दी आ भर दी लोटर खाले पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बनी खै विषय खै मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खै मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खै मई आरी सुमी बैंक आप ही बनी आरी
6: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
8: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
9: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
8: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
9: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
8: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9847189921 र 9842939399
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
10: होइन के भयो र किन हल्लाखोर गरेको हो
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
10: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
10: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9800847123

0: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
4: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331।
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
8: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
7: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
8: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
9: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
10: सम्पर्क मोबाइल 97484-34484।
11: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
12: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
13: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0364-41-044, मोबाइल 9864-81-173।
12: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-4141-6024।

0: access to all.
1: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना त्यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565266। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार। यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही असार 7 गते देखि 12 गते सम्म स्थान वालिङ 8 मुख्यनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560686143।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
3: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरिमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
4: मोबाइल नम्बर 98560119076, 98161976 र 98176823।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
3: सरा किन बोलाको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गरी टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 98-460-21-629 र 98-461-68-251।
9: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो।
10: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
10: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86-67।
11: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरू
11: भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक।

0: हजुर, हामी कहाँ
1: निशुल्क दन्त परीक्षण तथा एक्सरे,
0: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 BIP टोल NIMB ब्याङ्कबाट 1 घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9824740029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार,
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
3: मोबाइल नम्बर 9846086005।
4: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
5: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
4: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
5: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
5: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
5: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
4: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
5: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा,
5: फोन 0364460।
2: ए दिदी, पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564396।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
10: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9837-69611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
11: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
11: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनत न
1: अहिले हाम्रो गाडीमा 3 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
4: रेडियो आदिखोला 105.4

0: Gini. प्रदेशसम्म पुग्यो। धेरै असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी, खेल सुरु हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोड म्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र अझै शुरू भएको छैन। बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र अझै पनि शुरू हुन नसकेको हो। शुरूमा प्राविधिक समस्याका कारण केही ढिलाई भएको बताइए पनि राष्ट्रपाका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनु पर्ने भएकाले केही ढिलाइ भइरहेको बताएका छन्। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मधेस प्रदेशका प्रतिनिधिहरू केही छुटेकाले छुटेकालाई समावेश गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या केही बढ़िसकेको छ। आज बिहानसम्म झण्डै 4,300 प्रतिनिधि पुगेका र अब मधेसका केही थपिने क्रममा रहेका उहाँले बताउनुभयो। उहाँले अब राष्ट्रपाको महाधिवेशन एक दिन लम्बिन सक्ने पनि बताउनुभयो। विविध कारणले ढिलाउन सक्ने बारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको भन्दै उहाँले एक दिन लम्बिनुलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसून नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसून आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रेको मनसून नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि मनसून नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि छरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्दछ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ। त्यसैले यो वायु बहँदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसूनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह तपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैसो खेलहरू मध्यरातीदेखि बिहान अबेरसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ़दा चिटचिटापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबड़ी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेल अघि केही समय निदाउने, राति कफी र जाँड रक्सीको सट्टा पानी पिउने र विदाको दिन थप आराम गर्न उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा दुईजनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरूङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बागलुङको बडीगार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वटा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधिले तोकेका 34 वटै सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डक गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगाड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्न बालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 वटा टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्। अब विदेशको खबर, मध्यपूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोड म्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधि को अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालास रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यो दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबर रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान 2:45 फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको छ भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान 4:45 न्यूयोर्क न्यू जर्सीमा नर्वे र सेनेगल तथा 9:45 सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेलाउनेछ। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमका मुख्य खबर फेरि एकपटक। बिहान 8:30 बजे शुरू हुने भनेको राष्ट्रपतिको बन्द सत्र अझै शुरू भएन। प्रतिनिधि संख्या थपियो, महाधिवेशन एक दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराती जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो? मैले बैरगारी नयाँ बजार को भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: लागू औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस 2026 को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागू औषधको दुर्व्यसनले व्यक्ति परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकार तर्फ धकेल्नुका साथै सामाजिक आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागू औषध सेवन ओसार पसार तथा कारोबार कारण विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौ, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लागू औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकारवालामा जानकारी गराई सहयोग गरौं। लागू औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्मा हेडक्वार्टर स्याङ्जा द्वारा जनहितमा जारी।

0: रेडियो आदिखोला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक, प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी, मोबाइल 9849618921 र 9862439399।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर, रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856052171।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 9856054313 र 9841348432।
4: मूल्य होइन, स्वास्थ्य रोजौ।
1: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म, स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे। सम्पर्क मोबाइल 9856086143।
0: रेडियो आदिखोला 105.4।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लान खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लाना आक्षेपक घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लाना।
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिदाई।
7: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
8: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ DM कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: लक्षित समूहहरू
8: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
7: मुटुको बात रोग,
8: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
7: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
8: मुटुको भल्ब सम्बन्धीका रोगीहरू तथा भल्ब फेरेका बिरामीहरू,
7: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
8: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
7: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
8: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
7: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
8: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
7: पेसमेकर सम्बन्धीका बिरामीहरू।
9: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।
10: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
14: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
13: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
14: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
13: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464851।
15: रेडियो आदिखोला 105.4

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
7: ओ एमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
8: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
7: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
8: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला

0: कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
0: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
0: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
0: सम्पर्क मोबाइल 9842698145। के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856705756 र 9846705756।
2: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029। निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति, समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गढौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
3: लौ, फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
4: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
4: फोन 0364142558।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0615827785779 र 582780।
7: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
8: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
7: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
8: वालिङ आठ पतञ्जली यो पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
7: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
9: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
10: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
9: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
10: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
9: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
10: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
9: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
10: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
9: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
10: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
9: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
10: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लाल पूर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
10: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
10: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: प्रश्न अहिले हाम्रो गर्नेमा चार बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: सुख दुःखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
6: होइन के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
6: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
7: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
8: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
7: ए हो र अङ्कल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
8: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि, त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63961000004,
10: सम्पर्क मोबाइल 97484 34484।
11: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
12: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63644331, मोबाइल 98560 55331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
13: अनि तयो कागज केमे थिवा? अ झिल्काई के पर्सनल नम्बर ब्लक लै बदि पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई। अनि बैंगरी
14: बैंगरी
13: सर चाहिँ तले लगपर्दि
14: चमलल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार भिस आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
13: सतर्क तन ठगी तब्दक्या जोगी न
15: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
16: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई। उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
17: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
16: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
17: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
16: हाम्रा सेवा तथा सुविधाहरू
17: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
16: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
17: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
16: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
17: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
16: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
18: सम्पर्क फोन नम्बर 0367 41 6024।

लागू औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस 2026 को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागू औषधको दुर्व्यसनले व्यक्ति परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकार तर्फ धकेल्नुका साथै सामाजिक आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागू औषध सेवन ओसार पसार तथा कारोबार कारण विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौं, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लागू औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकार वालामा जानकारी गराई सहयोग गरौं। लागू औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्मा हेडक्वार्टर स्याङ्जाद्वारा जनहितमा जारी।

0: भाई तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682123।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9460216629 र 9461868251।
6: पलङ, लोबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
7: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
6: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
7: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।
8: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना: यही असार 13 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनछक टाहार भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्षभन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044। मोबाइल 9860601173।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
9: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565 86667।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ्ग छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङ्गको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 63414087, मोबाइल 98469071747।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461242888 र 98463686647।
1: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङ्गकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 63414246, मोबाइल 98560501119 र 98560323646।
4: कस्तो सास गनाएको तिम्रो त,
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465648622 र 98241440029।
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
8: वालिङ्गकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर वालिङ बजार
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
8: मोबाइल नम्बर 98460086005
9: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
10: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
9: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज
11: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
12: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
11: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
12: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
11: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
12: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
11: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
12: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
11: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
12: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
11: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
12: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
11: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
12: फोन 063 4460
10: ए नानी त्यो पानी नपिउ त
9: किन र काका
10: त्यो पानी फोहोर छ
9: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
13: सार्वजनिक हितका लागि रेडियो आधी खोला

0: पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
3: मोबाइल 9815456496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्दमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 0663445094
6: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
6: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ नौ भकुण्डे ठाडो लाइन फोन नम्बर 0364121133
6: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुर लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 0363590018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
11: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G डुअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: सुनत न, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849।

समय र स्थानमा यहरको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल। कार्यक्रमहरू

0: ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 98467 21380।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163 मोबाइल 9841698670।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
2: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रिका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री

0: पछिमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-560-52-49। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
1: क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी वीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठग रे क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
2: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई।

0: अब बजारतिर पनि लाग्ने हो, धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637 70771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहना

0: सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाबी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याग ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: सरा किन बोलाको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
5: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
6: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.5

0: प्रसन्न मेडिकल फार्मा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
1: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, सिलसिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फार्मा भिरकोट बयरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279071 र 9841600866।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
4: उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9841668251।
6: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
6: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
8: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
8: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363414246, मोबाइल 9856501119 र 9856333246।
0: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
9: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
9: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
10: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
9: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
10: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
11: पर्वत जाने गेट, सहारा एग्रोभेट।
12: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
13: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
12: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
13: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
12: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
13: धारा धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं।
12: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
13: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
12: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
13: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
12: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
13: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
12: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
13: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
12: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
13: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
12: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
14: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
15: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
16: रेडियो आदिखोला 105.4

0: कृष्णा, अहिले हाम्रो गाउँमा 6 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: भएको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी।
4: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपाको बन्द सत्र आजका लागि स्थगित, प्रतिनिधि थपिने र महाधिवेशन स्रोत 1 दिन लम्बिने।
5: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसून जन्ने विपदबाट वर्षेनी धेरै जनधनको क्षति, पूर्व सूचना बारे चनाखो बन्न विज्ञको सुझाव।
6: आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने दोस्रो चाहिँ दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, संचार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र त्यसको अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नुपर्छ।
4: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा, स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
5: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार

0: एक दिन थपिने निश्चित भएको छ, तर बन्द सत्रका कार्यक्रम आज नभएपछि महाधिवेशन स्वतः एक दिन लम्बिएको छ।
1: चालू आर्थिक वर्ष 2082-83 को पहिलो 11 महीनामा नेपालको वैदेशिक व्यापार 14.878% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21.72 अर्ब रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा वैदेशिक व्यापार 18.92 अर्ब रूपियाँ थियो। 11 महिनाको अवधिमा वस्तु आयात 15.16% बढ़ेर 18.94 अर्ब रूपियाँ पुगेको छ। यस्तै निर्यात 12.28% बढ़ेर 2.77 अर्ब रूपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ। 11 महिनाको अवधिमा व्यापार घाटा 15.67% बढ़ेर 16.13 अर्ब रूपियाँ पुगेको छ। यसैबीच चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कृतिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21.72 अर्ब रूपियाँ अर्थात इतिहासकै उच्च पुगेको छ। यसअघि सयभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078-79 वार्षिक 21.20 अर्ब रूपियाँ थियो, यसपालि भने 11 महिनामै त्योभन्दा बढ़ी भएको हो। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2.70 अर्ब रूपियाँको वस्तु निर्यात भएकोमा यो वर्षको 11 महिनामै 2.77 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको छ।
0: अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले 6 क्षेत्रमा थप सुधार गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाइ सुदृढ़ गर्नुपर्ने र वाणिज्य बैंक उच्च जोखिमयुक्त सहकारी क्यासिनो बहुमूल्य धातु तथा घर जग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरिवेक्षण प्रभावकारी बनाउनु पर्ने एफएटीएफले जनाएको छ। अवैध हुण्डी तथा अनधिकृत मुद्रा हस्तान्तरण सेवा प्रदायक विरूद्ध प्रभावकारी कार्यवाही अनुसन्धान निकायहरूको क्षमता विस्तार र अन्तरनिकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान रोक्का र जफतको काम थप प्रभावकारी बनाउनु पर्ने पनि सुझाव दिइएको छ। नेपाललाई एफएटीएफले 2081 फागुनदेखि 2 लागि ग्रे लिस्टमा राखेको हो। ग्रे लिस्टमा रहेकाले कार्ययोजना अन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दबाव नेपाललाई छ।
1: भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानहरू प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उद्योगी व्यापारीहरूले उच्च स्तरीय कूटनीतिक पहल, दुई देशबीच स्थायी द्विपक्षीय संयन्त्र स्थापना, प्रयोगशाला रिपोर्टको पारस्परिक मान्यता र चिया उद्योगको संरक्षणका लागि विशेष नीतिगत सहयोग माग गरेका छन्। भारतले हरेक खेपको अनिवार्य प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि झण्डै 3 लाख किलो चिया कोलकातामा र थप 10 लाख किलो चिया नेपालका गोदामहरूमा थन्किएको छ। निर्यातमा समस्या भएपछि इलामका चिया उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द छन्।
0: अमेरिका, मेक्सिको र क्यानेडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैजसो खेलहरू मध्यरातीदेखि बिहान सबेरीसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ़दा चिड़चिड़ापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गड़बड़ी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु रोग र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेलअघि केही समय निदाउने, राति कफी वा जाड़ रक्सीको सट्टा पानी पिउने र बिदाको दिन थप आराम गर्ने उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्।
1: चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा 2 ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ गुडिरहेको ट्रकको पछाडि सामान समान दिशामा गुडिरहेको

0: को स्कूटर ठोकिएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 मा भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 का 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा मनसूनजन्य विपदबाट बस्न पूर्व चेतावनी प्रणालीको तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड़ रूपियाँ बिगो मागदावी, प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजको लागि स्थगित, नेपालको वैदेशिक व्यापार र निर्यात दुवैमा नयाँ कृतिमान, विश्वकप हेर्न मध्य रातसम्म जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी, खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव लगायतका
3: नेपाल दर्पणमा अब बाँकी खबर। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसूनी वायु आज कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसून नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसून आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसून नेपालमा फैलिने क्रममा भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसून नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो, जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्छ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसूनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीवनका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ।
0: यस वर्ष मनसूनमा वर्षा कम हुने अनुमान रहे पनि बाढ़ी, पहिरो, डुबान लगायतका विपदको जोखिम भने कायमै रहेको जलवायु विपद विज्ञहरू बताउँछन्। पानी कम परे पनि कुनै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने सम्भावनाका कारण विपदको जोखिम उस्तै हुन्छ। मनसूनजन्य विपदबाट हुन सक्ने क्षति घटाउन पूर्व सूचनालाई महत्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा विशेष गरी बाढ़ी र डुबानमा पूर्व सूचनाका कारण क्षति घटाउन सहज भएको छ। यस्तै अधिक वर्षाको सम्भावना बारे हुने पूर्व सूचनाले पहिरो लगायतबाट हुने क्षति पनि घटाउन सकिन्छ। यस वर्ष मनसूनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्नका लागि पूर्व सूचना पुर्याउन के तयारी भइरहेको छ भनेर साथी सम्झना महर्जनले बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुललाई सोध्नु भएको छ।
4: एउटा त 3 दिनको पूर्वानुमानलाई 5 दिनसम्म लम्ब्याउने भन्ने तयारी छ, अर्को चाहिँ हामीले पूर्वानुमानलाई पूर्व सूचनाको मार्फत आम सरकारहरूलाई पुर्याउन विभिन्न माध्यमको प्रयोग गरिराखेका छौँ। त्यो मध्ये मास एसएमएस सर्भिस अलिक प्रभावकारी भएको हो, तर त्योलाई पनि अझ प्रभावकारी गर्न सकिन्छ कि भनेर हामी चाहिँ कल पठाउने भोइस कल पठाउने गरी चाहिँ यस पटक तयारी गरेका छौँ।
5: यो फोन कल चाहिँ कस्तो व्यक्तिलाई जाने भयो त?
4: अहिले चाहिँ अब आम सर्वसाधारणको लागि फोन कल पठाउन चाहिँ प्राविधिक रूपमा सम्भव देखिएन, किनभने त्यसले गर्दाखेरि लाखौंको संख्यामा कहिलेकाहीँ प्रभावित समुदाय हुँदाखेरि कल ट्राफिक जाम हुने भन्ने एनटीसी र एनएलको सुझाव आयो। हामीले चाहिँ त्यस कारणले गर्दाखेरि अहिले के सरकारवालाहरूलाई चाहिँ टार्गेट गर्ने, त्यसमा कम्तीमा पनि अब जिल्लाको कुरा गर्दाखेरि जिल्लाको प्रमुख जिल्ला अधिकारी, सदस्य निकायका प्रमुखहरू, सबै पालिकाका प्रमुखहरू, होइन वडा अध्यक्षहरू, त्यस्तै रेड क्रस लगायत अन्य मिडिया जो जो त्यहाँ चाहिँ विपद व्यवस्थापनमा सक्रिय सरकारवाला हुनुहुन्छ उहाँहरूलाई चाहिँ पहिला कल पठाउने। यदि उहाँहरूलाई चाहिँ हामीले कल मार्फत सूचना पुर्याउन सक्यौँ भने उहाँहरू मार्फत समुदायसम्म पुग्छ भन्ने हाम्रो विश्वास।
5: विगतको घटना सम्झिदियो भने नकुकै केस गरौं न, नकुको र सूचना पनि पठाउनु भएको थियो, सूचना पाएको पनि थियो, यति हुँदा हुँदै पनि ठूलो क्षति चाहिँ बिहोर्नु पर्यो होइन, कहाँ चुकेको हो त त्यहाँनिर?
4: अब पहिलो कुरो चाहिँ हामीले दुईटा ठाउँमा चुकेको जस्तो मलाई लाग्छ। पहिलो चाहिँ हाम्रो सूचनामा एक्सन लिने विषय चाहिँ इन्भल्भ भएन कि भन्ने सरकारवालाको गुनासो। जस्तै हामीले त्यति बेला के गरेको थियौँ भने काठमाडौँ जिल्ला र काठमाडौँ जिल्ला भएर बहने अझ त्योभन्दा पनि बागमती नदी जलाधारको समग्र क्षेत्रलाई हामीले रातो अलर्ट जारी गरेका छौँ, रेड अलर्ट भन्छौँ। तर अब त्यसलाई चाहिँ आम सर्वसाधारणले बुझ्दाखेरि चाहिँ ठ्याक्कै कहाँनिर कुन क्षेत्रमा चाहिँ कसरी सतर्क रहने, सावधानी अपनाउनु पर्ने स्थान कहाँ हो भन्ने कुराको यकिन भएन कि भन्ने गुनासो पनि भयो। त्यसमा केही हदसम्म सत्यता पनि छ एकातर्फ पनि, अर्कोतर्फ हामीले नखुकै हकमा चाहिँ हामीले एसएमएस पठाएका थियौँ तर त्यो राति समय गएको थियो। हामीले 2 बजे आसपास रातिको एसएमएस पठाएका थियौँ, जति बेला सायद सबै सर्वसाधारण सुतिरहेको अवस्था हुनसक्छ र त्यसले बिउजाउन सकेन, त्यस कारणले त्यहाँनिर ग्याप भयो भन्ने पनि देखिन्छ। र त्यसैलाई चिर्नको लागि नै हामीले यसपटक चाहिँ भोइस कलमा पनि जाने प्लस माइकिङ साइरन बजाउनेदेखि अनेकन अन्य उपायहरूमा काम गर्दैछौँ।
5: बाढी आउँदैछ है भन्ने सूचना भन्दा पनि कति जति गम्भीर खालको बाढी हो अथवा कतिसम्म तहलाई चाहिँ असर गर्छ भन्ने त्यसको लागि तयारी के छ अथवा यसमा चाहिँ हामीलाई अझै धेरै समय लाग्छ?
4: देशव्यापी रूपमा त्यो काम गर्न त समय धेरै लाग्छ, तर हामीले केही पाइलटहरू कोसिस गर्दैछौँ। त्यसमा हामीले पश्चिम राप्ती नदी, बबई नदी जुन बर्दिया, बाँके, दाङ भएर बन्छ र त्यहाँ बाढीको ठूलो जोखिम पनि छ, त्यहाँबाट सुरु गर्दैछौँ। र त्यसको लागि चाहिँ हामीले जुन जोखिम नक्साङ्कनको काम हो त्यो चाहिँ सम्पन्न गरेका छौँ। अब हामी यसपटकको मनसुनमा त्यो कोसिस गर्छौँ, कतिको सफल हुन्छ त्यसलाई हेरेर हामी आगामी समयमा देशका अन्य भूभागहरूमा विस्तारको योजना बनाउँछौँ।
5: अब सतर्कताको हिसाबले भन्नुपर्दा यहाँले के सुझाव दिनुहुन्छ?
4: होइन, अब सतर्कता अपनाउनु पर्यो। हामी पूर्व सूचना प्रणालीको 4 पिल्लर भन्छौँ। पहिलो पिल्लर भनेको जोखिमको ज्ञान छ, आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने। दोस्रो चाहिँ वैज्ञानिक ज्ञान, वैज्ञानिक ज्ञानको लागि जल तथा मौसम विज्ञान विभागले 24 घण्टे सेवा अवधिभरको लागि चाहिँ जारी राखेको हुन्छ। त्यसबाट दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र सो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नु पर्यो।
3: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुली। यसैबीच आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ। पछिल्लो 24 घण्टामा फाट फुट बाहेक वर्षा नभएको पश्चिम तराईमा केही दिनदेखि लगातार गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझ केही दिन गर्मी बढ़ने अनुमान गरेको छ। अत्याधिक गर्मी बढ़ेपछि कञ्चनपुरको देवकोट नगरपालिकाले 4 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मंगलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालयमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। यस्तै भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ़दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन विदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार आजदेखि असार 19 गतेसम्म गर्मी तथा वर्षे विदा एकमुष्ट मिलाएर विद्यालयमा विदा दिने गर्ने निर्णय गरिएको हो। त्यस्तै कैलालीको धनगढ़ी उपमहानगरपालिकाले बढ़दो गर्मीका कारण नगर क्षेत्रभित्रका सबै विद्यालय 4 दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना निकालेर असार 9 गतेदेखि 12 गतेसम्मका लागि विद्यालयहरूमा विदा दिने जानकारी गराएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
8: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.46 अंकले घटेर 2700.65 बिन्दुमा झरेको छ। आज फाइनान्स, माइक्रो फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.53 अर्ब करोड को कारोबार भएकोमा आज 353 वटा कम्पनीको 81,38,000 कित्ता शेयर 4.44 अर्ब करोड रूपियाँमा किनबेच भएको छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो असोज 7 गतेदेखि दुबईको सीधा उडान सेवा शुरू हुने भएको छ। फ्लाई दुबईले यो उडान सञ्चालनका लागि टिकट बुकिङ खुल्ला गरेको हो। 3 वर्ष सञ्चालनमा आइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित रहेको पोखरा विमानस्थलका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्स बीचको साझेदारी अन्तर्गत सञ्चालन हुने यो उडानले यात्रुहरूलाई एउटै टिकटबाट दुबई हुँदै युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुग्न सहज बनाउनेछ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबईसँग सीधा हवाई सम्पर्क जोडिँदा 300 भन्दा बढ़ी शहरसँग पोखराको पहुँच पुग्नेछ, जसले गण्डकी प्रदेशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा छ।
3: झापाका हात्ती प्रभावित क्षेत्रका कृषकहरूले सुपारी खेतीलाई भरपर्दो नगदे बालीका रूपमा लिएका छन्। बुद्ध शान्ति गाउँपालिका, अर्जुन धारा र मेचीनगर नगरपालिकाका वनसँग जोड़िएका बस्तीमा सुपारी खेती तीव्र रूपमा विस्तार भइरहेको छ। हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। एकपटक बगान स्थापना गरेपछि सुपारीले 40-50 वर्षसम्म उत्पादन दिन सक्ने र श्रम लागत पनि कम पर्ने भएकाले यो बाली दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ। कृषकहरूले सुपारीसँगै अदुवा, बेसार, कफी र तरकारी अन्तरबालीका रूपमा उत्पादन गरी थप आमदानी गरिरहेका छन्। तर प्रशोधन प्रविधि र निर्यात सहजीकरणमा सरकारी सहयोग आवश्यक रहेको कृषकहरूको भनाइ छ।
0: बागलुङको बडीगार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वटा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कार्यविधिले तोकेका 34 वटा सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले यी दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगार्ड गाउँपालिकाले 3 वर्षदेखि करेसा बारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्नबालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्।
3: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतका प्रधानमन्त्री कीआर स्टामरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दवाब आएपछि उहाँले पद छान्ने घोषणा गर्नुभएको हो। सन् 2024 लिबरल पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टामरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दवाब दिइरहेका थिए। स्टामरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरूले लगाउँदै आम चुनावमा निगेल फराजको पार्टीबाट चुनौती बढ़न सक्ने बताउँदै आएका थिए। लण्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्नुभएका स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत छ वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रीटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। स्टार्मरले पद त्याग घोषणा गरेसँगै अब लिबरल पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा शुरू हुनेछ। मध्यावधिको चुनावमा विजयी भएका एनडी वन हमलाई पार्टीमा नयाँ नेतृत्वको रूपमा दावेदार मानिएको बीबीसीले जनाएको छ। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्री रहनुहुनेछ।
0: मध्यपूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विटरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधिको अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालस रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यी दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबरी खेल्दै रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान पाउने 3 बजे फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको हो भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान पाउने 6 बजे न्यूयोर्क न्यू जर्जीमा नर्वे र सेनेगल तथा पाउने 9 बजे सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेल हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी।
0: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजका लागि स्थगित। प्रतिनिधि थपिने र महाधिवेशन स्वत 1 दिन लम्बिने।
3: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसूनजन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति। पूर्व सूचनाबारे चनाखो बन्न विज्ञको सुझाव।
0: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा। स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
3: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सङ्घ जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org.bata लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। बिरकोट नगरपालिकाद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति, एक व्यक्ति एक तालिमदेखि निशुल्क स्वास्थ्य सेवासम्मका योजनाहरू, स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै, र गरूङ प्राथमिक अस्पताललाई आँखाको शल्यक्रियामा प्रयोग हुने उपकरण हस्तान्तरण। आँधी खोला खबर अब विस्तारमा। बिरकोट नगरपालिकाले समृद्ध बिरकोटको आधार कृषि पर्यटन आँधी खोलाको उपहार भन्ने मूल नारेका साथ आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ। सीमित स्रोत र साधनका बावजूद सुशासन, सामाजिक विकास, पूर्वाधार र कृषिलाई प्राथमिकतामा राख्दै नगर प्रमुख गोविन्द कुमार कर्मचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। चालू आर्थिक वर्ष 2082-83 नगरपालिकाको हालसम्मको समग्र विकास खर्च प्रगति 61% रहेको र आन्तरिक राजस्व असुली 46.22% भएको समीक्षा रिपोर्ट प्रस्तुत गर्दै आगामी वर्षका लागि नयाँ योजनाहरू अघि सारेको छ। नगरपालिकाले विगत 4 वर्षको अवधिमा भएका विकास, निर्माण, सेवा प्रवाह र सुशासन जनका क्षेत्रमा उपलब्धिलाई समेटेर श्वेत पत्र जारी गर्नेछ। एक व्यक्ति एक तालिम, तालिममा हुने दोहोरोपना अन्त्य गर्न र पहुँच नपुगेकाहरूलाई प्राथमिकता दिन यो कार्यक्रम लागू गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ। बरिघारी बजार र सिद्धार्थ राजमार्गका संवेदनशील क्षेत्रमा सीसीटीभी जडान गरिनेछ भने डिजिटल नागरिक बडापत्र परिमार्जन गरिनेछ। वित्तीय सुशासन कायम गर्न खरिद गुरु योजना, ई बिडिङ प्रणाली अनिवार्य लागू गर्दै शून्य बेरुजुको नीति लिइनेछ। नगरवासीले बुझाउनु पर्ने नियमित कर र राजस्व घरबाट डिजिटल प्रविधि मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइने नीति नगरपालिकाको छ। गुणस्तरीय सड़क र ल्याब परीक्षण, मुख्य सड़कहरूलाई संघ र प्रदेशको सहकार्यमा स्तरोन्नति गर्दै योजनाको भुक्तानी पूर्व अनिवार्य प्रयोगशाला ल्याब परीक्षण गर्ने उल्लेख छ। हालसम्म 95% घरधुरीमा पुगेको खानेपानीको पहुँचलाई आगामी वर्ष 100% लक्ष्यमा पुगिने जनाइएको छ। स्वच्छ घर आँगन, सफा टोल नगर हाम्रो अभियान अन्तर्गत कुहिने र नकुहिने फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्न नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। कक्षा 8 सम्म पूर्ण निशुल्क शिक्षा, आधारभूत तह बाल विकासदेखि कक्षा 8 सम्म भर्ना, शिक्षण शुल्क, परीक्षा र पाठ्यपुस्तक शुल्क पूर्ण रूपमा निशुल्क गरिनेछ भने कक्षा 6 सम्मका बालबालिका को लागि दिवा खाजामा स्थानीय कृषि उपजको प्रयोग अनिवार्य गराइनेछ। नगर अस्पतालको भवनमा प्रदेश सरकार र अन्य स्थानीय सहको समन्वयमा मृगौला पीड़ितका लागि डायलाइसिस केन्द्र स्थापना गर्ने, महिलाको लागि निशुल्क स्वास्थ्य परीक्षण, 16-60 वर्ष मुनिका महिलाहरूका लागि स्तन क्यान्सर र पार्टिकलको मुखको क्यान्सर पहिचानका लागि बीआईई परीक्षण गर्ने जनाइएको छ। अनुदान वितरणलाई सरल र प्रत्यक्ष उत्पादनसँग जोड्न किसान सूचीकरण गरी परिचय पत्र वितरण गर्ने र चालू आर्थिक वर्षमा सफल भएको तरबुजा खेती र कवरी खुर्सानी उत्पादन गरी बजारीकरण गर्ने उल्लेख छ। पशुजन्य उत्पादन बढ़ाउन निशुल्क कृत्रिम गर्भाधान सेवा सुचारू गरिनेछ भने उन्नत राँगो साँडे वितरण गरिनेछ। छाङछाङदी, सोरेक मैदान, गडरे गुफा, खेलुङ कालिका लगायतका धार्मिक एवं पर्यटकीय स्थलको पूर्वाधार निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरिनेछ। आइकेयर फाउण्डेशनले गरौं प्राथमिक अस्पताल वालिङलाई आज आँखाको शल्यक्रियाको लागि आवश्यक पर्ने आधुनिक उपकरण सहयोग गरेको छ। आइकेयर फाउण्डेशनले हिमालय आँखा अस्पताल पोखरा मार्फत उपलब्ध गराएको अत्याधुनिक उपकरण वालिङ नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेको हो। गरौं प्राथमिक अस्पताल वालिङमा आँखाका बिरामीको शल्यक्रिया हुँदा हिमालय आँखा अस्पताल पोखराबाट उपकरण ल्याएर शल्यक्रिया गरिँदै आएकोमा अबदेखि अस्पतालमै शल्यक्रियाको लागि लागि अत्यावश्यक उपकरण प्राप्त भएपछि सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीप प्रताप खानले बताउनुभयो। अस्पतालमा अत्याधुनिक उपकरण नहुँदा आँखाको शल्यक्रियाका लागि पोखराबाट उपकरण र चिकित्सकहरू ल्याएर शल्यक्रिया गर्दै आएका छौं। उहाँले भन्नुभयो, उपकरण उपलब्ध भएपछि अब उपचारमा सहज सेवा हुनेछ। आई केयर फाउण्डेशनले हिमालयन आँखा अस्पताल पोखरा मार्फत गरौं प्राथमिक अस्पताललाई शल्यक्रिया गर्दा अत्यावश्यक पर्ने अत्याधुनिक उपकरणहरू उपलब्ध गराएको हिमालयन आँखा अस्पताल पोखराको निवर्तमान मेडिकल डाइरेक्टर एवं आँखा रोग विशेषज्ञ डाक्टर इलिया श्रेष्ठले बताउनुभयो। प्रत्येक पटक गरौं प्राथमिक अस्पताल वालिङमा हुने आँखाको शल्यक्रिया शिविरमा पोखराबाटै शल्यक्रियाको लागि आवश्यक पर्ने उपकरण लिएर आउने गरेका थियौं। उहाँले भन्नुभयो, आँखाको शल्यक्रियाका लागि नभई नहुने अत्यावश्यक उपकरण अस्पताललाई प्राप्त भएपछि आगामी दिनमा शल्यक्रिया गर्नका लागि पोखराबाट उपकरण लिएर आउनुपर्ने झन्झट हटेर गएको छ। आँखामा लाग्ने मोतियाबिन्दुको बिरामीको सर्जरी र ठूला ठूला शल्यक्रिया गर्नका लागि उपकरण प्रयोग हुने उहाँले बताउनुभयो। शल्यक्रियामा अत्यावश्यक हुने उपकरण खरिद मूल्य अनुमानित 25 लाख रूपियाँ रहेको जनाइएको छ। स्याङ्जा जिल्लाको मध्यभागमा रहेको वालिङमा रहेको यस अस्पतालमा स्याङ्जा जिल्ला सहित दक्षिण पर्वत पाल्पाको केही भागका बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन्। आँखाका बिरामीसँगै यो अस्पतालमा दैनिक झण्डै 500 जनाले उपचार र परामर्श सेवा लिँदै आएका छन्। यस अस्पतालमा मोतियाबिन्दु र आँखाका बिरामीहरूको दैनिक स्वास्थ्य परीक्षण तथा परामर्श गर्ने र मासिक रूपमा आँखाका बिरामीको शल्यक्रिया पनि गरिँदै आएको छ। जिल्लामा सड़क सुरक्षा र यात्रु सुरक्षालाई प्रभावकारी

0: क्रममा चालकको दृश्य क्षमतामै असर पुग्ने गरी सजावट राखिएको पाइएको ट्राफिक कार्यालयले जनाएको छ। यस्ता सामग्रीले रियर भ्यू मिरर तथा सवारीको दायाँ बायाँको दृश्य अवरूद्ध गर्नुका साथै यात्रीलाई असहज वातावरण सृजना गर्ने र दुर्घटनाको जोखिम समेत बढ़ाउने भएकाले यो अभियानलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर साईका अनुसार सवारीमा राखिएका झल्लर स्टिकर र अतिरिक्त फोकस लाइटले चालकको ध्यान विचलित गराउनका साथै दुर्घटनाको जोखिम समेत बढ़ाउने भएकाले अभियान चलाइएको हो। वहाँका अनुसार कम्पनीबाट जडान गरिएको उपकरण बाहेक बत्ती प्रयोग गर्दा विपरीत दिशाबाट आउने चालकलाई समस्या हुने र दुर्घटनाको सम्भावना पनि बढ़ने गरेको छ। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: साधारण निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19औं साधारण सभा एवं 9औं अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार। समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ।

0: बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 BIP टोल NIMB ब्याङ्कबाट एक

0: ओरालोमा
1: मोबाइल 98135 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?

0: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121333।
2: ए समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दर हुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
5: सुख दुखका तरेलीहरूसँग रम्दै
6: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने।

0: करोड दिइ सकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
0: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार

0: विद्यार्थीको दिवा खाजाको बजेट शिक्षकको तलबमा, विद्यार्थी भने पोषणबाट वञ्चित।
1: बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भने भनिसक्यो नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे।
0: मुगुको विद्यालयमा भएको व्यतिथि

0: हुनुहुन्छ।
1: नास्ताको बुनाएको विषयमा भनिले हाल्यो अन्त बुनाएको छैन भनेर, दस एघार वर्ष भइसक्यो भने भनिसक्यो नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे हामी। त्यो त सानो पाँच क्लास तलवाडी विद्यार्थीले खुवाउने हो नि।
0: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठूलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन्। सोरु गाउँपालिका आठका अभिभावक छप्किलाल विक सरकारले दिएको सुविधा नपाउँदा बालबालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ।
2: खाना क्या अब घरबाट खाना खाइ आउने अन्त नास्ता नास्ता झोलाउँदा हालिदिने, रोटी फोटी भात भए पनि बाँच्छ प्लास्टिकमा हालिदिने, ल्याइ खाजा केही छैन त हेर्नुहोस् घरबाट दिँदा।
0: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की,
3: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो, त्यो पैसा हामीले के गरेर आएछौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाटै नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो।
0: सोरु गाउँपालिकामा 39 सामुदायिक विद्यालय सञ्चालनमा छन्। स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिउवा खाजा कार्यक्रम नियमित नभएको गुनासो छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनुभयो।
4: कार्यतालिका बनाएर कुन दिनमा के खाजा खुवाउने, स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएछौँ। अब केही एक आध विद्यालयबाट केही गुनासो आएछ, हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ।
0: दिउवा खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगरी।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत संगीत जीवन जिउने आधार। अन्य रोजगार नहुँदा सड़कमा गीत गाउनुपर्ने बाध्यता। रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीड़ित छन्। त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढ़ी छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
6: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जस्तो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्।

0: उहाँहरू पेसागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै। तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्, भक्तजनहरूले दिएको 5-10 रूपैयाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खागेसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
1: जसले भोग्छ नि उसलाई मात्रै पीड़ा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले देख्नेहरूले भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ नि, सहनै नसकिन्छ। बरु आफ्नो चोट हिँड्दाखेरि ठोकिने, कुनै बेला खाडा नपर्ने, यस्तो त त्यो त सामान्य हो क्या।
0: खगेसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो। कक्षा 5 सम्म अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढ़ाई पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रूपैयाँ भाड़ा तिरेर बस्नुहुन्छ। सड़कमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाड़ा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन। खगेसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सड़कमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2,200 रूपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिलेकाहीँ स्थानीय निकायका कर्मचारीहरूले सड़कमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ। खगेसरा र कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सड़क, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै स्वयं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार 4 पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
2: काठमाडौँ महानगरपालिकाले भर्खरै सड़कमा सड़कापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू त प्रकृतिका मानव मुक्त गर्छौं भनेर हप्ता 10 दिन अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले 4 पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी 4 जनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्ध सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै 4 पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचारसम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
0: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त? किन अझै दृष्टिविहीन नागरिकहरू सड़क किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्? सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सिप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
3: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सड़क पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौं।
4: हामीले यो सड़क पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौं। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरूद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौ भन्ने कुरा हामीले स्पष्ट राख्यौं। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा तीन पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले चारवटा विकल्प अगाडि सारेका छौं।
0: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
4: नम्बर एक विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय यो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
3: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ़दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसून बागमती मधेश हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
6: यस समयको साथमा जितु सुनचादी पसल
7: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

विमल भरी सेती काली तारी सातौं चण्डी गरम आलम परिक्रमा गरी संस्कृति को जगेर्ना र कृषि व्यापार शिक्षा सबैतिर छाइरहोस्।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842439।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846121629 र 9841668251।

0: जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटु रोग तथा दीर्घ रोग सुगर थाइरोइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आर्ट स्याङ्जा फोन 063 440 594

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी, भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
1: सुर्खेत आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
0: राहदानी विभागका महानिर्देशक सहित विरूद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
2: 10,13,461,477 रुपियाँ दिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फ्लोरिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथोलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। डब्ल्यूएफपी जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो। र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको ले 700 भन्दा बढ़ी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाई छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ पनि जारी गरेका छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजान तयारी भइरहेको छ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा दुई कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले दुई जर्मन कम्पनी भेरिडोस र म्यूलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै दुई विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
2: भ्रष्टाचार निवारण ऐन 2050 को दफा 8 को दफा 1 बमोजिम बिगो कायम गरी अहिलेको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई मागदाबी लिएको छ। टोटल बिगो 10,13,13,61,477 रूपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
2: आज बयान गर्न नसकिने भएको भएर अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबाउर आईडी सर्विस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दवाब दिए भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग। गत चैत्र महिनामा मोरङमा पुष्टि भएता बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
4: यो महोत्तरी 12 देखियो, चितवन र रावप्रासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हट स्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैन नि त, रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्डको क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्ड फ्लूको एच फाइभ भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
5: अब जुन 65 सालमा 70-71 सालमा पनि काठमाडौँमा भएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
4: 65 सालमा काठमाडौँदेखि 70मा त भक्तपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठूलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, छिटपटक थुप्रै पालिकाहरू छन्, एउटा पालिमा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा त्यो वरिपरिका पालिकाहरूमा अलिक बढी संक्रमण देखिएको छ, जस्तै चन्द्रगिरी भयो, ताराकेश्वर, गोखा, साँखु, यता गोदावरी होइन, यता चागु नारायण, यी पालिकाहरूमा अलिक बढी संक्रमण देखिएको छ। अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि 1-2 ठाउँमा देखिएको छ। सदर चिजाखानामै चाहिँ भक्तपुर देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जंगली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा सरसफाई क्रम छ त्यो अलिक बढी फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हामीले प्रयोगशालाबाट प्रमाणित गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब 1.5 महिना जति रह्यो झापा मरण संसदमा, चाहनु पनि बिस्तारै केसहरू पनि सफाई अथवा विश्वक्रम रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सबसे हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर 80% भन्दा बढी चाहिँ लेयर संक्रमण भएको हुनाले लेयर्स भनेको त्यो जाने कुखुरामा सङ्क्रमण भएको हुनाले चाहिँ त्यसको अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजमा केट अन्डा राख्नलाई प्रयोग गरिन्छ त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय ठाउँहरूले त्यही केट पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरस त जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
5: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
4: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै न उपचार छ। त्यसले गर्दाखेरि यसभित्र एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन। त्यो हामीले गरिरहेका
5: छौँ। तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
4: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको त्यसले गर्दा तथ्याङ्कै हिसाबमा आज भोलि मैले भनेको फरक पर्छ। तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2,05,000 किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि दाना भयो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो यी सबै चिज नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा छ, करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
5: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
4: छैन, मान्छेमा विगत 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
5: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: संक्रमण क्षेत्रबाट कुनै पनि पन्छीपन्छीने पदार्थहरू बजारमा जाँदैन, त्यसैले पन्छीपन्छीने उत्पादनहरू डोकोसँग खान सकिन्छ। यद्यपि हामी राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिम डोक्खाबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भनेर यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भविष्य पनि पन्छी पालन व्यवसायमा देखिएको छ, तर यो व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छँदैछ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीका चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पन्छी उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करी पनि राखेको छ, आएको छैन मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि छँदैछ, छ बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क सफा अगाडि बढाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी संजय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पदत्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनटले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी यूके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए, र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए। तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको साइडमा
7: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: होइन यो त 7105.4 मेगाहर्जको रेडियो आदि खोलेर सही क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगाहर्ज।

0: ठीक ना? आइले हम लोग अनिमा 10 बजे छ
1: ए समय को साथ मा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्स को 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।

0: रेडियो आदिखोला 105.4
1: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डशिप र रिलेशनशिप खुल्दुली जेनरेसन ग्याप आहै नपाई हुन्छ ब्रेकअप हो न टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
2: तपाईँलाई कस्तो छ कुन्नी? हामीलाई ठिक ठिकै छ, मनमा अलिक पिल्सिद्धा छ, पिल्सिद्धा सबैलाई हुन्छ होइन, हुने कुरा हो, स्वाभाविक कुरा हो। खुसी नै खुसी मात्र, दुःख नै दुःख मात्र भइदिनु चाहिँ गाह्रो होइन, अनि तर दुवैको सम्मिश्रण राम्रो भयो भने चाहिँ जिन्दगी रमाइलो पनि हुन्छ, उतार चढावको जिन्दगी नै रमाइलो हुन्छ। नदीको त्यो मजा, झरनाको त्यो मजा, जहाँ चाहिँ छङ छङ छङ खोला बगेको हुन्छ नि, त्यहाँ चाहिँ मजा आउँछ नि त हेर्दाखेरि पनि। अनि त्यो फिल्म पनि त्यो कथामा उतार चढाव आयो भने जसरी हेर्न मन लाग्छ, कहिलेकाहीँ जिन्दगीको उतार चढाव पनि मजा आउँछ। यसैलाई इन्जोय गर्नु पर्यो, यसैमा यसैलाई स्वीकार गरियो भने सायद हामीलाई हाम्रा तनावहरूले थिच्न सक्दैनन्। यद्यपि तनाव अप्ठ्यारो असजिलो केलाई मान्ने र कति लिने भन्ने कुरा चाहिँ फरक कुराहरू भए, आजको श्रृङ्खला अलिक फरक छ। हामीले किशोर अवस्थामा हिँड्दै गर्नुभएका साथीहरूलाई, किशोर अवस्थाका साथीहरूलाई पनि प्रेरणा मिल्ने, अनि त्यसपछि गएर र किशोर अवस्था पार गरेर केही गर्नु खोज्ने साथीहरूको लागि पनि एकचोटि फेरि आफ्नो किशोर अवस्थालाई रिकल गर्ने त्यस्तो श्रृङ्खला हामी तयार गर्दैछौ। साहित्यकार अमर न्यौपानेको किशोर अवस्था आज हामी प्रस्तुत गर्दैछौ, त्यसै गरी नायिका वर्षा रावतको किशोर अवस्था कस्तो थियो, कस्ता भोगाईहरू थिए र ती भोगाईहरू अहिले तपाईँको जीवनमा मिल्दो जुल्दो छ कि छैन त्यो कथा पनि आज हामी प्रस्तुत गर्दैछौ। त्यसै गरी बेनिसा हमाल नायिकालाई पनि तपाईँ आज सुन्न सक्नुहुन्छ, धीरज राई गायक पप गायक, उहाँको किशोर अवस्थाले, धीरज राईको किशोर अवस्थाले धेरै युवा र किशोर किशोर साथीहरूलाई केही सोच्न केही बुझ्न मदद गर्ला भन्ने हाम्रो अपेक्षा छ। र गौरी मल्ल आदरणीय लोकप्रिय अभिनेत्री गौरी मल्लको किशोर अवस्थाले अहिलेका किशोरी साथीहरूलाई पनि केही सोच्न मद्दत गर्ला भन्ने हाम्रो अनुमान हो। सबैभन्दा पहिला हामी स्टुडियोमा जोड्दैछौ अमर न्यौपानेको किशोर अवस्था।
3: नमस्कार, म अमर न्यौपाने, म लेख्ने गर्छु, आख्यान लेख्छु, कहिलेकाहीँ कविता पनि लेख्छु। मेरो किशोर अवस्थाको कुरा गर्दाखेरि म अलि एकदम लजालु खालको मान्छे, हतपत्त म खुल्थिनँ, तर जोसँग खुल्थेँ म मजाले खुल्थेँ। स्कूल पढ्दाखेरि मैले कहिले पनि मेरा शिक्षकहरूलाई सरहरूलाई मैले प्रश्न सोधिनँ, किनभने मलाई एकदम डर लाग्थ्यो, थाहा छैन मेरो मनमा कहिले रात अक्षरले डर लेखियो, सरहरूले पढाउँदाखेरि अलिकति तर्साएर गाली गरेर पढाउने भएर हो कि थाहा छैन के भएर हो, या मेरो मन नै त्यस्तो भएर हो। अनि मैले कहिले पनि शिक्षकहरूलाई प्रश्न सोध्न सकिनँ, तर अरूहरूले सोधेको एकदम मनपर्थ्यो, सोधिए हुन्थ्यो भन्थे, अनि साथीहरूलाई यस्तो सोधन भनेर लेखेर पनि कहिलेकाहीँ प्रश्नहरू दिन्थेँ, साथीहरूले सोध्थे, मलाई खुसी लाग्थ्यो। मैले सोधन भन्दा साथीहरूले नसोद्धाखेरि चाहिँ मलाई कस्तो कस्तो लाग्थ्यो, सोधिए हुन्थ्यो भन्ने लाग्थ्यो। अनि मेरो किशोर अवस्थामा मलाई एकदम लेख्न, चित्र बनाउन एकदम मनपर्थ्यो, अझ लेख्नभन्दा पनि चित्र बनाउन मैले सबैभन्दा पहिला सुरु गरेको हो, किनभने क लेख्नुभन्दा पहिला मैले बालुवामा कतै साँडेको चित्र बनाएको थिएँ भन्ने लाग्छ। अनि मैले यसै औंलाले, चोर औंलाले मैले चित्र बनाउँथेँ सानो छँदाखेरि पनि, र होमवर्क गर्न किनिदिनु भएको, बाले किनिदिनु भएको कापी मैले चित्र बनाएर सक्थेँ, अनि मेरो एकदम त्यसमा रुचि थियो। अनि त्यो बेलामा पढ्न रुचि भएको हुनाले तर किताब पर्याप्त थिएन, हाम्रो स्कूलमा त्यस्तो लाइब्रेरी पनि थिएन, सरहरूले बाहिरी किताबहरू एक्स्ट्रा किताबहरूको कुरा पनि प्राय गर्नुहुन्थेन, त्यही भएर मेरो सानोमा चाहँदा चाहँदै पनि किताबको सङ्गत त्यति धेरै गर्न पाइनँ। अनि आफूभन्दा अग्रज दाई दिदीहरूको किताबहरू पढेर चित्त बुझाउँथे, जहाँ कथा कविताहरू हुन्छन् ती किताबहरू आफू 4, 5, 6 अथवा 7, 8, 9, 10 पढ्दाखेरि आफूभन्दा माथिल्लो कक्षाका किताबहरू मैले पहिले पढिसकेको हुन्थेँ, ती पढ्दा आनन्द लाग्थ्यो। अरू साहित्यिक किताबहरू त्यस्तो पढ्न मैले सानोमा पाएको थिइनँ, किशोर अवस्थामा त्यति धेरै मैले पाइनँ। अनि एउटा घटना चाहिँ कस्तो हुन्छ भने, जसको पनि सायद त्यस्तै हुन्छ होला, अलि सस्तो उपन्यासहरू आख्यानहरू वा सानोमा किशोर अवस्थामा आकर्षित हुने हुँदो रहेछ। मेरो पनि एउटा घटना छ, म त्यसलाई खुलेरै भन्छु। साथीहरूले जस्तो प्रकाश कोविदको युधिर थापाको उपन्यासहरू पढ्ने त्यस्तो हुँदो रहेछ, त्यस्तो अलिकति अश्लील लाग्ने खालको उपन्यासहरू, सस्तो खालको उपन्यासहरू लुकाई साथीहरूले लिएर आउँथे, अनि त्यो चाहिँ मागी मागी लुकी लुकी घरमा पढिन्थ्यो। एउटा मेरो घटना त्यस्तै छ, मेरो एकजना साथी, एकदम मिल्ने साथी, हामी तिनजना थियौँ, तिनजना साथीमध्ये एकजना साथीले त्यस्तै उपन्यास लिएर आउनुभएछ। उहाँले उपन्यासको नाम पनि भन्छु, उहाँ आगो हो त्यो उपन्यासको नाम, अनि त्यसपछि उहाँले चाहिँ लिएर आउनु भएको रहेछ, यस्तरी लेखाउनु लिएर आउनु भयो कि त्यो लुकाएर यस्तो कसैलाई देखाउनु नसरी भित्र त्यो राखेर लिएर आउनु भएको रहेछ, झोलामा राखेर, अनि त्यो पेपरले बेरेर लिएर आउनु भएको रहेछ। अनि मलाई भन्नुभएको थियो उहाँले, मैले उहाँलाई दाई भन्ने गर्थेँ, एउटै कक्षामा भए पनि अलि दाई चाहिँ अलि जेठो भएको हुनाले दाई भन्थे, अनि अमर आज मैले यस्तो कुरा लिएर आएको छु, अहिले टिफिनमा देखाउँछु तिमीलाई भनेर भन्नुभयो। अनि सिसो गाडी थियो स्कुलको अगाडि, चौरमा सिसो गाडी थियो, त्यहाँ चाहिँ लगेर देखाउँछु तिमीलाई भन्नुभयो। मैले एकदम मनमा चाहिँ आत्तिरहेको थियो, के होला आज दाईले के देखाउनुहुन्छ भनी लागिरहेको थियो। अनि टिफिनमा चाहिँ हामी तिनैजना सिसो गाडीभित्र गयौँ, कोही साथीहरू नभएको ठाउँमा हामी त्यहाँ गयौँ। अनि त्यहाँ गएर दाईले चाहिँ चारैतिर हेर्नुभयो, कोही पनि छैन भनेपछि, अनि एकदम बहुमूल्य चिज झिके झैँ, त्यो कस्तुरी नै झिके यसरी उहाँले चाहिँ एकदम झिक्नु भयो कि, अनि त्यो पत्रिकाले बेरेर ल्याउनु भएको रहेछ, यसरी पल्टाउनु भयो, अनि हामी पहिलो पेजै पढ्न थाल्यौँ। पहिलो पेज पढ्दै कस्तो डर लाग्दो सिरिङ्ग हुने कुराहरू रहेछ, अनि हो यस्तो पनि हुँदो रहेछ, मलाई यस्तो लाग्यो, यो किताब संसारमा कसैले पढेका छैनन्, हामीले मात्रै हेर्दैछौँ, त्यस्तो किसिमको मलाई एउटा किशोर अवस्थामा पहिलोपटक मैले त्यो देखेको, नौ कक्षा पढ्दा हो, पहिलोपटक त्यो त्यस्तो कुरा देख्न पाएँ, म त अचम्म परेँ। दुई चार पेज हामी पढ्दै थियौँ, एकदम अब दायाँ बायाँ हेर्ने कुरै भएन पढ्न थालेपछि त, अनि एकान्तमा छौँ भन्ने सोचेर दायाँ बायाँ नहेरिकन पढ्दै थियौँ, खस्याङ खस्याङ आवाज आयो, यसो हेरेको त दुई तिनजना केटीहरू आइरहेका रहेछन् हामीतिरै, अनि उनीहरूले सोधे, एउटा केटीले चाहिँ एउटा साथी केटी साथीले सोधिन्, के पढेको अमर तिमीले भनेर सोधिन, अनि मैले हतार हतार लुकाएँ आफ्नो यो तिग्रा मुनि लुकाएर, अनि केही पनि होइन हामी यसै गफ गरेर बसेको भने, अनि उनी आइन्, अनि उनी आएर चाहिँ तिमीले लुकाउँदैछौ कुरा देखाऊ भनेर भने, मैले चाहिँ होइन होइन हामी यतिकै कुरा गरेर बसेको भने, उनले मलाई यसरी धकालिदिन् र मेरो तिग्रा मुनिबाट त्यो किताब झिकिन् र हेरिन्, अनि खिस्सा हाँसिन्, अनि खिस्सा हाँसेर भनिन् यो त मैले मिस हुँदा लुक्दा पढेको थिएँ भनेर भनिन्। त्यो एकदमै एउटा एकदम इन्ट्रेस्टिङ कुरा थियो, सायद उनी दुई तिन वर्ष अगाडि नै उनले पढेकी रहेछन्, मलाई त लास्ट पनि लाग्यो, अनि म त कति पछि रहेछु, यो मैले त कसैले पढाएको छैन, यो त अपूर्व कुरा हो, कसैले देखाएको छैन, झन् केटीहरूले त देखेकै छैन भन्ने सोचेको, अनि उनले चाहिँ यो त ए भनेर एकदम सामान्य रूपमा मैले त मिन्स हुँदा पढेको भनेर भनेको थिएँ। त्यो एकदम मेरो एउटा किशोर अवस्थाको रमाइलो कुराहरू, यस्तै हुन्छन् किशोर अवस्थाका कुराहरू, धेरै क्युरियोसिटीहरू हुन्छन्, अनि त्यो कुराहरू झट्ट भन्न सकिँदैन, खुल्न सकिँदैन। हाम्रो पालामा फेरि त्यो बेलामा अहिलेको जस्तो अलि ओपन पनि थिएन, केटीसँग हत्तपत्त बोलिन्थेन, बोलिहाल्दाखेरि एकदम डर लाग्ने के जस्तो अप्ठ्यारो पनि लाग्थ्यो, तर पनि कुरा हुन्थ्यो। हामी हाम्रो अघिल्लो पुस्ताभन्दा हामी अगाडि नै थियौँ। अनि अरू कुराहरू चाहिँ कस्तो हुन्थ्यो भने, त्यो बेलामा किशोर अवस्था भनेको एउटा थुप्रै भ्रमहरूमा पनि बाँच्ने समय पनि रहेछ, र थुप्रै रहस्यका पर्दाहरू खुलिन बाँकी हुन्छ, र त्यो एउटा मनमा चाहिँ, अनि किशोर अवस्था भनेको अर्को एकदम कल्पनाशील हुने अवस्था पनि रहेछ। म किशोर अवस्था हुँदाखेरि एकदम कल्पनाशील थिएँ जस्तो लाग्छ, त्यो बेलामा एकदम भावनात्मक रूपले पनि धनी थिएँ जस्तो लाग्छ। फुल टिप्दाखेरि पनि मैले अचम्मको एउटा घटना छ, फुल टिप्दाखेरि पनि मलाई माया लाग्थ्यो, अनि फुलले पनि त सास, स्कुलमा पढियो, फुलले पनि सास फेर्छ, फुलले पनि पराक्सेसन हुन्छ, र तिनीहरूको पनि अरू बच्चा बच्ची नै हुन्छन्। साना कोपिला भनेको त्यो ठुलो फुलको बच्चा बच्ची त हो, अनि यसका पनि बच्चा बच्ची हुन्छन्, यसले पनि सास फेर्छ, यसले पनि खाना पकाएर घाम सूर्यको प्रकाशबाट खाना पकाएर खान्छ, यो पनि सजीव हो भन्ने थाहा पाएपछि आमाले भगवान्को लागि फुल टिपेर लिएर आइज भन्दाखेरि पनि मलाई, मैले आमालाई भनेको थिएँ आमा फुल नटिपी भगवान्को पूजा हुन सक्दैन, त्यस्तो किसिमको एउटा भावनात्मक स्वभावको भावना पनि मेरो किशोर अवस्थामा हुँदो रहेछ होइन। अनि एकदम स्वप्निल, अनि सपना देख्ने, कस्तो भने एकदम ठूलो सपना देख्नु मन लाग्दो रहेछ, जस्तो भनौँ न कहिलेकाहीँ रूख चढ्थेँ म सानो छँदाखेरि, किशोर अवस्थामा चाहिँ एकदम अग्लो अग्लो रूख, हाम्रो चितवनमा चाहिँ बकैनाको रूख एकदम बिजुलीको पोल जस्तो अग्लो हुने, म बाँदर चाहिँ टुप्पामा सजिलै पुग्थेँ रूख चढेर, रूख चढ्दा यस्तो लाग्थ्यो म आकाशमा पुगेँ, अनि चराहरूलाई पनि नजिकै देख्थेँ उडिरहेको, अनि आफूभन्दा अग्ला अग्ला ठुला मान्छेलाई पनि सानो देख्थेँ, पहाडहरू पनि आफू समान देख्थेँ, हिमालहरू पनि नजिकै जस्तो यस्तो देख्थेँ, अनि कस्तो आनन्द लाग्थ्यो अनि कस्तो स्वप्निल हुन्थे। त्यसकारण यो कल्पना भावना सपना चाहिँ किशोर अवस्थामा एकदमै धेरै हुँदो रहेछ, मान्छे भावुक भइँदो रहेछ। अहिले मलाई के लाग्छ भने त्यो कल्पना भावना सपना चाहिँ अहिलेको अवस्थामा पनि त्यति नै बचाउन सकियो, त्यति नै जगाउन सकियो भने मान्छे असाध्यै सृजनशील बन्छ भन्ने लाग्छ।
2: अमर न्यौपाने मदन पुरस्कार विजेता हुनुहुन्छ। मदन पुरस्कारलाई नेपालको साहित्य क्षेत्रले एकदम उच्च स्तरको पुरस्कारमा मान्यता राख्दछ। साह्रै मिठो बोल्नुहुन्छ, साह्रै मिठो किताबहरू लेख्नु भएको छ। सेतो धरती, गुलाबी उमेर लगायतका किताबहरू अमर नेपालीको पुस्तकहरू छ, तपाईँले बजारमा किन्न र पढ्न पाउनुहुन्छ। एकैछिनपछि हामी वर्षा रावतलाई खुल्लुल.com मा जोड्नेछौ। खुल्लुल.com को साथमा रहनुहोला।

0: कार्यक्रम
1: हाम्रो पात्रको प्रस्तुति यो खुल्लुली डट कम सुखी र सुरक्षित युवा हामी स्टुडियोमा यति बेला रविन्द्र अर्जुन र म दिपेन्द्र हामी छौ तपाईँ कता हुनुहुन्छ ड्युटीमा हुनुहुन्छ देशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ साथीभाइहरूसँग हुनुहुन्छ पढ्दै हुनुहुन्छ कि इक्जामको तयारी गर्दै हुनुहुन्छ आफ्नो मनलाई चङ्गा राख्नुहोस् उमङ्ग बनाउनुहोस् तपाईँको तपाईँले आफ्नो मस्तिष्कलाई मनलाई सफा राख्नुभयो भने क्लिन राखिदिनु भयो भने त्यहाँ जति पनि कथाहरू लेख्न मिल्छ जति पनि कुराहरू सोच्न मिल्छ जति पनि कल्पना गर्न मिल्छ त्यही भएर सधैँ तनावग्रस्त नबनाउनुहोस् आफूलाई तनावबाट मुक्त गर्नका लागि योगा गर्नुहोस् प्राणायाम गर्नुहोस् ध्यान गर्नुहोस् मेडिटेसन गर्नुहोस् एक्सर्साइज गर्नुहोस् साइक्लिङ गर्नुहोस् एक डेढ घन्टा एकदम पसिना आउने गरी चलाएमा कौशीमा काम गर्नुहोस् कोठामा काम गर्नुहोस् है फिजिकल्ली पनि अलिकति काम गर्नुहोस् अहिले चाहिँ हामी वर्षा रावतलाई आफ्ना किशोर अवस्था भनिदिनका लागि खुल्लो डटकममा जोड्दैछौ रविन्द्रले वर्षाजीको वर्षा रावत नायिका वर्षा रावतको किशोर अवस्था ठिक्क पारेर राख्नुभएको छ क्लिक गर्नुहुन्छ हामी सुन्न थाल्छौ
2: म चाहिँ काठमाडौँमै जन्मेको होइन प्रसुद्धि गृहमा 50 साल मङ्सिर 28 गते अनि त्यसपछिबाट मेरो एभ्रिथिङ ग्रोथहरूदेखि लिएर पढाइहरू एभ्रिथिङ सबै यहीँ काठमाडौँमै भयो कोटेश्वरमा अब मम्मी ड्याडी अनि दुइटा भाइहरू छ ट्विन्स जुडुवा उनीहरू चाहिँ अब खासै पढाइ चाहिँ मन मलाई खासै पढाइ चाहिँ मन लाग्दैन थियो होइन सो अलिअलि अब पढाइ लै गर्नै पर्छ भन्ने जस्तो चाहिँ हुन्थ्यो मलाई होइन अनि जसो तसो चाहिँ पास हुन्थे अब कतिपय सानसानो बेलामा चाहिँ कतिचोटि चाहिँ फेल पनि भयो होइन अनि एकदम पिटा खाने मैले ड्याडीको होइन एकदमै पिट्छिन्थ्यो कि ड्याडीले पनि एकदम स्ट्रिक्ट होइन कहीँ बाहिर जानु पनि नदिने धेरै खेल्न नदिने होइन अब एक्लै छोरी थिएँ 9 वर्षसम्म एक्लै थिएँ अनि त्यही भएर अलिअलि पुलपुल लिएको पनि थिएँ तर साथसाथै कुटाइ पनि धेरै खान्थेँ मैले बिकज मेरो ड्याडी एकदम स्ट्रिक्ट हुन्थ्यो होइन रिसा पनि एकदम रिसा होइन त्यस्तो गाह्रो चाहिँ थिएन होइन तर एउटा ड्याडको र मेरो एउटा राम्रो पार्ट चाहिँ के थियो भने मेरो टाउकोमा एकदम जुम्रा पर्थ्यो होइन म सानो हुँदाखेरि अनि ड्याड चाहिँ अफिसबाट आउने अनि हेर एकदमै ड्याड चाहिँ एकदमै मलाई एकदम केयर गर्ने क्या अनि जुम्रा जान लाग्ने जहिले एभ्री डे ड्याडी आउने अफिसबाट अनि जुम्रा जाने अनि मलाई एकदम मन पर्दैन थियो कि त्यति बेला अब अहिले चाहिँ सुन्दाखेरि क्युट लाग्छ होइन अहिले त्यो सम्झिँदाखेरि एकदमै स्विट लाग्छ होइन बट त्यतिखेर चाहिँ एकदम रिस उठ्थ्यो क्या ड्याडले चाहिँ काहीँ नपाएर मलाई रिस पोख्ने भने जस्तो लाग्थ्यो क्या त्यति बेला चाहिँ
3: अनि आमा कस्तो हुनुहुन्थ्यो
2: मम पनि अलिक स्ट्रिक्ट नै हुन्थ्यो मेरो ड्याड पनि त्यस्तै मम पनि त्यस्तै ममले पनि अब एकदम पिट्ने ममले पनि पिट्थ्यो अनि माया पनि गर्ने हो गर्न चाहिँ होइन तर अब सानो बदमासी गर्यो भने पनि धेरै पनिसमेन्ट पाउने भनौँ न त्यस्तो थियो हामी चाहिँ अब जस यहाँ बट ड्याड ममको रिलेसन चाहिँ एकदम राम्रो थियो छ पनि अझै पनि छ म त त्यही त एभरेज भनौँ न जसो तसो पास हुने खालको मेरो ड्याडलाई चाहिँ जहिले पनि अब पढाइमा चाहिँ जेसुकै होस् तर पढाइमा राम्रो होस् भन्ने हुन्थ्यो होइन त्यो चाहिँ कहिले भएन जस यहाँ जसो तसोसम्म चाहिँ गरिन्थ्यो होइन बट मेरो ड्याडलाई चाहिँ एकदमै रहर थियो कि मलाई ब्याङ्कर बनाउने होइन ब्याङ्कमा जागिर गरोस् भन्ने अनि त्यसको लागि चाहिँ एकदमै पढाइसिन्थ्यो हेर त अब छोरी मान्छे भएपछि यस्तो यस्तो हुन्छ यस्तो यस्तो अब्सट्राकल्सहरू आउँछ होइन तैँले पढ्नुपर्छ नत्र मान्छेहरूले हेर्छन् यताउति भनेर एकदम सुनाइसिन्थ्यो अब आफूलाई पढ्न मन नलाग्ने अनि ल ल ह्याक गरौँला नि जे मन लाग्छ गरौँला यताउति भनिन्थ्यो कि मनमा चाहिँ अनि तर जे खासै चाहिँ मन लाग्दैन थियो मलाई पढ्न
3: तपाईँको स्कुलिङ चाहिँ कहाँबाट
2: मेरो स्कुलिङ चाहिँ स्वर्णिम तारा विद्या सदन हो घर नजिकै छैन त्यो घर नजिकै राखिदिनु भयो कि पहिला चाहिँ टाढा थियो मेरो स्कुल होइन क्लास 3 चाहिँ मैले मेरो लाइन भनेर पढेँ तिनकुनेमा अनि क्लास 4 क्लास 10 चाहिँ स्वर्णिम तारामा पढेँ अनि एकचोटि चाहिँ मैले लभ स्कुल चेन्ज गरौँ न त यो त अब एक त यो स्कुल खासै राम्रो पनि छैन खासै राम्रो पनि पढाएर हुँदैन बरु अलि ठुलो स्कुलमा पढौँ भनेर पनि भनेको थियो अनि भिएस निकेतनमा जोइन गर्ने जस्तो कुरा भएको थियो बट त्यो कुरा भएको एक दुई दिनपछि चाहिँ त्यहाँ धेरै किडन्याप्सहरू भयो क्या भिएसको स्टुडेन्ट्सहरूलाई किडन्याप गरेर यताउति भनेर त्यसपछि पुग्यो रहर पुग्यो मलाई अरू स्कुलहरूमा पढ्ने यही ठिक छ भने जस्तो भयो 9-10 पुगेपछि चाहिँ मलाई त्यस्तो झन् पढ्न मन नलाग्ने होइन अब त्यतिखेर चाहिँ अब हार्मोन चेन्ज भएर पनि हुनसक्छ होइन अब अरू अरू चिजहरूतिर जाने होइन जस्तै फिल्महरू धेरै हेर्ने एकदमै होइन केटाहरूप्रति अट्र्याक्ट हुने त्यस्तो खालकोहरू हुँदै गयो होइन अब त्यो एज त्यस्तो भएर पनि हुनसक्छ होइन अनि जो हेर्यो त्यही राम्रो लाग्ने केटाहरूलाई जिस्काउने म एकदमै धेरै फ्रेङ्क पनि थिएँ होइन त्यति स्कुलमा साथीहरूसँग धेरै हल्ला खल्ला गर्ने, घुम्न जान मन पर्ने, अब कहीँ टुरमा जानु पर्यो भने एउटा साथीहरूसँग अब जस एउटा केटा साथी चाहिँ जाने तिमी पनि आऊ है मसँग भने जस्तो हुने होइन, जस अलिकति अट्र्याक्सन चाहिँ हुन्थ्यो केटाहरूसँग चाहिँ। अहिलेको जेनेरेसनमा चाहिँ मैले हेरे अनुसार त्यति बेला चाहिँ मलाई एकदमै म त एकदम चण्डाल छु होइन, एकदम चन्टु होइन, अब हुन्छ नि एकदमै ल केटा भनेपछि यस्तो उस्तो भन्ने त्यति बेला लाग्थ्यो, तर अहिलेको जेनेरेसन हेर्दाखेरि चाहिँ होइन म त सोझै रहेछ जस्तो लाग्ने कि अब बिकज अहिलेको जेनेरेसनमा मैले चाहिँ धेरै के सुनेको छु नि म त ट्रु लभ गराएको छ ट्याटु स्याटु बनाउने त्यस्तो त्यस्तो अहिले टिनेजर्सहरू जुन गरिरहेको छ नि त्यतिसम्म चाहिँ पुगेको थिइनँ म। अब कतिपय त हाँस पनि उठ्छ होइन, अनि कुनै कुनै टिनेजर्सहरूले चाहिँ ठ्याक्क मैले जे जे गराएको छु नि व्यवहार त्यस्तै त्यस्तै व्यवहार देखाउँथ्यो होइन, अट्र्याक्सन खोज्ने होइन एकदमै, अनि ल म एकदमै अटेन्सन सिकरहरू हुन्छ नि त्यस्तो त्यस्तो व्यवहारहरू होइन जुन उनीहरूले गर्छ नि, त्यति बेला मैले पनि गरेको थिएँ होइन, अनि मलाई पनि एकदम हाँस उठ्थ्यो कि मलाई बच्चाको कुरा याद आएर हाँस उठ्थ्यो होइन यसले यो गर्न खोज्यो कि हो भने ठ्याक्कै थाहा हुने होइन आफ्नो सो। अनि अहिले चाहिँ कतिपय धेरै जुन टिनेजर्सहरू हुनुहुन्छ नि ट्याटु स्याटु बनाउने हात हात काट्नेदेखि लिएर यस्तो यस्तो केटाको लागि केटीको लागि भनेर, अब त्यो आई थिङ्क यो चाहिँ अब प्यारेन्ट्सको गाइडेन्स नभएर पनि हुनसक्छ। अब मेरो त प्यारेन्ट्स कस्तो भने मेरो प्यारेन्ट्स एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो होइन, सो मैले त केही सेयर गर्न सक्दिनँ थिएँ होइन, सो मैले पनि त्यस्तो त्यस्तो हरकतहरू गरेको थिएँ होला टिनेजर्सको बेला मैले सेयर गर्न नमिल्ने भएर। आई थिङ्क अहिले चाहिँ जुन छ नि अहिले चाहिँ प्यारेन्ट्सहरू पनि अब अलिकति टिनेज आफ्नो बच्चाहरूप्रति अलिकति फ्र्याङ्क हुनुपर्ने होइन, अलिक साथी जस्तो व्यवहार होइन, आमा बाउ जस्तो छँदैछ होइन, स्ट्रिक्टनेस पनि चाहिन्छ तर अलिकति फ्र्याङ्कनेस पनि होस् जस्तो लाग्छ मलाई, एउटा बोल्डनेस हुन्छ नि त्यो बोल्डनेस चाहिँ चाहिन्छ कि एउटा, तर बच्चाले आमालाई रेस्पेक्ट गर्नुपर्छ होइन, बाबा आमालाई रेस्पेक्ट गर्नुपर्छ, साथी सोचेर पनि अब एकदम हेप्ने खालको पनि होइन होइन, एउटा एक किसिमले त्यो डिस्टेन्स पनि राख्नुपर्छ, साथसाथै अलिकति छोराछोरीलाई भन्न इजी पनि होस् कि ल ड्याड मम्मी मैले यस्तो यस्तो एउटा फिल भइरहेछ मलाई होइन, यस्तो यस्तो फिलिङ्सहरू आइरहेछ के गर्ने हो के हो यो जस उनीहरू डिस्कसन गर्न सक्ने होस्। इलेभेन टुवेल्भमा हुँदाखेरि चाहिँ मलाई त्यस्तो अरू त्यस्तो अट्र्याक्सन चाहिँ केही पनि भएन होइन, आई वाज ओन्ली फोकस्ड अन लाइक मेरो साथीहरूले के सोच्छ मेरो बारेमा। मलाई त धेरै केटाप्रति अट्र्याक्ट हुने भनेको 9 र 10 भयो होइन, जुन 10 र 11 चाहिँ 11-12 चाहिँ कस्तो भने ल है मैले चाहिँ आफ्नो लय खयमा राम्रो गर्नुपर्छ बिकज अब कलेज मेरो कलेज पनि ठुलो कलेज थियो त्यतिखेर एकदमै रिच पिपलहरू आउँछ कि त्यहाँनिर होइन, अब साथसाथै स्कलरसिपहरू भएको पनि हुन्थ्यो होइन, एन्ड देन मलाई चाहिँ नि ल है त मैले चाहिँ मेरो लय खयमा ध्यान दिनुपर्छ है भनेर चाहिँ आउँथेँ होइन, हुन्थ्यो त्यो त्यस्तो दिमागमा, अनि एकदम मेन्टेन गर्न खोज्ने कि अब सकि नसके पनि मेन्टेन गर्न खोज्थेँ, सो अफ गर्न खोज्नेदेखि लिएर एभ्रिथिङ होइन, अब स्कुटर चाहियो भन्ने होइन घरमा पनि जस्तो जस्तो त्यस्तो अलिकति आउट अफ लाइक बक्समा गएँ म।
1: सबै हिस्सी परेको नायिका मात्रै लाग्छ, संजोग र वर्षासँग अलिकति बढी क्लोज पनि भएको हिसाबले पनि होला, थुप्रै नायिका नायक नायिका नायिकाहरूप्रति सम्मान त छँदैछ, त्यहीमाथि वर्षा चाहिँ आफ्नै बहिनी जस्तो पनि लाग्छ। वर्षा रावतको यो किशोर अवस्था तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रियाका लागि हाम्रो वाट्सएप नम्बर 98010 81 610 र हाम्रो फेसबुक पेज facebook.com/खुन्नुली दुवै अप्सनहरू खुल्ला छन्, प्रतिक्रिया दिनुहोला, हामी तपाईँको प्रतिक्रियाको प्रतीक्षामा हुनेछौँ। किसिमको चाहिँ आउनेछ
0: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी, सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप द सोलुसन इट्स अ कुल धुली .com ग्याप द सोलुसन इट्स अ कुल धुली .com।

0: Lucifer relationship. Kundali. Generation gap. Ahai no pai hun sa break. Oh no. Benson career ko. Confusion education ko. Love. Tragedy attraction.
1: भिङ्गोरी गर्मी रातपछि चकमन्न अलिअलि चकमन्न अँध्यारो त्यहीमाथि अलिअलि चिसो चिसो काठमाडौँको मुड रेडियो स्टुडियो कमेडी आइट नारायणेश्वर मार्गको वास्तवमा हामी अन्डरग्राउन्ड स्टुडियोमा छौँ वास्तवमा यो भूमिगत स्टुडियो छ स्टुडियोबाट बोलिरहेका छौँ रविन्द्र अर्जुन दिपेन्द्र तपाईँसँग छौँ तपाईँ हामीसँगै अर्को एकजना साथी पनि हुनुहुन्छ यहाँनिर चाहिँ अमरजी आउनुभयो वर्षा आउनुभयो अनि त्यसपछि अब चाहिँ हामी धीरज राईलाई जोड्दैछौ धीरज राई लगत्तै बेनी सामल खुल्लु डट कममा उहाँको किशोर अवस्था हामी बेनी सामल खुल्लु डट कम जोड्दैछौ अहिले चाहिँ धीरज राई
2: नमस्ते म गायक धीरज राई र यो खुल्लुली डट कम सुनिरहनुभएका हाम्रा सम्पूर्ण लिसनर्सहरू मेरो फ्यानहरू सबैलाई म हार्दिक गर्न चाहन्छु। अब मेरो बाल्यकालको अवस्थाको कुरा गर्दाखेरि अहिले सम्झिँदाखेरि के लाग्छ भन्दाखेरि बाल्यकालमा बनेकै कतिपय त्यो कुराहरू अहिले आएर इस्टाब्लिस भएको छ भनौँ न, जस्तो गीत गाउने क्रमहरू पनि सानोदेखि नै देखिया थियो झल्को, अलिअलि कविता लेख्थेँ, अलिअलि लेख लेख्थेँ, अब त्यही झल्को अहिले आएर म एउटा भनौँ लेखक छु, विभिन्न पुस्तकहरू लेख्छु। सानोदेखि डान्स गर्न मन लाग्थ्यो अनि अब अहिले डान्सर सिङ्गर नै बने होइन, अलिकति मलाई अङ्ग्रेजी विषय मन पर्थ्यो, मैले अब अङ्ग्रेजीमै मास्टर्स डिग्री सकेँ, अलिकति घरको नक्साहरू अलिकति सानोदेखि ड्रइङ पनि राम्रो थियो मलाई र अब अहिले एउटा आर्किटेक्ट पनि हुँ म। मोटामोटी चाहिँ त्यो सानो बेला नै यो मान्छे भविष्यमा गएर के बन्छ भन्ने चाहिँ त्यो किसिमको एउटा झल्को चाहिँ आउँदो रहेछ भन्ने चाहिँ मलाई लाग्छ कि। अब सानो बेला कुरा गर्दाखेरि बाल्यकालमा एकदमै चञ्चले क्रिएटिभ एकछिन छुकछुक एकछिन राम चुप्लाएर बस्न नसक्ने केही न केही काम गरिरहने पुरानो रेडियोहरू बनाउने अथवा चाहिँ कुनै मान्छे देख्यो भने उसको तस्विर बनाइहाल्ने म भविष्यमा गएर यस्तो घर बनाउँछु भनेर कोर्ने अनि त्यसपछि त्यतिखेर चलेको गायकहरूको कपी गर्ने अनि मिथुन चक्रवर्ती एकदमै हिट थिए मिथुन चक्रवर्तीको त्यो उसको त्यो कम्मर हल्लाउनेहरू आफू पनि सिक्न ट्राई गर्ने अनि माइकल ज्याक्सनको जस्तो लामो कपाल बनाउने त्यस्तै लेदरको ज्याकेट लगाउने यी सोखहरू चाहिँ मेरो सानोमै थिए कि। यसो हेर्दो रहेछ मान्छेले सानोमा जस्तो छ लगभग पछि गएर त्यो देखाउँदो पनि रहेछ र आफूले चाहेको विषयमा आफ्नो इन्ट्रेस्ट भएको विषयमा अगाडि बढ्यो भने त्यो सफल पनि भइदो रहेछ। अब बेसिकली मेरो घरमा धारणा के थियो भने एजुकेसन मस्ट, पहिलो नम्बरमा एजुकेसन, जागिर खानको लागि होइन अथवा चाहिँ एउटा एजुकेसन भनेको पैसा कमाउने भन्दा पनि मोर लाइक आफूलाई एजुकेटेड बनाउने, माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउने क्रम चाहिँ शिक्षाले गर्छ भन्ने चाहिँ मेरो बुवा मुवाबाट मैले सिकेको हुँ। टिनेजमा चाहिँ अब गीत सङ्गीतमा बढी सोख, अब भनौँ न टोलको विभिन्न दसैँ तिहार विभिन्न चाडपर्वहरूमा म जान्थेँ, गीत गाउँथे, टोलको एउटा काइन्ड अफ सेलिब्रेटी नै थिएँ म, नाटक खेल्नुपर्ने, अभिनय गर्नुपर्ने, डान्स गर्नुपर्ने अनि गीतहरू गाउनुपर्ने, गीतमा पनि अलिकति सोम्यानसिप नाच्ने खालको गीतहरू रुचाउने अनि साथीहरू धेरै बनाउनु पर्ने अनि मोटामोटी भनौँ न बाजाहरू मन पराउने, अब तपाईँको यो मादलहरू होइन सानोमै मादल पनि मलाई मन पर्थ्यो अरे, मम्मीले चाहिँ कसरी थाहा पाउनुभएछ भने त्यो सानोमा हुँदा किचनमा पसेर मैले त्यो चम्चाले चाहिँ पुरै भाँडाहरू ठाङठाङ र ठुङठुङ बजाउँदा मलाई आनन्द आउँथ्यो अरे, अनि त्यहाँपछि मम्मीले चाहिँ यसलाई सायद बाजा ल्याइदियो भने यसले रोक्छ भनेर मलाई एउटा बाजा मादल ल्याइदिनु भएको रहेछ, त्यो मादल चाहिँ एकदम ठुलो भएको रहेछ, त्यसपछि मैले त्यो मादल चाहिँ एकचोटि आएर देब्रेमा ध्याङ गर्यो, फेरि खुर्र कुदेर गएर अर्कोमा त्याङ गरेर यसरी कुद्दै कुद्दै म बजाउँथेँ अरे, अनि हुँदाखेरि चाहिँ मलाई एकदिन वाक्क लागेर म मादल माथि नै बसेर अनि दौडिन नपर्ने गरी यसो झुकेर यतातिर दाङ अर्कोतिर तिङ गरेर बजाउँथे अरे। भनेपछि सानोमा म्युजिकप्रति एकदम मेरो लगाव थियो अनि सानोमै चाहिँ मलाई विभिन्न अब त्यतिखेरको राजनीतिक पार्टीहरूले चाहिँ मलाई उछालेर चाहिँ मञ्चमा गीत गाउन लाउनुहुन्थ्यो अरे। काङ्ग्रेसले काङ्ग्रेसी खालको गीत लगाउने अनि भनौँ त्यतिखेर पञ्चायत काल थियो, पञ्चायतले यो चाहिँ गीत गाउनुपर्छ बाबु भनेर पञ्चायत पनि गाउँथे अरे म। फेरि यता कम्युनिस्टहरूको थियो अरे, उहाँहरूको पनि अब कम्युनिस्ट किसिमको गीत बनाउँथे अरे। जे सबै ठाउँमा चाहिँ मलाई राम्रो गाउँथेँ म भनेर चाहिँ मलाई ब्याकग्राउन्डमा कुरा गर्नुहुन्छ होइन। त्यतिखेर बाहेक पढाइ पनि राम्रो थियो मेरो, अब क्लासमा पनि एकदम राम्रै विद्यार्थी थिएँ मैले। अब एसएलजीमा पनि मैले 72% स्कोर गरेको हो, जसले गर्दा चाहिँ मैले जुनै पनि विषयमा नाम निकालेँ होइन, जस्तो मेडिसिनमा पनि मैले नाम निकालेँ, इन्जिनियरिङमा पनि नाम निकालेँ होइन, एक नम्बरमै थियो। तर मलाई यो चिरफार मन नपर्ने हुनाले मैले मेडिसिन पढिनँ, मैले इन्जिनियरिङ पढेँ। र सानोमा यस्तै हो, अलिकति क्रिएटिभ रहेछु अहिले हेर्दाखेरि, एकदम क्रिएटिभ चञ्चल केही न केही गरिरहनु पर्ने नेचर चाहिँ थियो रहेछ। अब साथीहरूलाई के भन्नुपर्छ भने मैले अब आफू सानो हुँदाखेरि जेनरली आमा बुवाले पनि भन्छ 15 वर्षसम्म एउटा राम्रो गाइडेन्स दिनुपर्छ भन्नेबाटै हामीले बुझिसक्यौँ कि 15 वर्षसम्मको एउटा एज भनेको चाहिँ लगभग फ्युचरमा के बन्छ भन्ने चाहिँ त्यतिखेर देखिसकिन्छ। त्यो भएकोले एउटा भनौँ न 15 वर्षसम्मको एज एउटा एकदमै लर्निङ फेज हुन्छ होइन, अनि 15 वर्षदेखिको 25 वर्षको एज अथवा 22 वर्षको एज भनेको पूर्ण रूपमा आफूले जीवनमा चाहिने स्किल्सहरू लिने, पढाइको स्किल्स लिने, अथवा त म्युजिकमा जाने भने म्युजिकको बेसिक सङ्ग्रह तालिमहरू लिने, के विषयमा जान मन लाग्छ त्यो विषयमा दक्ष हुने काम चाहिँ 25 वर्षसम्ममा तपाईँले गरिसक्नुपर्छ। र तपाईँले 25 वर्षदेखिको उमेर 50 वर्षसम्मको उमेर चाहिँ आफ्नो लागि र आफ्नो देशको लागि दिने एउटा चाहिँ क्रिमी एउटा एज हो होइन। त्यो भएकोले हामीले अलिकति आफूलाई पनि सोचौँ र आफ्नो देशको लागि पनि सोचौँ, आफ्नो परिवारको लागि सोचौँ। त्यो भएकोले गर्दाखेरि यो 15 वर्षदेखि 50 वर्षसम्मको साह्रै मूल्यवान एज हो। यो एजले देशलाई पनि भलो गर्छ। यही देशमा यही उमेरमा नै राम्रा डक्टर, इन्जिनियर, सिङ्गरहरू होइन, त्यो एजमै बन्ने हुनाले यो एजलाई एकदमै सदुपयोग गरौँ के। तर हामी धेरै जसो चाहिँ इन्जोयमा बढी लागेर फ्युचरमा चाहिँ अब कस्तो हुन्छ भने तपाईँले दुइटै हातमा लड्डु पाउनुहुन्न, कि पहिला दुःख कि पछि, पहिला दुःख अनि सुख, कि पहिला सुख अनि पछि दुःख, त्यो त घुम्दै आइ नै हाल्छ कि। तपाईँ मान्नुहोस् तपाईँ अहिले 21 वर्षको उमेरमा तपाईँको यी टिनेजरमा हुनुहुन्छ अथवा यङमा हुनुहुन्छ भने तपाईँले अहिले जति बढी आफ्नो समय खेर फाल्नुहुन्छ त्यो तपाईँले पे गर्नुपर्ने हुन्छ तपाईँको आफ्नो अरू एजमा गएर, त्यसको तपाईँले काहीँ न काहीँ त्यो दुःख भोग्नुपर्ने हुन्छ होइन। सो बेटर चाहिँ के छ भन्दाखेरि एउटा सिधा अर्थमा 15 वर्षदेखि 25 वर्षसम्म आफ्नो क्यारियर के छ बनाइहाल्नुहोस्। पढ्ने भने पढेर त्यो एउटा होइन एउटा सर्टेन मास्टर्ससम्म गरिहाल्नुहोस्। ए अब तपाईँ इन्जिनियरिङ गर्नुहुन्छ भने मोटामोटी इन्जिनियरिङ भइसक्नुहोस्, डक्टरको लागि पनि बेसिक पढिसक्नुहोस् होइन, गिटार सिक्नुहुन्छ भने गिटारमा पोख्त भइसक्नुहोस्। त्यो भएकोले यो मलाई लाग्छ 15 to 25 चाहिँ एकदमै आफूलाई स्ट्रङ बनाउने एउटा टाइम हो, किनभने तपाईँले 25 वर्षसम्ममा जे अचिभ गर्नुहुन्छ त्यो अचिभमेन्टलाई लिएर नै तपाईँको जीवन चल्छ भोलिको दिनमा कि। त्यो भएकोले गर्दा यो उमेरलाई अलिकति सिरियसली लिनुपर्छ। तर कोही कोही साथीहरू अब अलिकति बढी रमाइलोमा बहकिन पनि सक्छन्, तर त्यसो होइन, तपाईँले कन्फर्म लेखेर राख्नुहोस्। तपाईँले उमेरमा बढी सुख खेल्नु भने एउटा टाइममा आएर तपाईँले दुःख पेल्नै पर्छ, तर एउटा टाइममा तपाईँले दुःख गर्नुभयो भने जीवनभरि सुख पाइन्छ।
1: जहिले हेर्दा पनि उस्तै, यो चाहिँ यसको पछाडिपट्टि धीरज राईको किशोर अवस्थाबाट हामी बुझ्नुपर्ने जान्नुपर्ने कुरा त एक लेभलमा छ रहेछ, आफूले आफ्नो हिसाब लिन सकिन्छ। तर धीरज राईलाई, आदरणीय धीरज राईलाई जहिले हेर्दा पनि उस्तै लाग्ने चाहिँ सायद उहाँ सङ्गीतमा हुनुहुन्छ, सृजनशील काममा हुनुहुन्छ, स्टेजमा हुनुहुन्छ होइन, हरेक स्ट्रेसलाई उहाँले स्टेजमा पोख्नुहुन्छ जस्तो लाग्छ। हुन्छ नि दर्शकसँग श्रोतासँग नजिक भएपछि उहाँले आफ्नो त पिरचन्द्र भुल्नुहुन्छ, जहिले पनि सदाबार लाग्छ मलाई चाहिँ उस्तै नै लाग्छ। धीरज राईको आगामी दिन पनि धेरै राम्रो रहोस्। अनि तपाईँलाई आजको श्रृङ्खला कस्तो लागिरहेको छ खुल्लु .com को केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने हामीलाई खबर गरिदिनु होला फेसबुकमा facebook.com/खुल्लुली, त्यसै गरी वाट्सएप नम्बर 98 81 86 66 हाम्रो टेलिफोन नम्बर के अरे वाट्सएप नम्बर हो, मेसेज गर्न सक्नुहुन्छ, प्रतिक्रिया दिन सक्नुहुन्छ। एकैछिनपछि बेनिसा हमाललाई हामी खुल्लु .com मा जोड्दैछौँ।

0: बिनिसा हमाल नेपालको चलचित्र उद्योगमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ एक हिसाबले भन्यो भने निकै नै सफल नायिका पनि हुनुहुन्छ। बिनिसा हमालको किशोर अवस्था कस्तो थियो, कसरी चलचित्र क्षेत्रमा आइपुग्नुभयो, उहाँका केही अन्तरङ्ग कुराकानी हामी यहाँले जोड्दैछौ। अब चाहिँ बिनिसा हमाल खुल्दु.com।
1: नमस्कार, म कलाकार बिनिसा हमाल। मेरो जन्म चाहिँ नारायणगढ चितवनको गीतानगरमा भएको हो र मेरो बाल्यकाल चाहिँ त्यस्तो धेरै इन्ट्रेस्टिङ सेयर गर्नु पर्ने त केही पनि छैन। एकदमै ज्ञानी बच्चा थिएँ तर अलिकति इन्ट्रोभर्ट थिएँ। स्टडियस र एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा चाहिँ अलिकति फरवर्ड थिएँ। सो नर्मल नै रह्यो मेरो बाल्यकाल, जस्तो अरू बच्चाहरूको जस्तै हुन्छ नि। तर त्यस्तो सम्झिनै पर्ने, चकचक गरेर या दुःख दिने टाइपको चाहिँ थिइनँ, त्यो चाहिँ सम्झना छ मलाई।
2: घरमा को को हुनुहुन्छ तपाईँको?
1: मम्मी, ड्याडी, मेरो भाइ, म अनि मेरो फुपू, सानो फुपू। म फिफ्थ स्ट्यान्डर्डमा, सिक्स्थमा र सेभेन्थमा चाहिँ फर्स्ट भएको थिएँ। एसएलसीमा मेरो फर्स्ट डिभिजन आएको थियो होइन, टप फाइभसम्म चाहिँ पढेको थिएँ, किनभने एटबाट चाहिँ मैले स्कुल चाहिँ अर्को स्कुल ट्रान्सफर गर्नु पर्यो कि त्यतिखेर, त्यो कारणले गर्दाखेरि गाली त खाइन्थ्यो नै होइन बच्चा बेलामा। अब कोही पनि बच्चाले गाली नखाने भन्ने त हुँदैन, कहिलेकाहीँ अब पढाइमा फोकस हुँदैन, फर्स्टमा प्रायोरिटी पढाइ हुन्छ। जो पनि बुवा आमाको लागि जब बच्चा सानो हुन्छ भने पढाइमा नै फोकस गरोस् भन्ने हुन्छ। कहिलेकाहीँ खेल्नु मन लाग्थ्यो, अब कहिलेकाहीँ गाउँ डुल्न गइन्थ्यो होइन, त्यो कारणले गर्दाखेरि गाली खान्थे। अनि भाइसँग त्यस्तो बदमासी गरेको चाहिँ खासै छैन। बाबु पनि इन्ट्रोभर्ट, म पनि इन्ट्रोभर्ट भएको कारणले गर्दाखेरि अब सानोमा त अलिकति नेचर फरक हुन्छ होइन। लुकेर फिल्म हेर्ने कस्तो हुन्थ्यो भने, त्यतिखेर डिभीडीको चलन थियो नि त, अनि गाउँको पर्टिकुलर एउटा घरमा चाहिँ फिल्म देखाइन्थ्यो कि, अनि फिल्म हेर्नलाई चाहिँ गाउँभरिको मान्छेहरू जान्थ्यो। त्यतिखेर लुकेर चाहिँ बाबु र म चाहिँ हेर्न जान्थ्यौँ कि, हिन्दी फिल्महरू, नेपाली फिल्महरू पनि, पहिला पहिलाको पुरानो त्यो चाहिँ गर्न जान्थ्यो। त्यो गए त्यसरी जाँदाखेरि चाहिँ फर्केर आउँदाखेरि चाहिँ गाली खाएको सम्झना चाहिँ छ। साथीहरूसँग खासै मैले धेरै साथीहरू बनाइनँ। मैले स्कुल लेभलको साथीहरूको कुरा गर्ने हो भने मलाई यादै छैन कि मसँग कतिजना साथीहरू हुनुहुन्थ्यो भन्ने नै। केही साथीहरू हुनुहुन्छ अहिले टचमा, मलाई मेसेज गर्नुहुन्छ होइन, तर एकदम बन्डिङ भएको बेस्ट फ्रेन्ड र धेरै साथीहरू ग्रुपमा गर्ने कुराहरू, त्यो चाहिँ मलाई सम्झना नै छैन। मेरो स्कुल लेभलको साथीहरू नै मलाई याद छैन कि। साथीहरू हुनुहुन्थ्यो, स्कुल चेन्ज गरिराख्नु पर्यो, त्यो कारणले गर्दाखेरि पनि स्टेबल भएन कि त्यो फ्रेन्डसिप चाहिँ। सिक्स सेभेनमा चाहिँ मैले भने नि म एकदमै स्टडियस नै थिएँ, पढाइमा नै फोकस थिएँ होइन, अनि त्यो कारणले गर्दाखेरि धेरै त्यो हुन्छ नि, धेरै कुराहरू चाहिँ दिमागमा थिएन कि, यता उता गर्ने ओर साथीहरूसँग फिल्म हेर्न जाउँ या घुम्न जाउँ भन्ने चिजहरू, या अपोजिट सेक्ससँग धेरै अट्र्याक्ट हुने त्यो चिजहरू चाहिँ त्यतिखेरसम्म मेरो विचारमा चाहिँ डेभलप भइसकेका थिएन होला। सिक्स सेभेनको कुरा गर्दाखेरि अलिकति उमेर सँगसँगै हुन्छ नि, बढ्दै चाहिँ गयो होला त्यो चिजहरू होइन, तर त्यतिखेरसम्म चाहिँ मलाई खासै याद छैन। सेभेन्थ स्ट्यान्डर्डमा हुँदाखेरि मेरो जुनियर हुनुहुन्थ्यो एकजना, उहाँले मलाई लेटर पठाउनु भएको थियो कि, त्यतिखेर त पोस्ट कार्डको जमाना थियो नि त, अनि पोस्ट कार्डमा पछाडि लेखेर पठाउनु भएको थियो। म एकदमै रिसाएको थिएँ कि, किनभने त्यो चिजहरू मेरो लागि ठुलो कुरा थियो। जस्तो मेरो घरमा पनि ड्याडी एकदमै स्ट्रिक भएको कारणले गर्दाखेरि, जस्तो मलाई डान्स गर्नु पनि अलाउड थिएन के। मैले लास्ट डान्स गरेको भनेको फोर्थ स्ट्यान्डर्डमा प्यारेन्ट्स डेमा मैले गरेको थिएँ। त्यस पश्चात चाहिँ एउटा प्रोग्राममा म ड्याडीलाई नभनिकन जाँदाखेरि घरमा एकदमै गाली खाएको थियो। त्यो कारणले गर्दाखेरि एकदमै त्यो फ्यामिली ब्याकग्राउन्ड स्ट्रिक्ट भएको कारणले गर्दाखेरि त्यो चिज चाहिँ मेरो लागि एकदमै ठुलो कुरा लाग्थ्यो कि, ला अब मलाई यो मान्छेले यसरी पठायो होइन, यो कुरा मेरो घरमा थाहा भयो भने त एकदमै ठुलो हुन्छ, म के गर्ने, मलाई त घरबाटै निकाल्दैछ होला, त्यस्तो खालको दिमाग याद थियो कि मेरो नाइन्थ स्ट्यान्डर्डमा पनि मलाई याद छ जब मैले स्कुल चेन्ज गरेँ होइन त्यतिखेर मलाई एकजनाले लेटर पठाउनु भएको थियो त्यो पनि मेरो फर्स्ट के भन्छ क्लास टिचरलाई कस्तो हुन्थ्यो भने त्यतिखेर लेटर आयो भने स्टुडेन्टहरू चाहिँ क्लास अफिसमै गएर प्रिन्सिपल सरको अफिसमै आउँथ्यो र कसैको नाममा त्यो ठुलो इस्यु चाहिँ थिएन तर मेरो लागि चाहिँ ठुलो इस्यु थियो कि लेटर आउनु कसैले पठाउनु हुन्छ नि प्रेम प्रस्ताव राखेर म एकदमै कस्तो नेभ रहेछु त्यतिखेर कति इनोसेन्ट रहेछु जस्तो चाहिँ लाग्छ अहिले सम्झिँ त हाँसो पनि उठ्छ कि कस्तो त्यो सानो सानो चिजलाई कति ठुलो बनाएर आफैलाई टर्चर गरिरहँदो रहेछु जस्तो लाग्छ त्यतिखेर धेरै कुराहरूको क्युरियोसिटी हुन्छ होइन सो त्यो चिजलाई चाहिँ तपाईँले कसरी लिने भन्ने कुरा चाहिँ तपाईँमै डिपेन्ड गर्छ कि जस्तो मैले मेरो पास्ट तपाईँहरूलाई सुनाएँ त्यतिखेर मैले मेरो लागि बिग इस्यु थियो कि तर मैले मेरो ड्याडीले के सोचिन्छ भनेर त सोधेको थिइनँ नि त एकपटक मैले मेरो ड्याडीलाई मेरो लेटर आयो भनेर रियाक्सन बुझेको भए सायद त्यो टर्चर मैले आफूले मात्रै फेस गर्नु पर्थेन होला जतिखेर त्यो टर्चर भएको थियो एउटा सर्टेन टाइमको लागि तपाईँ क्युरियोसिटी हुनु एकदमै राम्रो कुरा हो तपाईँहरू आफू डिल गर्न सक्नुहुन्छ जस्तो प्यारेन्ट्समै पनि तपाईँ ममसँग यदि ड्याडसँग कम्फर्टेबल हुनुहुन्न भने ममसँग ओर तपाईँको सिस्टर हुन्छ नि अब केटा हुनुहुन्छ भने ब्रदर ड्याडसँग डिल गरेर यो कुराहरू चाहिँ जान्न आवश्यक छ जस्तो लाग्छ कि अर्को कुरा चाहिँ कहिलेकाहीँ यस्तो हुन्छ कि हामीले प्रोफेसनलाई चुज गर्दैन प्रोफेसनले हामीलाई चुज गर्छ के अब मेरो केसमा कुरा गर्ने हो भने पनि मैले कहिले पनि जुन ब्याकग्राउन्डबाट म आएँ त्यस्तो अब ड्याडी त्यति स्ट्रिक्ट भइसिन्थ्यो कहिले पनि मेरो दिमागमा म एक्ट्रेस बन्छु भनेर सोचेको थिइनँ तर एक्सिडेन्टली आएँ आएपछि मैले इन्जोय गरिरहेको छु कि सायद कहीँ कतै मलाई थियो होला म भोलि गएर भविष्यमा एक्टर बन्छु भनेर त्यो मेरो फ्यामिलीको कारणले गर्दा दबिरहेको थियो होला सायद मैले बुझ्न सकेको थिइनँ होला सो त्यो चिजहरू पनि तपाईँ के गर्न चाहनुहुन्छ भन्ने कुराहरू पनि तपाईँ फोकस हुनुपर्छ र तपाईँ कुनै पनि एजमा गएर इट्स नेभर लेट टु स्टार्ट ओभर अगेन भनेर भन्छ नि कुनै पनि कुरालाई स्टार्ट गर्नलाई कहिले पनि लेट हुँदैन कि तपाईँ डिटरमाइन्ड हुनुहुन्छ प्यासनेट हुनुहुन्छ कुनै चिजमा भने तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ र सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँको सबैभन्दा ठुलो ब्याकबोन भनेको तपाईँको फ्यामिली हो फ्यामिलीसँग कन्सल्ट गर्नु होइन फ्यामिलीले तपाईँको लागि के सोचिरहेको छ हाम्रो एजम्पसनमा त्यो निर्भर हुँदैन कि हामीले फ्यामिलीसँग कुरा गरे पछि मात्रै थाहा हुन्छ उहाँले हाम्रो लागि किनभने सायद त्यतिखेर ड्याडी त्यतिको स्ट्रिक्ट नभएको भए म रङ वेमा पनि जान सक्थ्यो होला होइन त्यो कारणले गर्दाखेरि फ्यामिली तपाईँको लागि कहिले पनि गलत हुँदैन र अर्को कुरा डिटरमाइन्ड हुनुहुन्छ प्यासनेट हुनुहुन्छ कुनै चिजमा भने तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ र सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँको सबैभन्दा ठुलो ब्याकबोन भनेको तपाईँको फ्यामिली हो फ्यामिलीसँग कन्सल्ट गर्नु होइन

0: इजी एक्सेस थिएन कि तपाईँ एक्टिङ सिक्नु मन लाग्यो भने इन्स्टिट्युटहरू थिएन होइन सो अहिले चाहिँ इजी भएको छ तपाईँ एक्टिङ सिक्न चाहनुहुन्छ कि एउटा एक्टरको लागि चाहिने चिजहरू के हुन् त डान्स भयो मार्सल आर्ट भयो तपाईँले भोइस मोडुलेसनदेखि सबैको लागि नै अहिले यति इजी भएको छ कि तपाईँ गएर सिक्न सक्नुहुन्छ सिकेर बुझेर आउँदाखेरि डोर जहिले पनि ओपन छ कि प्यासनेट मान्छेहरूको लागि
1: रेडियो अडियोको स्टुडियोमा सेलिब्रिटीहरू आएको बेलामा हामीले कुनै कुनै समयमा हामीले उहाँहरूका किशोर अवस्थालाई जोडिरहेका थियौँ संग्रह गरेर राखिरहेका थियौँ जहिले सुन्दाखेरि पनि हामीलाई हरेक नयाँ पुस्तालाई यसले काम गर्छ यो सुन्नुपर्छ भन्ने उद्देश्यले नै रेकर्ड गरेका हौँ र भर्खरै बेनी सामालको कथा अथवा किशोर अवस्था तपाईँले सुन्नुभयो हामी रेडियो अडियोको स्टुडियो कमेडी आइट नानेश्वर मार्ग भानेश्वरबाट बोलिरहेका छौँ अब एकैछिनमा हामी गौरी मल्ला दिदीको किशोर अवस्था जोड्नेछौँ.

0: tragedy attracts them.
1: झ्याल रोकाएको चुक्कु लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्, सकारात्मक सोच राख्नुहोस्। आज दिनभरि के काम गर्नुभयो र भोलि के गर्नुपर्ने कामहरू के छन् योजना बनाउनुहोस्, प्लानिङ गर्नुहोस्। रविन्द्रको संकेत छ ढिलो नगरी गौरीमल्ला दिदीको आदरणीय लोकप्रिय अभिनेत्री गौरीमल्ला दिदीको किशोर अवस्था सुनौ, बुझौं, सोचौं र आगामी दिनको गन्तव्य चोखौं। गौरीमल्ला दिदी
2: नमस्कार, म नायिका गौरी मल्ल। मेरो बाल्यकाल सुन्दर हो, अलिकति कस्तो भने म आफैमा चाहिँ एकदम अन्तर्मुखी स्वभावको बच्चा थिएँ। अलिकति डर ममा थियो, थाहा छैन अब त्यो किन थियो, त्यस्तो कुनै एकदम रिजन त मलाई अहिलेसम्म थाहा छैन। तर मलाई जुङ्गा भएको मान्छे देखेर पनि डर लाग्थ्यो मलाई। कुनै अलि ठुल्ठुलो जुङ्गा भएको मान्छे देख्यो भने म ढोका पछाडि लुक्न जान्थेँ। ऊ जोगीहरू त्यति बेला जोगीहरू घर घरमा माग्न आउने चलन थियो, अलख निरञ्जन भनेर। त्यो जोगीहरू देख्यो भने पनि मलाई डर लाग्थ्यो, त्यो डर किन थियो थाहा छैन। त्यसपछि अनि मलाई मेरो दिजु, मेरो बहिनी, हामी तिनजनाको परिवार, छोरीहरू, छोरा थिएन। अनि तर दाजुभाइको सानो हुँदाखेरि कहिले मलाई मतलब पनि हुँदैन थियो, साथी जस्तै दिदी बहिनीहरू हामी हुर्क्यौं। बुवा मुवाले एकदम माया गरेर हुर्काए तिनै छोरीलाई। म चाहिँ माइली। अनि मेरो बुवालाई मान्छेहरूले भन्थ्यो अरे छोरा पाउनु पर्छ, छोराको लागि पनि बरु अर्को बिहे गर्नु भनेर नि भन्थ्यो रे। रेको कुरा है, अब थाहा छैन। तर मेरो बुवाले कहिले पनि छोरालाई बढावा चाहिँ उसले कहिले पनि दिइबक्सेन। सो अहिले त्यो कुरालाई लिएर मेरो बुवा एकदम ह्याप्पी, मैले छोरा पाएको भन्दा छोरीहरूले अझ बढी मलाई चाहिँ केयर गर्छन् भन्ने कुरा अहिले गरिबक्सिन्छ। जस्तो छोरीहरूले केयरिङ पनि हुन्छन्। बाल्यकाल मेरो एकदम सुन्दर तरिकाले बित्यो। पढाइ मेरो राम्रो थियो, नराम्रो होइन। पछि बिस्तार बिस्तारै अलिकति एभरेज हुँदै गयो। बच्चामा चाहिँ एकदमै राम्रो थियो। पछि अलिकति ठुलो हुँदै गएपछि चाहिँ सब्जेक्ट वाइज मलाई म्याथ मलाई कहिले पनि मनपर्ने सब्जेक्ट भएन। अनि म जहिले पनि इग्नोर गर्न चाहने सब्जेक्ट हो म्याथ मलाई किन। अनि म्याथ्स मेरो नराम्रो भएपछि अब साइन्स पनि खासै मेरो राम्रो हुने उद भएन।

कुन चाहिँ डाक्टर हुने त्यो किसिमको त्यो कन्फ्युजनको पढाइ के त्यस्तो थियो। अब कलाकार हुनु रहेछ त्यसैले साहित्यमा बढी रुचि बच्चादेखि नै पढ्न एकदमै मनपर्ने कोर्स बुक बाहेक मैले बाहिर अरू किताबहरू एकदम धेरै पढ्थेँ मैले रमाइलो लाग्थ्यो मलाई चाहे त्यो बाल साहित्य होस् चाहे अब त्यति बेला निस्किने मधुपर्क होस् गरिमा होस् अहिले निस्किने भन्दा अलिक फरक डिजाइनमा निस्किन्थ्यो त्यति बेला तर म एकदम इन्ट्रेस्ट लिएर पढ्थेँ मलाई एक एक कुराहरू चाहिँ नि याद हुने मेरो मेमोरी एकदम शार्प थियो त्यति बेला पढाइमा एकदमै उपन्यासहरू पनि बिस्तारै अलिक किशोरावस्थामा गएपछि उपन्यासहरूतिर बढी उभयो मलाई सस्पेन्स थ्रिल अनि सेन्टिमेन्ट रोमान्टिक जस्तो पनि उपन्यास मलाई एकदमै मनपर्ने मलाई हररहरू चाहिँ मलाई मन नपर्ने अलिकति कस्तो दिमागले त्यसलाई एक्सेप्ट नगर्ने त्यस्तो किसिमको थियो जे हरेक लाइफको त्यो बच्चादेखि लिएर किशोरावस्थासम्मको समय मेरो एकदमै अर्कै किसिमको रमाइलोमा मेरो चाहिँ नि गयो र एउटा नछुट्याइ भन्नुपर्ने कुरा चाहिँ कस्तो भने म अलिकति ड्रिमिङ बच्चादेखि नै हरेक कुरामा चाहिँ नि इमेजिनेसन गर्ने बच्चा कि त्यस्तो थिएँ अनि जस्तो मेरो केही साथी सर्कल थियो स्कुल जाने हामी गफ गर्दै गर्दै जाँदाखेरि एक अर्कालाई आफ्नो आफ्नो ड्रिम राति सपनामा के देख्यो त्यो हामीले सोध्ने तैँले के सपना देखिस् भन्यो अनि साथीले यसो ए हो अनि आफ्नो सपना भन्यो अब जुन दिन सपना देखेको हुँदैन त्यो दिन के गर्नु त आफू त पछि पर्यो सपना त देखेको छैन अनि फेरि क्रिएट गर्ने सपना अनि ए हो अनि मैले तँलाई देखेको थिएँ यस्तो भयो जे पाएँ त्यो भनिदिने मतलब एउटा क्रिएटिभिटी भइराख्ने कि त्यो दिमागमा त्यस्तो किसिमको थियौँ अब अहिले त रमाइलो लाग्छ हो हामीले यस्तो गर्यौँ भनेर होइन तर त्यसरी चाहिँ ठुलो भयो अनि बिचमा पछि अलिकति 14-15 वर्षको उमेर भएपछि अलिकति लाज हुन्छ नि लाज पनि लाग्ने अनि सोझो चाहिँ म बच्चैदेखि एकदमै सिधा बच्चा एकदमै नै हुन्छ नि एकदम इनोसेन्ट अति सिधा बच्चा अनि बिचमा एउटा फेज मात्रै मेरो लाइफमा यस्तो आयो कि जहाँ चाहिँ म एकदम फाइटर हुन्छ नि अलिकति टम बोय टाइपको भएर आएँ त्यो चाहिँ कुन अवस्थामा आयो भने त्यही 14-15 वर्षको उसमा चाहिँ धेरै सोझो भयो यसलाई कराडे सिकाउन राखिदेऊ यसलाई ताइक्वान्डो सिकाऊ एकदमै यो त एकदम सोझो भयो भन्ने त्यो फ्यामिलीबाट त्यो भएपछि सिक्न थालेपछि अनि मलाई के लाग्यो भने चाहिँ ओहो म त गजबै चिज गर्दैछु भन्ने लागेर अनि केटाहरूलाई पनि लाइज सिङ्गल सिङ्गल भेट्छस् ल को को आउने आइज हुन्छ नि च्यालेन्ज दिने त्यस्तो टाइपको नेचर भएर आयो पछि मुहालाई त्यो मेरो नेचर मन परेन अनि अह यसलाई हुँदैन यो पहिल्यै ठिक थियो भनौँ भनेर फेरि नगर पर्दैन भने फेरि ल ओके भनेर त्यो पनि मैले गरिनँ अनि बहिनीले चाहिँ गर्दै थियो उता नेसनल प्लेयरै थिए टाइप फ्लाइ वेटमा खेल्थ्यो मार्सल आर्ट बहिनीले मैले चाहिँ गरेर अनि यसरी सुरु भएको हो लाइफ होइन अब यहाँसम्म आइपुगिएको छ अब यो किशोर अवस्थाको कुराहरूको जस्तो केटी मान्छेहरूमा विशेष गरी हामीले धेरै सामाजिक रूपमा धेरै चुनौतीपूर्ण कुराहरूको सामना गर्नुपर्छ होइन जस्तो महिनावारी हुनुलाई सबभन्दा ठूलो चुनौती मान्नुपर्छ हामीले यसलाई लज्जाबोधको रूपमा लिन हुँदैन यो प्रकृतिले दिएको अति नै सुन्दर कुरा हो स्वस्थ कुरा पनि होइन सुन्दर स्वस्थ र समाजलाई अघि बढाउनलाई अपरिहार्य एउटा जीवनको एउटा अङ्ग हो त्यसले गर्दाखेरि यो कुरालाई चाहिँ हामीले सामान्य रूपमा लिनुपर्छ अनि म पनि त्यो अवस्थाबाट चाहिँ गुज्रिसकेको कुरा हो होइन त्यति बेला त्यो अवस्थामा चाहिँ अलिकति हाम्रो सेन्सिटिभ पार्टहरूमा चाहिँ बाहिरको अब नराम्रो हावाहरू दूषित कुराहरूले चाहिँ नि छोला भनेर पनि त्यो कुनै परापूर्व कालमा मलाई त्यस्तो लाग्छ है समाजमा एउटा नियम बनाइएको थियो होला कि उनीहरूलाई चाहिँ एउटा स्वस्थ सफा ठाउँमा चाहिँ अलग थलग राखेर खानाहरू पनि स्वस्थकर तरिकाले दिइने त्यस्तो परम्पराको सुरुवात भएको पक्कै पनि थियो होला तर पछि जुन समाजमा नराम्रा ठेकेदारहरू पनि हुन्छन् नि उनीहरूले त्यो चिजलाई चाहिँ नि गलत तरिकाबाट चाहिँ प्रयोग गर्दै अगाडि बढाए जस्तो लाग्छ होइन तर त्यो हुनु हुँदैन अब अहिलेको समाज भनेको त धेरै नै एडभान्स समाज भइसकेको छ होइन यो हाम्रो जीवनमा यो एउटा पहिलो यस्तो चुनौतीपूर्ण कुरा हो।

0: लाई चाहिँ हामीले सजिलो रूपमा चाहिँ नि लिएर मानसिकता जस्तो बनायो त्यस्तो बन्ने हो जे कुराको पनि होइन। त्यसरी गर्दाखेरि पुरुष वर्गहरूले पनि यो चिजलाई सहज रूपमा लिनुपर्छ र महिलाहरूले पनि आफ्नो शारीरिक विकासको एउटा क्रम हो भनेर यसलाई सहज रूपमा लिएर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
1: लोकप्रिय अभिनेत्री आदरणीय गौरी दिदी गौरी मल्लको यो किशोर अवस्थाको अनुभव किशोर अवस्था सँगसँगै खुल्लु डट कमको आजको श्रृंखलाबाट रविन्द्र अर्जुन दिपेन्द्र रेडियोहरूको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट विदा हुन्छौ। हाम्रो पात्रलाई हाम्रो पात्र मोबाइल एप मोबाइलमा डाउनलोड गर्नुभएको छैन भने डाउनलोड गर्नुहोस्। नियमित टचमा रहनुहोस्। अहिले ब्याङ्कको ब्याज दर कति छ, अहिले विनिमय दर कति छ, अनि त्यसको राशिफल कस्तो छ, कुण्डली के छ, हेलो डाक्टरमा सम्पर्क गर्नुपर्नेछ भने पनि थुप्रै फिचरहरू हाम्रो पात्रमा छ। आजलाई यति नै हामी सबैजना खुल्लो लटकमबाट एकैसँग बिदा हुन्छौ। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच ECG सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने
2: जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-7147।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
6: छिटो भनेको वर्ल्ड लिङ्क।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 BP चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 BP चोक।
7: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
5: निशान फार्मेसीमा डाक्टर आउने सूचना,
2: यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ।
8: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: उक्त दिन मुटुको इको पनि गरिन्छ, पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 03-4141-163, मोबाइल 98461-98870।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 03-4403-31, मोबाइल 98565-53-31।
2: साथै यस WIC
10: कम्प्यूटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्यूटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
4: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदिखोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदिखोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदिखोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9:00 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असार 9 गते मंगलबार जेठ शुक्ल नवमी 23 जून सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रतिनिधि विवादले लम्बियो रासुपा महाधिवेशन, सम्पत्ति छानबिनका लागि एमाले उपाध्यक्ष पौडेल पक्राउ, राजधानी प्रकरणमा महानिर्देशक सहित 18 विरूद्ध मुद्दा, नेपालको सार्वजनिक ऋणमा वर्तमान सरकारले थप्यो 1 खर्ब 17 अर्ब, ग्रेलिस्टबाट बाहिने सकस लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आर्थिक अभियान दैनिकमा छापिएको अचार बनाउने तालिमपछि उद्यमशीलतातर्फ महिला शीर्षकको शुभ समाचार।
0: महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकार मात्र रहेन, यो आय आर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ। वर्षौंदेखि घर घरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आय आर्जनको आधार बन्न थालेको हो। यसैबीच महिला उद्यमी संघ नेपाल तनहुले संचालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिला आफ्नै व्यवसाय शुरू गर्ने योजना सहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, घरायसी परम्परा अनुसार पुस्तौंदेखि अचार बनाउने गरिए पनि तालिमपछि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताइन्। अचार बनाउने कामलाई पहिलो सामान्य घरायसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उनको भनाई छ। पहिले अचार बनाउनु भनेको घरको काम जस्तो मात्रै लाग्थ्यो, तर अहिले यसलाई व्यवसायका रूपमा अघि बढ़ाउने, आमदानी गर्न सकिन्छ भन्ने विश्वास बढ़ेको छ। सिप्लाई सही तरिकाले प्रयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ, खनालले भनिन्। आरती जस्तै अन्य महिलाले पनि परम्परागत सिप्लाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रपाको नयाँ नेतृत्व चयनका लागि बागलुङबाट आएका 75 वर्षीय महाधिवेशन प्रतिनिधि पाराश्वर कौडेल चितवनको 36 डिग्री गर्मीमा 5 घण्टादेखि बन्द सत्र शुरू हुने प्रतीक्षामा थिए आइतबार झैं सोमबार पनि पानी पर्ला कि भन्ने आशा एकातिर थियो अर्कोतिर नयाँ नेतृत्व चयन गर्ने मतदान कहिले शुरू होला भन्ने प्रतीक्षा थियो साँझ 5 बजेतिर ठूलो पानी परेर शीतल त भयो तर बन्द सत्र शुरू हुन सकेन पालेन्द्र शाह पक्ष विवेकशील साझा पार्टी पक्ष थरूहट थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढ़ी महाधिवेशन प्रतिनिधिको नयाँ नाम आएपछि बन्द सत्र समयमा शुरू हुन सकेन रवि बालिनका लागि सारथी छान्ने अवसर हो भनेर कडेल आएको उनले बताएका छन् तर दिनभर कुर्दा पनि त्यो अवसर नपाइएकाले कडेल जस्तै राष्ट्रपाको नयाँ नेतृत्व चयन गर्न देशभरबाट भरतपुर पुगेका स्वयं महाधिवेशन प्रतिनिधिले बन्द सत्र पटक पटक स्थगित हुँदा दिनभर प्रतीक्षामै समय बिताउनु पर्यो महाधिवेशन प्रतिनिधिहरूले पार्टीले राम्रो व्यवस्थापन नगर्दा र गुटगत राजनीति हुँदा दिनभर चर्को खाममा बस्नु परेको बताएका छन् जानकारी लिनलाई सचिवालयको व्यवस्थापन पनि नभएको र कसैले केही जवाब नदिएको तथा काभ्रेबाट गएका अर्का प्रतिनिधि भने यो त दुःख दिने मात्र काम भएको लगायतका प्रतिक्रिया प्रतिनिधिहरूले दिएका छन् नेता तथा कार्यकर्ताहरूका अनुसार महाधिवेशन प्रतिनिधि छनौटको विषय विवादमा परेपछि सोमबार हुने भनिएको पार्टीको बन्द सत्र नै भएन विवादको विषयमा प्रतिनिधि छनौटको प्राविधिक विषय मात्र जोड़िएको छैन राष्ट्रपा पार्टी समायोजनमा आएको बालेन्द्र शाह पक्ष विवेकशील साझा पक्ष थरूहट थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढ़ी महाधिवेशन प्रतिनिधि थप्नुपर्ने प्रस्ताव सभापति रवि लामिछानेसम्म पुगेपछि विवाद लम्बिन पुगेको हो राष्ट्रपाको पहिलो महाधिवेशनमै प्रतिनिधि विवाद शीर्षकमा यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ
3: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलमाथि सम्पत्ति शुद्धिकरण छानबिन शुरू भएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो उनी पटक पटक गरी 8 पटक मन्त्री भएका नेता हुन् 5 पटक त अर्थमन्त्री भए कतिसम्म भने पौडेल अर्थमन्त्री हुने हल्लाकै भरमा शेयर बजारमा बिचौलियाहरूले उछाल ल्याइदिन्थे ती मध्येका अग्रवालको सम्पत्ति छानबिनका क्रममा पूर्व अर्थमन्त्री पौडेल पनि जोड़िएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्न लागिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग निकट स्रोत बताउँछ उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागले जनाएको छ उनलाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा प्रहरीले पक्राउ गरेको हो पौडेल पछिल्लो पटक 2081 असारमा उप प्रधान तथा अर्थमन्त्री बनेका थिए जेएनजी आन्दोलनले सरकार ढालेपछि उनी पार्टी जिम्मेवारी बाहेक शक्तिमा छैनन् 8 पटक मन्त्रीको अवसर पाउँदा उपाध्यक्ष पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक अर्थमन्त्री हुन चाहेको बताएका थिए यसरी 5 पटक अर्थमन्त्री बनेका पौडेल 3 दशकदेखि सिंहदरबारको शक्तिमा छन् लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका उनले 2053 चैत 12 देखि 54 असोज 10 सम्म मन्त्रालय सम्हाले 56 भदौ 5 देखि 66 जेठ 7 सम्म उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हालेका थिए यसरी उनी 8 पटकसम्म मन्त्री बनेका थिए यता विष्णु पौडेलको पक्राउको सन्दर्भमा नेकपा एमाले आपत्ति जनाएको छ एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सना नै गरेका छन् वक्तव्य निकालेर उनले भनेका छन् नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णु प्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैर कानूनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भत्सना गर्दछ सम्पत्ति छानबिनमा विष्णु पौडेल शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो
2: राजधानी छपाई ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा 18 जना विरूद्ध मुद्दा दायर गरेको छ। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुधन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी लगायत विरूद्ध मुद्दा दायर गरिएको हो। तत्कालीन लेखाधिकृत तुलसी प्रसाद आचार्य, कम्प्यूटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखाधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेषप्रसाद भुर्तेल र तत्कालीन उपसचिव पुष्कराज नेपाल विरूद्ध पनि मुद्दा दायर गरिएको छ। यसै गरी मूल बाउर आईडी सर्भिसेन र उक्त कम्पनीका मुख्य भई काम गर्ने गेरहार्द माउरेर, पब्ली राकिक र नेपालका प्रतिनिधि मणिन्द्र राजमल्ल लगायत विरूद्ध पनि मुद्दा दायर भएको छ। भेरिडोस र उक्त कम्पनीमा मुख्य भई काम गर्ने फेबिओला फेलरिस, फेरियन प्याक्युलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरूद्ध पनि मुद्दा दायर भएको छ। उनीहरू विरूद्ध अख्तियारले 10,13,04,61,477 रूपियाँ सरकारलाई हानि पुर्याई भ्रष्टाचार गरेको दावी लिएको छ। पदाधिकारी, कर्मचारी र आपूर्तिकर्ता कम्पनीहरू मूलहावर र भेरिडोसका प्रतिनिधिहरूको आपसी मिलेमत्तो, योजना र संलग्नतामा आफूहरूलाई गैर कानूनी लाभ र नेपाल सरकार, सार्वजनिक संस्था, राहदानी विभाग समेतलाई गैर कानूनी हानि नोक्सानी पुर्याउन बदनियतले मूल हवाउर र भेरिडोसलाई नै ठेक्का दिन सार्वजनिक खरिद ऐन 2063 र सार्वजनिक खरिद नियमावली 2064 लगायत प्रचलित कानूनको उजुरी परेको अख्तियारले जारी विज्ञप्तिमा जनाएको छ। राजधानी विभागले 2081 मंगसिरमा 5 वर्ष अवधिका लागि 64 लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति तथा त्यससँग सम्बन्धित प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। 2081 फागुन 9 गते विभागका महानिर्देशक तीर्थराज अर्यालको संयुक्त जगत्वमा बोलपत्र मूल्याङ्कन समिति गठन गरिएको थियो। त्यति बेला तत्कालीन परराष्ट्र मन्त्री आर्जू राणा देउवा हुनुहुन्थ्यो भने विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी सम्मिलित उपसमिति पनि गठन गरिएको थियो। राहदानी प्रकरणमा महानिर्देशक सहित 18 विरूद्ध मुद्दा, 10 अर्ब नोक्सानी पुर्याएको दावी शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: मुलुकको सार्वजनिक ऋण झण्डै 30 खर्ब नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण 29,61,19 करोड़ रूपैयाँ पुगेको हो। यो चालू आर्थिक वर्षको शुरूको तुलनामा 2,87,14 करोड़ रूपैयाँले बढ़ी हो, जसमा पछिल्लो 3 महिना अर्थात प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा वर्तमान सरकार गठन भएपछि झण्डै 7 खर्ब अर्थात 1,17,25,52,00,00,000 रूपैयाँ सार्वजनिक ऋण थपिएको छ। प्रतिवेदन अनुसार हाल कायम रहेको कुल ऋण दायित्व नेपालको कुल गृहस्थ उत्पादन जीडीपीको 44.87% हुन आउँछ। कुल ऋण मध्ये वैदेशिक ऋणको हिस्सा 53.49% अर्थात 15,83,91 करोड़ रूपैयाँ र आन्तरिक ऋणको हिस्सा 46.51% अर्थात 13,77,28 करोड़ रूपैयाँ रहेको छ। सरकारले चालू आर्थिक वर्षमा 5,95,66 करोड़ रूपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो, तर जेठ मसान्तसम्ममा 4,18,12 करोड़ रूपैयाँ 70.20% मात्र प्राप्त भएको छ। यसमा आन्तरिक ऋणतर्फ लक्ष्यको 93.55% प्रगति देखिए पनि बाह्य ऋण परिचालन भने निकै कमजोर अर्थात 34.01% मात्र सीमित देखिएको छ। नेपालको सार्वजनिक ऋण 29,61,00,00,000 माथि शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनी तथा संस्थागत सुधारका प्रयास पर्याप्त नहुँदा नेपाल यो वर्ष पनि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी जोखिमपूर्ण खैरो सूची ग्रेलिस्टबाट बाहिरिन सकेन। गैर कानूनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्न आवश्यक कानून र नियामक संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वित्तीय कार्यवाही कार्यदल एफटीएटीएफले नेपाललाई सन् 2026 पनि बढ़ी निगरानी अन्तर्गत राखेको हो। सन् 2025 औपचारिक रूपमा खैरो सूचीमा परेको नेपालले कानूनी तथा संस्थागत सुधारका केही प्रयास गरे पनि अपेक्षित प्रगति हासिल गर्न नसक्दा सूचीबाट बाहिरिन नसकेको हो। एफटीएटीएफले यसै साता फ्रान्सको पेरिसबाट सार्वजनिक गरेको अध्यावधिक प्रतिवेदनमा नेपालमा कालो धन नियन्त्रण प्रणालीको प्रभावकारिता, वित्तीय अपराधको अनुसन्धान तथा अभियोजन क्षमता, अवैध हुण्डी कारोबार नियन्त्रण तथा जोखिममा आधारित निगरानी प्रणाली अझै पर्याप्त नभएको उल्लेख छ। नेपालले सुधार गर्नुपर्ने छ प्रमुख क्षेत्रहरूमा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमहरू पहिचान र नियन्त्रण गर्नुपर्ने, बैंक सहकारी लगायत जोखिममा आधारित निगरानी र सुपरिवेक्षण सुदृढ़ गर्नुपर्ने, हुण्डी कारोबार गर्ने व्यक्तिहरूको पहिचान गरी कार्यवाही गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि क्षमता र समन्वय बढ़ाउनुपर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनको प्रभावकारिता वृद्धि गर्नुपर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा साधनहरूको पहिचान रोकका जफत गर्नुपर्ने लगायतका बुदा समेटिएका छन्। त्यस्तै हुण्डी कारोबार गर्ने व्यक्तिको पहिचान गरी आवश्यक कानूनी कार्यवाही गर्न र सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सञ्चालन गर्न सम्बन्धित निकायको क्षमता अभिवृद्धि गरी आपसी समन्वय सुदृढ़ गर्न पनि सुझाइएको छ।
3: अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, गोर्खापत्र खबर लेख्छ। सरकारले अध्यादेश प्रतिस्थापनका चार विधेयक संसदमा दर्ता गरेको छ। असार पाँच गते संघीय संसदका दुवै सदनबाट स्वीकृत चार अध्यादेश अनुसारका प्रतिस्थापन विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको हो। संवैधानिक व्यवस्था अनुसार असार 26 गतेसम्म विधेयक दुवै सदनबाट पारित भई प्रमाणीकरण भइसक्नुपर्नेछ। अध्यादेश स्वीकृत प्रक्रियामा भएको ढिलाइका कारण प्रतिस्थापन विधेयकमा समय सीमाको चाप परेको छ। अबको 18 दिनमा विधेयक दुवै सदनबाट पारित, प्रमाणित र प्रमाणीकरणको प्रक्रिया पूरा हुनुपर्नेछ। दर्ता विधेयक सांसदहरूलाई वितरण भइसकेका छन्। प्रतिनिधि सभा सचिवालयमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक दर्ता भएको छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेका तर्फबाट सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक र भूमि